0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छैन।
1: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरी गाउँमा
2: यही जेठ 16 गते शनिबारको दिन
1: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582500002। कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
3: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
3: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
5: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न

0: सभा तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484-45875।
5: आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दुध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाजुछन्।
7: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ।
8: यस टाइम चेकका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
9: सीधा कुरा, प्रष्ट विचार,
10: उज्यालो रेडियो नेटवर्क।
11: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 12 गते मंगलबार, सन् 2026 मे 26 तारीक अधिक जेठ शुक्ल पक्षको दशमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: डेढ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो।
0: प्रदेश सरकारका आकर्षक नीति तथा कार्यक्रम तर कार्यान्वयन भने फितलो, बाँदर आतंकले किसान समस्यामा।
1: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै, विदेश जानुभन्दा आफ्नै देशमा उद्यम गर्न सल्लाह।
4: यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, मेहनत गर्यो भने यही पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ।
0: युक्रेनको कियेभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न आग्रह।
1: र सात महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत। ए प्लस श्रेणीका तीन क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
5: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र

0: म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
1: सिटिइभिटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
0: सम्पर्क फोन नम्बर 98573 3578, 98573 7540, 98635 66788।
2: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: काया कहिरनमा अब खबरको सिलसिला। सरकारले 1.5 दर्जन भन्दा बढ़ी प्रकारका कर असुली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ। सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून नै छ। आयमा 39% कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन, औषधि र छूट दिएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। संघीय सरकार ले व्यक्तिगत एवं संस्थागत आयकर, मूल्य अभिवृद्धि कर अर्थात भ्याट, भन्सार महसुल, अन्त शुल्क संकलन गर्दै आएको छ। यसै गरी सेवा र वस्तु उपभोगको आधारमा कर र गैर कर गरी वैदेशिक रोजगारीमा सेवा कर, शिक्षा सेवा कर, पूर्वाधार विकास कर, सड़क मरमत सुधार कर, प्रदूषण नियन्त्रण कर, टेलिफोन सेवा शुल्क, विलासिता शुल्क, डिजिटल सेवा कर, क्यासिनो रोयल्टी, सिनेमा विकास कर, स्वास्थ्य जोखिम कर, हरित कर, सड़क निर्माण दस्तुर लगायतका शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ। यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको कर पनि जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै हुन्छ। व्यक्तिगत आयकरको दरमा मात्र होइन अर्थतन्त्रमा राजस्वको हिस्साका हिसाबले पनि नेपाल दक्षिण एसियामा सबैभन्दा धेरै राजस्व उठाउने देश बनेको छ। कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अर्यालले भन्नुभयो, नेपालमा करका प्रकार धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ, करको दर पनि घटाउनुपर्छ। अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा झण्डै 19% छ। मूलत आर्थिक गतिविधि सुस्त हुँदा पछिल्ला वर्षमा राजस्व परिचालनमा शिथिलता आएको सरकारी प्रतिवेदनले समेत औल्याएको छ। सरकारले असुल्ने करका मुख्य शीर्षकहरू आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसुल, अन्त शुल्क सहितको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
5: धेरै उपभोक्ता दैनिक उपभोग्य वस्तु विशेष गरी चामल र खाने तेलको मूल्य निरन्तर बढ़िरहेकाले कठिनाईमा छन्। मूल्य वृद्धि हुनुका पछाडि पश्चिम एसियामा जारी द्वन्द्वसँगै धेरै कारण रहेको अर्थशास्त्री र व्यापारी बताउँछन्। आयातमा निर्भर नेपाल विश्वव्यापी बजारमा हुने अवरोधप्रति अत्यन्त संवेदनशील छ, जसको सबैभन्दा ठूलो असर न्यून आय भएका घर परिवारमा पर्छ। पछिल्ला 3 महिनामा डिजेलको मूल्य 60% र पेट्रोलको मूल्य 28% वृद्धि भएको छ। एलपीजी सिलिण्डरको मूल्य 11.5% बढ़ेको छ। इन्धनको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाड़ा करिब 20% बढ़दा मालवाहक यातायात खर्च पनि 17% वृद्धि भएको छ। उपभोक्ता मूल्य वृद्धि हुनुको कारण इन्धनको मूल्य वृद्धि मात्रै होइन, नेपाली रूपैयाँको तुलनामा अमेरिकी डलर बलियो भइरहँदा आयातित वस्तु अझ महँगो भएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अप्रेलको मध्यसम्म उपभोक्ता महँगी दर 4.47% बढ़ेको छ, जुन 13 महिना यताकै उच्च हो। कान्तिपुरमा खबर छ।
4: लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मन्त्रालयको संख्या घटाउनेदेखि कृषि आधुनिकीकरण, रोजगार सिर्जना र सेवा प्रवाह सुधारसम्मका योजना लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। यसैबीच कोशी प्रदेश सरकारले हरेक वर्ष लोकप्रिय नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ। त्यस्तै अवस्था मधेस सहित अन्य प्रदेशको पनि रहेको छ। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयन अवस्था भने अत्यन्तै फितलो देखिँदै आएको छ। यसबीचमा कोशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। अन्य प्रदेशहरू पनि त्यस्तै ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साहित भएका नागरिक अन्तत निराश हुन बाध्य छन्। प्रदेश सरकार आकर्षक नीति कार्यक्रम फितलो कार्यान्वयन शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
5: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पती विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले चैत 24 जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट जेठ 1 रिट दायर गरिएको थियो।
4: सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि बर्खे धानबालीको समर्थन मूल्य निर्धारण गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार मोटो धानको प्रति क्विन्टल 3,660 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो। आर्थिक वर्ष 83-84 वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,880 रूपियाँ प्रति क्विन्टल निर्धारण गर्ने निर्णय भएको हो। यसैबीच सरकारले नेपाल चीन जोड्ने चिलिमी केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाडौँ स्थित युरोपियली युनियन यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। काया कैरनमा देशभित्रै विभिन्न पेशा व्यवसाय गरी आत्मनिर्भर बनेकाहरूको अनुभव समेटिएको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डेढ़ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो, प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, देउबा दम्पति विरूद्धको पक्राउ पूर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार, रोपाई अघि नै बर्खे धानको समर्थन मूल्य तोकियो, सहकारी व्यथिती जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी नेपाली युवा पुस्ताको प्रमुख रोजाई बने पनि केही युवाले आफ्नै देशमा सम्भावना खोज्न थालेका छन्। कसैले कृषि र पशुपालन गरेर आत्मनिर्भर भएका छन् भने कसैले परम्परागत सिप स्थानीय तालिम र नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्दै आफू मात्रै होइन समुदायलाई समेत प्रेरित गरिरहेका छन्। उच्च शिक्षा हासिल गरेका युवाहरू पनि अरूको जागिर गर्नुभन्दा आफ्नै उद्यम मार्फत स्वतन्त्रता, आत्मसन्तुष्टि र सम्मानजनक जीवन खोज्न थालेका छन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
4: ललितपुरको शान्त बस्ती बुङ्गमतीमा 30 वर्षीय रमिला पुन मगरले कृषि र पशुपालन मार्फत आत्मनिर्भर जीवन बिताइरहनु भएको छ। मकवानपुर माइती र रोल्पा घर भएकी रमिलाले विगत 5 वर्षदेखि भाडाको जग्गामा तरकारी खेतीसँगै बंगुर, बाख्रा, हाँस, कुखुरा र गाई पालन गर्दै आउनु भएको छ। बिहानैदेखि बेलुकासम्म खेतबारी, पशु चौपाया र बजारको चटारोमा व्यस्त रहने उहाँ आफैले उत्पादन गरेका ताजा तरकारी सातो बाटो, चापागाउँ र खुमलटारसम्म पुगेर बेच्नुहुन्छ। मेहनत, आत्मविश्वास र निरन्तर संघर्षकै बलमा उहाँले यही व्यवसायबाट वार्षिक 8-10 लाख रुपियाँसम्म आमदानी गर्दै सन्तुष्ट जीवन बिताइरहनु भएको छ।
5: अरूको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा अब नमिठोलाई नि मिठो मानेर खाएर आफ्नै देशमा गरे भने यहीँकै हावा पानीमा घुलमिल हुन्छ। अब उमेर हुँदाखेरि त पैसा कमाउँछ, बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ। पहिलेदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ मलाई त।

0: हातको रैथाने स्वादलाई व्यवसायमा रूपान्तरण गर्दै आमा छोरी अचार ब्रान्ड स्थापना गरेको छ। कोविड 19 को कठिन समयमा घरको भान्साबाट सुरु भएको यो प्रयास आज सफल उद्यम बनेको छ, जहाँ टिमुरको छोप, बदामको अचार, तिलको छोप, माछा र चिकन अचार जस्ता परम्परागत परिकार बजारमा पुगिरहेका छन्। आमाको सिप र छोरीको व्यवसायको सोचको संयोजनबाट शुरू भएको यस व्यवसायले महिनामा 1-2 लाख रूपियाँसम्म कारोबार गर्दै घरमै बसेर पनि आत्मनिर्भर बन्न सकिने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
1: आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू बजारमा लिएर आउन चाहिँ यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो। त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु, अनि मलाई पनि त्यही मेहनत गरौँ, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु। अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आशा गर्दछु।
0: पछिल्लो समय धेरै पालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउन सञ्चालन गरेका सिपमूलक तालिम प्रभावकारी बन्दै गएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 23 अन्तर्गत एक गुठी एक तालिम कार्यक्रममा सहभागी रीता मानन्दर लगायत महिलाहरूले नेपाली कागजबाट ब्याग र खाम बनाउन सिकेर आफै व्यवसाय शुरू गर्नुभएको छ। उहाँहरूको उत्पादन अन्तर्राष्ट्रिय क्लब र ठूला प्रदर्शनीहरूमा समेत लोकप्रिय बन्दै गएको छ, जहाँ एकै दिनमा 50,000 रूपियाँसम्मको कारोबार भएको अनुभव छ। यसले स्थानीय तहले प्रदान गर्ने अवसरलाई सदुपयोग गरे स्वदेशमै पनि राम्रो आमदानी र आत्मनिर्भरता सम्भव छ भन्ने सन्देश दिएको छ।
2: अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ, हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ। तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त? यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ। मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ। मेहनत अनुसार अगाडि बढ्यो भने रोजगार हाम्रो हातमा छ।
0: काठमाडौँको वसुन्धराकी ललिता भण्डारी पहिले सरकारी कार्यालयमा करारको जागिरी हुनुहुन्थ्यो। पछि उहाँले आत्मसन्तुष्टि र स्वतन्त्रताको खोजीमा जागिर छोडेर आफ्नै व्यवसाय शुरू गर्नुभयो। समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी उहाँले युट्युबबाट सिकेर घरमै सुगन्धित तथा विभिन्न डिजाइनका मैनबत्ती बनाउन थाल्नुभयो। 8 महिना अघि तिहारलाई लक्षित गर्दै शुरू गरेको यो व्यवसायबाट अहिले मासिक 30-40 हजार रूपियाँसम्म आमदानी भइरहेको छ। स्वदेशमै भविष्य खोज्नुपर्छ, त्यसको लागि दृढ इच्छा शक्ति चाहिने उहाँ बताउनुहुन्छ।
3: आफ्नो इच्छा, आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने क्या। अब यस्तो भएन उस्तो भएन भनेर बाहना चाहिँ नखोज्ने, जे छ आफू त्यहीसँग अगाडि बढ्नु पर्यो क्या।
4: स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफलता हासिल गरिरहेकाहरूको अनुभव सहितको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट उत्तरी सडक काठमाडौँ। मध्य प्रदेशमा विगत 4 महिनादेखि एन्टी रेबिज भ्याक्सिन एआरभी को अभाव रहेको छ। सरकारले मध्य प्रदेशका 44 वटा अस्पताल तथा स्वास्थ्य संस्थालाई भ्याक्सिन उपलब्ध गराउने गरेको भए पनि फागुनदेखि कुनै पनि स्वास्थ्य संस्थामा भ्याक्सिन उपलब्ध छैन। सरकारी अस्पतालहरूमा निशुल्क पाइने यो भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेको बिरामी निजी स्वास्थ्य संस्थामा महँगोमा खरिद गरी भ्याक्सिन लगाउन बाध्य भएका छन्। संघीय सरकारको प्रदेश सरकार र प्रदेश सरकारले अस्पतालमा भ्याक्सिन पठाउने प्रणाली रहेको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 एन्टी रेबिज भ्याक्सिनका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएको 769 भाइल खोप केही दिनमै सकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले जनाएको खबर गोर्खा पत्रमा छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू:
8: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कोशी प्रदेशका पहाड़ी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढ़ेको छ। पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा परेका छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्न बाली सखा पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीय बासिन्दाको भनाई छ। स्थानीय किसानका अनुसार मकै, कोदो, गहुँ, आलु, फलफूल तथा तरकारी खेतीमा सबैभन्दा बढ़ी क्षति पुगेको छ। कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालै पालो खेतबारीमा बस्न बाध्य छन्। कृषि तथा वनविज्ञ राम अवतार शाह अव्यवस्थित वन व्यवस्थापन, जलवायु परिवर्तन र खेतीयोग्य जमीन परित्याग हुँदा बाँदरको वासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउनुहुन्छ। विज्ञ शाहका अनुसार यसको दीर्घकालीन समाधानका लागि वन मानव द्वन्द व्यवस्थापन नीति, बाँदरको वैज्ञानिक गणना, वासस्थान व्यवस्थापन तथा क्षतिपूर्ति कार्यक्रम आवश्यक छ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दो शीर्षकको खबर गोर्खा पत्रमा छ।
4: अब विदेशको खबर। रूसले युक्रेनको कियवमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ। रूसी सशस्त्र बलले कियवमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरू गरिरहेको रूसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य कियवमा ठूलो आक्रमण गर्ने धम्की रूसले यसअघि दिएको थियो। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई कियव खाली गर्न आह्वान गरे सकेको थियो। रूसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा 4 जनाले ज्यान गुमाउनुका साथै धेरैजना घाइते भएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको खबरमा उल्लेख छ। रूसले सन् 2022 फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरू गरेको थियो।
5: अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीप फुटबलमा विजयी शुरूआत गरेको छ। हिजो बेलुका भएको आफ्नो पहिलो खेलमा नेपालले भूटानलाई 1-0 गोलले हरायो। नेपालले 3 अंक जोड़ेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालका लागि 23 मिनटमा गरेको गोल नै निर्णायक भयो। नेपालका लागि गीता राणाले गरेको प्रहार विपक्षी खेलाड़ीलाई लाग्दै गोलमा परिणत भएको थियो। नेपालको टोलीमा नियमित खेलाड़ी साबित्रा भण्डारी साम्बा र सविता राणा मगर चोटका कारण अनुपस्थित छन्।
4: फेरि पनि खेलकै खबर, नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको छ। एक दिवसीय कप्तान रोहित पौडेल, टी ट्वेन्टी कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई ए प्लस श्रेणीमा समावेश गर्दै क्यानले वर्ष 2026 लागि 38 पुरूष र 25 महिला खेलाड़ी वर्गीकरणमा समेटेको हो। वर्गीकरणमा रोहित, दिपेन्द्र र सन्दीपलाई उच्च स्थानमा राखिएको हो। क्यानले खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको हो। यो श्रेणीका खेलाड़ीले मासिक 1,20,000 पारिश्रमिक पाउनेछन्। बी श्रेणीमा रहेकाहरूले 75,000 र सी श्रेणीमा रहेकाले 55,000 रूपियाँ मासिक पारिश्रमिक पाउने भएका छन्। महिलातर्फ कप्तान इन्दु वर्मा, पूजा महतो, रूबिना छेत्री, सीता राणा मगर ए श्रेणीमा परेका छन्। महिलातर्फ ए श्रेणीमा परेका खेलाड़ीले मासिक 55,000, बी श्रेणीले 40,000, सी श्रेणीले 30,000 र डी श्रेणीले मासिक 25,000 रूपियाँ पारिश्रमिक पाउनेछन्। त्यस्तै पुरूष र महिला खेलाड़ीले टी ट्वेन्टी अन्तर्राष्ट्रियमा प्रतिखेल 10,000 र एक दिवसीय अन्तर्राष्ट्रियमा 15,000 प्रतिखेल म्याच फी पाउनेछन्। नेपाली महिला टोलीले टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल्दै आए पनि एक दिवसीय अन्तर्राष्ट्रिय भने अझै खेलिसकेको छैन। अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। काठमाडौँ सहित देशका विभिन्न ठाउँमा पानी परेको हो। गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्यधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा आज हावाहुरीको पनि सम्भावना रहेको छ। साथै आज देशका धेरै जसो ठाउँमा बदली भई पानी पर्न सक्ने अनुमान रहेको छ।
5: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापारमा त्यसको चेन इफेक्ट पर्ने व्यवसायीले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीले अड्कल गरेका छन्। सरकारले दर्ता नै रोक्ने निर्णय गर्दा त्यसको प्रभावमा अटोमोबाइल क्षेत्र नराम्रोसँग फस्न सक्ने उनीहरूको गुनासो छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे यति बेला चर्चा शुरू भएको छ। भारतीय मीडियाले पनि चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरिरहेका आजको हिमालय टाइम्सले छापेको छ।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्य योजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो 4 महिनाको 58 करोड़ रूपियाँ बक्यौता दायित्व मध्ये अहिले 12 करोड़ रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो।
4: र त्रिभुवन विश्वविद्यालय त्रिवीको अतिक्रमित जग्गा फिर्ता गर्न दिएको 35 दिन

0: छोड्न आग्रह।
1: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत। ए प्लस श्रेणीका तीन क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
0: र अन्त्यमा आजको कार्टुन, अविनले बनाउनु भएको कार्टुन प्रमुख प्रतिपक्षीय दल समेत रहेको नेपाली कांग्रेससँग सम्बन्धित रहेको छ। यहाँ कांग्रेसको बैठक चलिरहेको छ, एकजना सशक्त प्रतिपक्ष खोज्दै बैठक चलिरहेको हल बाहिर पुगेका छन्। ढोका भित्रबाट टाउको निकाल्दै अर्का एकजनाले भन्दैछन्, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्रै छन् त, को हो त्यो प्रतिपक्ष भने? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083 522 148 र 520 702।

0: प्रदेश अस्पताल सुर्खेतबाट दिइने सेवाहरू थपिँदै जनशक्ति अभावले सेवा दिन भने समस्या
1: गर्ने अझै केही दिन बढ्ने मौसम पूर्वानुमान महाशाखाको भनाई सतर्कता अपनाउन सुझाव
0: लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक कृषि पर्यटन उद्यमशीलता र प्रशासनिक सुधारलाई प्राथमिकता
1: र भूटानलाई हराउँदै सात महिना च्याम्पियनशीपमा नेपालको विजय शुरूआत
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला त्यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।

0: अब खबर विस्तारमा गर्मी अझै केही दिन बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै बढ़ेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भेगमा तातो हावा र तातो लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ भने तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज धनगढ़ी दिपाल लगायतका क्षेत्रमा बासिन्दाहरू बढ़ी प्रभावित बनेका छन्। राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेका बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म नगर्न पनि आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड्कन बढ़ेमा श्वास प्रश्वासमा समस्या आएमा कम रक्तचाप पसिना नआउने गम्भीर टाउको दुख्ने वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ।
1: गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। गण्डकी बागमती मधेस कोशी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 57 मिलिमिटर वर्षा मापन भएको छ। पानी पर्नुअघि हिजो देशैभर गर्मी अत्याधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज धनगढ़ी र दिपायलको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो हावा चल्ने सम्भावना रहेको जनाएको छ। साथै मधेस प्रदेश लगायतका कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। आज देशका धेरै जसो ठाउँमा बदली भई पानी पर्ने सम्भावना पनि उत्तिकै रहेको महाशाखाले उल्लेख गरेको छ।
0: प्रदेश अस्पताल सुर्खेतबाट विगतको तुलनामा सेवा सुविधाहरू थपिँदै गएका छन्। सेवा वृद्धि भइरहेको भए पनि त्यही अनुपातमा जनशक्ति भए घट्दै गएको अस्पतालले प्रशासनले जनाएको छ। अस्पतालमा हुने विभिन्न आन्दोलनका नाममा चिकित्सकहरू असुरक्षित महसुस गर्दै बस्न नमानेपछि जनशक्ति घट्दै गएको अस्पतालले जनाएको छ। अहिले 150 शैयाको क्षमता भए पनि 300 शैया संचारमा रहेका छन् भने अस्पतालमा स्थायी पदपूर्ति 201 र विभिन्न करार जेलादारी तथा संस्था करारमा 331 जना गरी कुल 532 जना जनशक्ति छन्। यो जनशक्ति पनि अपुग भएको छ भने कतिपय विभागहरूमा चिकित्सक अभाव रहेको छ। प्रदेश अस्पतालका सूचना अधिकारी उपसचिव अनिता जीवालीले अस्पतालमा बिरामीका साथै प्रदान गरिने सेवाहरू पनि थपिँदै गएको अनुपातमा जनशक्ति भने कमी भइरहेको बताउनु भएको छ। उहाँले अहिले 150 शैयाको सेवा भए पनि चापका कारण 300 शैया सञ्चालन गर्नु परेको भन्दै अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति अझै पूरा नभएको उल्लेख गर्नुभएको छ। अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रदेश सरकारसँग माग गरिएको उहाँले बताउनुभयो। गत वैशाख 28 गते दैनिक बिरामीलाई जाँच गर्ने छुट्टै भवनको सिफारिस भएको छ। झण्डै 17 करोड़ लागतमा बन्ने भवन निर्माण भए पनि अस्पतालको सेवा क्षमता 500 लाख नाग्ने भएको छ। पूर्वाधार तथा सेवा बढ़दै गए पनि त्यही अनुपातमा जनशक्ति बढ़ेन भने सेवाग्राहीहरू असन्तुष्ट रहेका छन्। त्यसैले प्रदेश अस्पतालले अस्थायी दरबन्दी पदपूर्ति गर्नका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग स्वीकृति माग गरेको अस्पतालका सूचना अधिकारी घिवारीले बताउनुभयो। अस्पतालमै हेलिप्याड सञ्चालनमा आएको 3 साता नपुग्दै 4 जना भन्दा बढ़ीले सेवा पाइसकेका छन्। प्रदेश अस्पतालमा सुर्खेत दैलेख जाजुकोटका साथै कालीकोट गोगु डुल्पा हुम्ला अछाम बाजुराका बिरामीहरू बढ़ी सेवा लिन आउने गरेका छन्।
1: अनुदानमा कार्यरत शिक्षकहरूले विगत 1 वर्षदेखि तलब नपाएको गुनासो गरेका छन्। पालिकाभित्रका रहेका सामुदायिक विद्यालयका शिक्षकहरूले विगत 1 वर्षदेखि तलब नपाएको बताएका हुन्। लामो समयसम्म पारिश्रमिक नपाउँदा शिक्षकहरू आर्थिक संकटमा परेका छन् भने विद्यालयको पठन पाठन व्यवस्थापनमा समेत असर पर्न थालेको छ। पालिका अन्तर्गत विभिन्न विद्यालयमा कार्यरत अनुदान शिक्षकहरूले नियमित रूपमा विद्यालयमा उपस्थित भएर अध्यापन गराउँदै आए पनि आफूहरूले 1 वर्षदेखि तलब नपाएको गुनासो गरेका छन्। गाउँपालिकाको अनुदानमा आफ्नो विद्यालयमा कार्यरत शिक्षकहरूले 1 वर्षदेखि तलब सुविधा नपाएको ठाटीकाँध गाउँपालिका 6 स्थित रहेको मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक धीर बहादुर शाहीले बताउनु भयो। उहाँले असारदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका कारण नसकेका कारणले शिक्षा क्षेत्र समस्या परेको बताउनु भएको छ। शिक्षकहरूले भने चाँडो भन्दा चाँडो तलब निकासी गरी आफूहरूको समस्या समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। शिक्षकका माग समयमै पूरा नगरे अत्यन्त अन्य क्षेत्र शिक्षकहरूका माग समयमै पूरा नभए आन्दोलनका कार्यक्रम अघि सार्ने शाहीले बताउनु भएको छ। यस्तै तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको दशरथ मावि ठाटीका दुईमा कार्यरत शिक्षक हिमबहादुर शाहीले बताउनुभयो। उहाँले शिक्षकहरूको हकमा भने पहिला पहिला चार चार महिनामा र आज भोलि आठ महिनामा तलब दिने गरिएकोमा पनि पालिकाले एक वर्षदेखि तलब नदिएको बताउनुभयो। तलब नपाउँदा घर परिवारको खर्च धान्न समेत कठिन भएको उहाँको गुनासो रहेको छ। यता ठाटीकाँत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले बजेट अभाव तथा प्रशासनिक प्रक्रियाका कारण तलब वितरणमा ढिलाइ भएको बताउनु भएको छ।
0: धेरै खबरमा खबरको सिलसिला जारी नै छ, अल्ला भने यो छोटो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक ढाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चित्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौ तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौ नगराउ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ
3: दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डी फोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
8: गर्जन सधै बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
9: सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56455।
6: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश अस्पताल सुर्खेतबाट सेवा सुविधाहरू थपिँदै जनशक्ति अभावले भने सेवा दिन समस्या, गर्मी अझै केही दिन बढ़ने मौसम पूर्वानुमान महाशाखाको भनाई, सतर्कता अपनाउन सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। जाजरकोटका ग्रामीण सड़कमा चल्ने सवारी साधनले क्षमता भन्दा बढ़ी यात्रु बोक्ने क्रम बढ़दो क्रममा रहेको पाइएको छ। जाजरकोटको शिवालय, जुनिचाँदे, कुसे, छेडागाड लगायतका क्षेत्रमा सञ्चालन हुने गाड़ीहरूले प्रहरीकै अगाडि सेट क्षमता भन्दा बढ़ी यात्रु बोक्ने गरेका हुन्। स्थानीय अनुसार ग्रामीण सड़क आफै जोखिमपूर्ण अवस्थामा रहेका बेला गाड़ीको छतमा समेत यात्रु राखेर यात्रा गराउने गरिएको छ। सवारी चालकले खुला रूपमा नियम उल्लंघन गरिरहँदा पनि प्रहरी र ट्राफिक प्रहरी मौन बस्ने गरेको गुनासो आउने गरेको छ। कतिपय चालकले मासिक रूपमा ट्राफिक प्रहरीलाई 1,000-3,000 रूपियाँसम्म बुझाउने गरेको दावी गर्दै त्यसकै कारण कार्यवाही नहुने गरेको बताउने गरेका छन्। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले सवारी साधनलाई सेट क्षमता भन्दा बढ़ी यात्रा नबोक्न, बिलबुक तथा लाइसेन्स साथमा राख्न र बसको छतमा यात्रु नराख्न निर्देशन दिँदै आएका छन्। केही दिन अघि प्रहरी चौकी छेडा र ट्राफिक प्रहरीले छेडामा सवारी चालकसँग अन्तर्क्रिया कार्यक्रम गरी सेट क्षमता भन्दा बढ़ी यात्रु नबोक्न आग्रह गरेको थियो। चालकहरूले प्रहरीकै अगाडि सतमा यात्रु बोकिरहेको दृश्य देखिने गरेको स्थानीय निर्मल साईले बताउनुभयो। यता सवारी चालकले भने यात्रुको चाप्रा समेत गाड़ीका कारण बाध्य भएर बढ़ी यात्रु बोक्नु परेको बताएका छन्। जाजरकोटदेखि नेपालगंज चल्ने फोर्स गाड़ीका चालक प्रेम बस्नेतले सेट नभई पनि यात्रुहरू जबरजस्ती गाड़ीमा चढ़ने गरेको बताउनु भएको छ।
1: कृषि, पर्यटन, उद्यमशीलता र प्रशासनिक सुधारलाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै डिजिटल लुम्बिनी, उद्यमशील लुम्बिनी र एक पालिका एक अर्ग्यानिक बाली जस्ता कार्यक्रम अघि सारेको हो। आगामी साउन 1 गतेदेखि हाल रहेका 12 मन्त्रालयलाई पुनर्संरचना गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित 8 मन्त्रालय मात्र कायम गर्ने नीति पनि सरकारले लिएको छ। कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रादेशिक कृषि ऐन तर्जुमा गरिने भएको छ। मानव स्वास्थ्य र पोषण सुरक्षालाई ध्यानमा राख्दै स्थानीय तहसँगको सहकार्यमा एक पालिका एक अर्ग्यानिक र रैथाने बाली नीति कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। प्रदेशका विभिन्न जिल्लामा विशिष्टीकृत कृषि स्रोत केन्द्र स्थापना गर्ने नीति पनि अघि सारिएको छ। आजको सहुलियत भोलिको समृद्धि भन्ने नारासहित सुलभ कर्जा तथा ब्याज अनुदान कार्यक्रमलाई थप सरलीकृत गरी जिल्लास्थित कार्यालयहरूबाटै कृषि बाली तथा वस्तु क्षेत्रमा ब्याज अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ। हुलाकी राजमार्ग आसपासका क्षेत्रमा मासु तथा दुग्धजन्य उत्पादन वृद्धि गर्न भैंसी प्रवर्धन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। प्रदेश सरकारले उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई रूपान्तरणकारी कार्यक्रमका रूपमा सञ्चालन गर्ने भएको छ। वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि तथा अन्य उद्यममा आकर्षित गर्न प्रविधि र स्टार्ट अप सहयोग कार्यक्रम ल्याइने नीति लिइएको छ। महिलाको आर्थिक सशक्तिकरणका लागि लुम्बिनीका महिला उद्यमशीलतामा पहिला कार्यक्रम सञ्चालन गरिने भएको छ।
0: यसैगरी लुम्बिनी स्वर्गद्वारी र बर्दिया राशि निकुञ्जलाई जोडेर सिल्भर ट्राइंगलका रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ। साहसिक पर्यटन प्रबन्धनका लागि रोल्पा र रूकुम पूर्वको पुथा हिमाल क्षेत्रमा बेस क्याम्प तथा पदमार्ग निर्माण गरिने भएको छ। कोइलाबासदेखि गोरक्षणनाथ मन्दिर हुँदै स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पथ निर्माण गरिनेछ भने लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक पथका रूपमा प्रबन्धन गरिने उल्लेख गरेको छ। प्रदेश सरकारले एक घर एक धारा अभियानलाई पनि प्राथमिकतामा राख्दै सघन खानेपानी विकास कार्यक्रममा निरन्तरता दिने जनाएको छ। पहाड़ी जिल्लामा छरेका बस्तीलाई एकीकृत गर्न घना बस्ती तथा शहरी विकास शहरी पूर्वाधार विकास कार्यक्रम विस्तार गरिने पनि नीति लिएको छ। एक जिल्ला एक नमूना बस्ती कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लामा कम्तीमा एउटा नमूना बस्ती विकास गरिने उल्लेख छ। दलित जनजाति अपाङ्गता भएका विपन्न तथा सीमान्तकृत समुदायको शिक्षामा पहुँच सुनिश्चित गरे मेरो विद्यालय मेरो दायित्व अभियान विस्तार गरिनु भएको छ। लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट प्राविधिक शिक्षा केन्द्रका रूपमा विकास गरिने नीति पनि सरकारले लिएको छ। सुरक्षित मातृत्व अभियानलाई निरन्तरता दिँदै दुर्गम क्षेत्रमा गर्भवती तथा सुत्केरीका लागि निशुल्क एम्बुलेन्स तथा हवाई उद्धार सेवा सञ्चालन गरिने भएको छ। ग्रामीण अल्ट्रासाउण्ड सेवा विस्तार तथा मानसिक स्वास्थ्य प्रबन्धनका कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ। कर्मचारी प्रशासनलाई पारदर्शी बनाउन सरुवा बढ़ुवा प्रणाली सुधार प्रदेश किताबखाना स्थापना तथा डिजिटल अभिलेखीकरण गरिने पनि भएको छ।
1: भिरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
6: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डिङ उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
10: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त।
11: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
12: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा, अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, बाघ छैन।
14: एप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट एप मन से नेपाल पे क्यूआर में सहजील से भुगतानी पाएं। नेपाल पे क्यूआर, नेपाल के अपने क्यूआर।

0: बिमाको लाभ दि, आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जिउँ।
1: रेडियो भेरी एफएम।
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। जाजरकोटमा दुईवटा पुलको शिलान्यास भएको छ भने एउटा पुलको उद्घाटन गरिएको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले विभिन्न स्थानमा पुगेर पुलको शिलान्यास र उद्घाटन गर्नुभएको हो। मन्त्री शाहले छेडाघाट नगरपालिका छ र जुनीचाँदी गाउँपालिका पाँच जोड्ने लामाताडा पुलको उद्घाटन गर्नुभयो। यसै गरी छेडाघाट नगरपालिका दश र एघार जोड्ने लम्ती खोला सड़क पक्की पुल र शिवालय गाउँपालिका दुई र आठ जोड्ने दुई सड़क पुल निर्माणको शिलान्यास गर्नुभएको छ। शिवालय गाउँपालिकामा शिलान्यास गरिएको दुई पिपल सड़क पुल 25 मिटर लामो रहेको छ। पुल निर्माणका लागि 3,15,79,000 रूपियाँ लागत लाग्ने अनुमान गरिएको छ। यस्तै छेडाघाट नगरपालिका दश र एघार जोड्ने लम्ती खोला सड़क पक्की पुल पनि 25 मिटर लामो छ। पुल निर्माणका लागि 3,42,10,000 रूपियाँ लाग्ने जनाइएको छ।
3: सल्यानमा अदुवा र हलेदोका रैथाने जातको संघर्ष तथा उत्कृष्ट जात पहिचानका लागि अनुसन्धान भइरहेको छ। रैथाने अदुवा तथा हलेदोका जात संरक्षण गर्दै उच्च उत्पादन र स्थानीय वातावरणमा राम्रोसँग अनुकूल हुने उत्कृष्ट जात पहिचान गर्ने उद्देश्यसहित नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले अनुसन्धानलाई प्राथमिकता दिएको छ। कार्यक्रम अन्तर्गत अदुवाका 63 वटा, पहेलो हलेदोका 105 वटा तथा कालो हलेदोका 15 वटा जर्म प्लाज्मा परीक्षणका लागि रोकिएको

0: समयमा सुर्खेतको वीरेन्द्रनगर, हुम्लाको सिमीकोट, सुर्खेतकै ब्राहताल, पञ्चपुरी, रूकुम पश्चिम र सल्यान रहेका छन्। यसै गरी समूह बीमा सुर्खेतको गुर्बाकोट, चौकुने, सिम्ताका साथै जाजरकोट, हुम्लाको खारपुनाथ, जुम्ला र कालीकोट रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा 15 गते सुर्खेतको वीरेन्द्रनगर र हुम्ला सिमकोट भिड्दैछन्। कर्णाली प्रदेश फुटबल संघको आयोजनामा हुने प्रतियोगिताको विजेताले 4 लाख तथा उपविजेताले 2 लाख रूपियाँ पुरस्कार पाउने कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालले बताउनु भएको छ।
1: भूटानलाई हराउँदै नेपालले 7 महिना च्याम्पियनशीपमा विजय शुरूआत गरेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालले भूटानलाई 1-0 गोलले हराएको छ। नेपालका लागि गीता राणाले खेलको 23 मिनटमा गरेको प्रहार भूटानी खेलाडीले रोक्न क्रममा गोलमा परिणत भएको थियो। प्रतियोगिताको समाचारमा नेपाल, भूटान र श्रीलंका सहेका छन्। अब नेपालले समाचारको अन्तिम खेलमा आउँदो आइतबार जेठ 17 गते श्रीलंकासँग खेल्ने भएको छ।
0: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: प्रदेश अस्पताल सुर्खेतबाट सेवा सुविधाहरू थपिँदै जनशक्ति अभावले सेवा दिन भने समस्या।
0: गर्मी अझै केही दिन बढ्ने मौसम पूर्वानुमान महाशाखाको भनाई, सतर्कता अप्नाउन आग्रह।
1: लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, सार्वजनिक कृषि, पर्यटन, उद्यमशीलता र प्रशासनिक सुधारलाई प्राथमिकता।
0: र भूटानलाई हराउँदै 7 महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत। अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र चेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
3: एस टाइम्स का प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर, दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाओ।
4: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हिँडेको के?
7: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ मारा से, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
4: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: डाक्टर आउने सम्बन्धी सूचना, राजवंशी मेडिकल भुरीगाउँमा
9: यही जेठ 16 गते शनिबारको दिन
8: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू, पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार, बर्दिया, सम्पर्क नम्बर 98580-25002।
10: के हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ? याद राख्नुहोस्, वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर

0: प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर, बाथरूम र साइकु र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस्, लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रुफ राइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98-120-41-116। फेरि सुन्नुहोस् है, 98-120-41-116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स, ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्क वर्दिया।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै

0: ल मरेन के हो
1: हेर त रगत रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

0: के बिल्से भनेको त छातैको बिल्से छु ल्याऊ छाता बरु यो पानीको बोतलमा मैले जीवनजल पो मिसाउन भुलेछु
1: तपाईँले बिर्सिनै हुन्छ भनेर मैले पानीमा जीवनजल मिलाइसकेकी छु बुवा बरु पानी त सबै पिउनु नि पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ
0: हुन्छ हुन्छ छोरी अब बिहान काम दिउँसो आराम
1: हुने बिहान काम दिउँसो आराम
2: गर्मीको मौसममा लु अथवा अत्याधिक गर्मीबाट बस्न छाता ओढेर वा टाउको ढाकेर हिँडौ पानी प्रशस्त पिउने गरौं शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ साथै घर वा विद्यालयको छाना चिस्याउने उपायहरू अपनाऊ
3: लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाँच्छ।

0: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
1: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।

0: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्ने कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौ। मोबाइल नम्बर 9858043888 कार्यालय प्रमुख, 9858045788 सूचना अधिकारी र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550426, 24 घण्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर 9858053488, साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगंज।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने।

0: राजवंशी मेडिकल घुरीगाउँ बजार बर्दिया सम्पर्क नम्बर 98582502।
1: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
2: बुढी ल, मलाई अफिस जानु लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
3: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
2: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको श्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौँ त।
3: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
2: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
3: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
4: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
3: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98 64 35 80 76, 98 48 0 67 100 र 98 69 54 78।
4: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
5: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
6: पञ्चाङ्ग, ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी बारवटा राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। 98 453 97 658 र 98 142 73 601 सिधा सम्पर्कमा हामी रहनेछौ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा तपाईँ जोडिन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको हामी शुरूवाती चरणमा छौ। कार्यक्रममा हरेक दिन 8 बजेदेखि 9 बजेसम्म तपाईँलाई थाहा छ हरेक जिल्लाका हरेक रेडियो स्टेशनहरूबाट हामी एकै साथमा तपाईँसँग बजिरहेका छौ। जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई फोन गर्न सक्नुहुनेछ 98 453 97 658 र 98 142 73 601। तपाईँ सम्पर्क गर्दै गर्नुहोला। म कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 जेठ 12 गते, आज मंगलबार, तदनुसार ईस्वी सन 2026 मे 26 तारीक नेपाल सम्मति 1146 रहेको छ।

0: रौद्रनाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ शुक्ल पक्ष परम पवित्र पावन दिन हो। आज सूर्योदय में दशमी रहेको छ। सात घड़ी ती 21 पला बिहान 8:09 सम्म उत्तर फाल्गुनी नक्षत्र, 5:16 पला बिहान को 7:19 सम्म बरियान योग, 3:28 पला बाबा कर्ण, 37:22 पला आज आनन्द युगमा धाता योग रहेको छ। आजको दिन मानको समय 34:06 पला बिहान सूर्योदय, 5:12 जाँदा भयो। साँझ सूर्यास्त 6:51 जाँदा रहनेछ। आज गंगा दशहरा, रामेश्वर गंगा पूजा, हत्या मोचन, तीर्थ स्नान, वज्र गुरू पद्म सम्भव जयन्ती, गोसाई कुण्ड स्नान समाप्ति, बेहडा बाबामा आज जलार्पण गर्ने दिन र आज बैतरण विश्वनाथ मन्दिरमा दशहरा स्नान मेला पनि लाग्न सक्छ। त्यस्तै कारण आज रुरु रेडी क्षेत्रमा ऋषिकेश उत्सव पनि आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। यहाँ अलिकति तपाईँलाई मनमा न अलिकति केही न केही चित्त नबुझेका कुराहरू हुन सक्छन्। मनमा लागेका द्वेषहरू तपाईँमा हुन सक्छ। अरू कर्म चाहिँ अरू बेला सर्ने, मलमासको बेला त्यही गंगा दशहरा किन आयो होइन, शास्त्रमा त्यही लेखेको छ। गंगा दशहरा मलमासमा भए पनि सौरमान अनुसार नै लिनु है भनेर अधिक ज्येष्ठ शुक्ल पक्षमै पहिलो दशमीमै लिनु है भनेको कारणले गर्दा यसलाई हामीले विशेष गरी गंगा दशहरा आज लिएको हो। यो कुराको तपाईँलाई मैले जानकारी यहीँबाट गराएँ छोटो रूपमा। यसमा विशेष केही भए हामीलाई फेरि पनि खबर गर्न सक्नुहुन्छ। अब हामी कार्यक्रममा तपाईँलाई अबको क्रममा ग्रह गोचरको पालो रहेको छ। सूर्य वृष राशिमा रहेका छन्। चन्द्रमाको अवस्था यदिखेर कन्या राशिमा छन् भने मंगल ग्रह मेष राशिमा रहेका छन्। बुध वृष राशिमा छन्। बृहस्पति मिथुन राशिमा छन्। शुक्र मिथुन राशिमा छन्। शनि मीन राशिमा छन्। राहु कुम्भ राशिमा छन् र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनले के कसरी अनि कहाँ व्यतीत रहन्छ, के भन्छ राशिफलले, राशिफल तपाईँलाई जानकारी गराउँछौ। अर्को कुरा भन्नै पर्ने कुरा, कार्यक्रम सुन्दै हुनुहुन्छ होला अनि तपाईँ खानबारीमा हुनुहुन्छ अथवा भोजपुरमा हुनुहुन्छ, शंखोसभामा हुनुहुन्छ, कुन जिल्लामा हुनुहुन्छ र खानबारी आउन सहज हुन्छ भने हामी आउँदैछौ तपाईँको गाउँमा र तपाईँसँग हामी भेट्नेछौ अनि तपाईँसँग भएका विशेष कुराहरूको जानकारी दिनेछौ। हामी खानबारीमा तपाईँसँग हामी 15 गतेबाट चिनाएर छौ, तर एउटा कुरा भनेको मान्दिनँ है सबैले ल, 15 गतेदेखि हामी चिनाएर छौ। 15 गते, 16 गते, 17 गते पनि त्यतै रहन्छौ, 18, 19, 20 त्यतै रहन्छौ होला। अब कति दिन आउनुहुन्छ, खानबारी आइसकेपछि म रेडियोबाट दैनिक रूपमा तपाईँहरूलाई मान्छे कति आउनु भएको छ, अब हामी कति दिन बस्नेछौ भनेर हामी तपाईँसँग नै रहन्छौ। त्यस्तो भएको हुँदा धेरै एकैचोटि भिडभाड गर्नुभयो भने अलिक गाह्रो हुन सक्छ। त्यस कारणले गर्दा 15, 16 अनि 17 गते यो 3 दिन चाहिँ विशेष गरी सरकारी क्षेत्रमा हुने बन्धुहरूको लागि हामी विशेष समय लिएर आएका छौं। तपाईँहरूले भने अनुसार गुरु हाम्रो अरू बेला अफिस लाग्छ, आउन भ्याइँदैन, त्यहाँ पालामा बस्न भ्याइँदैन, त्यसो हुँदा हामीलाई यही बिदाको बेला पारेर आइदिनु, अलिक चाँडो आइदिनु पर्यो भन्नुभएको थियो। त्यस कारणले गर्दा हामी अलिकति हतार दिँदै पनि आएका छौं खानबारीमा। हामी 15 गते पनि चिनाएर छौं खानबारीमा बसेर, 16 गते पनि चिनाएर छौं, 17 गते पनि चिनाएर छौं, 18 गते, 19 गते, 20 गते, 21 गते पनि चिनाएर छौं। त्यसपछि हामी मान्छेहरू कति आउनुहुन्छ त्यो आउनु भएको अनुपात अनुसार हामी तपाईँहरूलाई जानकारी दिन्छौं। त्यस्तो भएको हुँदा तपाईँहरू आउनुहोला अनि तपाईँहरूको चिनाहरू बनाउनु परेको छ भने पनि आउनुहोला, चिनाहरू पनि बनाएर उत्तिनीखेर तपाईँ लिएर जान सक्नुहुन्छ। शुद्ध नेपाली कागजमा पञ्चकुण्डलीवाला चिना तपाईँको हातमा हामी तपाईँकै अगाडि तपाईँलाई दिएर पठाउनेछौँ। तपाईँ ग्रह शान्ति गर्ने तयारीमा हुनुहुन्छ अथवा छोराछोरी अब एसएलसी पास भए, 12 को परीक्षा दिए, अब के पढाउने वा यो पढाइलाई बिग्रिने पो हो कि भनेर ग्रह शान्ति गर्न चाहनुहुन्छ, के ग्रह शान्ति गर्ने भनेर हेराउने हो भने सामान्य राहु शनि मात्रै हेर्ने होइन, जन्म कुण्डलीमा भएका ग्रहको अवस्था पोजिसन भन्छ नि होइन, ग्रहको पोजिसनहरू पनि हेर्नुपर्छ. त्यसो भएको हुँदा सबै कुराको लागि तपाईँ हामीसँग भेटेर मजाले चिना छ भने चिना लिएर आउनुहोला, चिना छैन भने साल महिना गते समय लिएर आउनुहोला. चिना पनि उत्तिखेरै बनाएर तपाईँ लिएर जान पाउनुहुनेछ. आउँदाखेरि फुल फल थोरै क्या थोरै यसो खाली हात चाहिँ नआउनुहोला. अब चामल लिएर आउनु अथवा जनेश पाडी लिएर आउनु अथवा फुल लिएर आउनु अथवा खानबाजी त कोसेलीको रूपमा हामीलाई रुद्राक्ष पनि ल्याएर दिए हुन्छ. तर भारतमुखे तेह्रमुखे चौधमुखे नौमुखे दुईमुखे एकमुखे त हुन्न होला फेरि है. एकमुखे नभए भने दुईमुखे तिनमुखे भए पनि हामी धारण गर्छौँ त्यसलाई हामी ल्याएर. मलाई पहिले आउँदा दिनुभएका भक्तहरूको मैले उसलाई मन्दिर जस्तो बनाएर पूजा गरेर राख्ने गरेका छु. हरेक दिन त्यहाँ एकचोटि दर्शन गर्ने गर्छु म. त्यो पनि एउटा सकारात्मक ऊर्जा हो क्या. रुद्राक्ष साक्षात शिवको स्वरूप हो. त्यसो भएको होला मैले तपाईँलाई जानकारी गराएँ. हामी खागबारी आउने कुरा अब कार्यक्रममा यतिखेर ढिलो नै गरिकन ए अनि अर्को कुरा कहाँ बस्छौँ. होटल होराइजनमा बस्नेछौँ हामी. तपाईँहरूलाई जानकारी गराउँ होटल होराइजन सबैले चिन्नुभएको ठाउँ छ अरे अनि त्यहाँ आएर हामीलाई तपाईँले भेट्न सक्नुहुनेछ. होटल होराइजन ठ्याक्कै तपाईँले कहाँनिर पर्छ त भनेर थाहा पाउनु भयो भने विशेष गरी होटल होराइजन चाहिँ बजारमै पर्छ होइन. अनि यो चाहिँ चाँदनी चोकबाट फुलपाती चोक जाने बाटोमा पर्छ अरे. अब चाँदनी चोक तपाईँलाई थाहा छ, फुलपाती चोक पनि थाहा छ, त्यो बीचमा पर्दो रहेछ. मलाई लाग्छ यो भानु चोकदेखि थोरै उतापट्टि जस्तो लाग्छ मलाई. अब म त्यहीँ पुगेपछि म सबै तपाईँहरूलाई लोकेसन तपाईँहरूलाई जानकारी गराउँछु. नआत्तिकन आउनु होला तर आउनु पनि होला. हामी 14 गते त्यहाँ आइपुग्छौँ र 15 गतेदेखि चिना हेर्ने प्रारम्भ गर्छौँ. सबै कुराको जानकारी हामी त्यहीँ आएर पनि तपाईँलाई दिनेछौँ. नआत्तिनु होला, यसपालि तपाईँलाई नछोडिकन हामी चिना हेरेर आउनेछौँ. यतिखेर पालो भएको छ अब राशिफलको. सबैभन्दा पहिलो राशि मेष राशि. उनीहरूको लागि काममा सफलता मिल्नेछ. अलिकति छैटौं ग्रहले तपाईँको अलिकति काममा भने विशेष ध्यान पनि दिनु तर त्यस्तो अशुभ गराउँदैन. छैटौं चन्द्रमा शुभ कारकै मान्ने योग राशिमा मेष राशिबाट देखियो. उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो छ. मान सम्मानमा वृद्धि हुनेछ. आँटेका थाकेका कामबाट पनि सफलता हात पर्ने योग रहेको छ. मिथुन राशि हुनेको लागि कर्म बलवान छ. सोचेका कामहरू परिपूर्ण हुन्छन्. लामो दीर्घ यात्राहरू पनि सहज हुँदा मन हल्का रहने योग छ. कर्कट राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पारिवारिक जीवनबाट पनि शुभ रहेको छ. आज कर्कट राशिको लागि पराक्रम बढ्नेछ. नयाँ ठाउँको भ्रमण, कृषिमा मनक्य आमदमी गर्न सक्ने सम्भावना छ. वाणिज्य कर्म शेयर बजारमा लगानी वृद्धि रहनेछ. तपाईँको सोचेका कामहरूबाट सफलता हात पर्छ. प्रेममा भने अधुरोपन देख्न सकिन्छ. कन्या राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुने योगहरू देख्न सकिन्छ. इष्टमित्रहरूले पनि साथ दिनेछ. गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ. तुला राशिको लागि आज मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ. इष्टमित्रहरूले साथ दिन सक्ने योग छ. काममा सफलता राशिमा संकेत छ. उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ. मन मिलेका साथीहरूसँग भेटघाट रहनेछ. राजकीय सम्मान अथवा सरकारी जागिरमा हुनुहुन्छ भने सरुवा बढुवाको आशा छ भने आजदेखि तपाईँको लागि सकारात्मक ऊर्जा प्राप्त रहने योग छ. गायन क्षेत्र सांगीतिक क्षेत्रमा रुचि वृद्धि रहनेछ. कृषि र पशु चौपायबाट पनि मनज्ञ धनार्जन गर्न सकिन्छ. स्वादिष्ट मिष्टान्न भोजनको अवसर अचानक उपहारहरू प्राप्त रहनेछ. यतिखेर हेर्दा ग्रहहरूमा धार्मिक क्षेत्रमा रुचि बन्ने, मन्दिरहरूको दर्शन, दान दक्षिणामा मन लाग्ने खालको योग देखिन्छ. दाम्पत्य जीवनमा शुभ रहेको संकेत छ. मान सम्मानमा वृद्धि हुनुका साथ साथमा आँटेको ताकेका कामले पनि साथ दिइरहेको छ। गरेका कामहरूबाट सफलता हात पर्ने योग रहेको छ। अन्त्यमा मीन राशिको लागि भने दैनिकी काममा सफलता मिल्ने छ। आँटेका ताकेका कामहरूबाट सफलता मिल्ने आजको राशिमा संकेत देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत छ। यतिन्जेल कार्यक्रममा सुन्नुभयो राशिफल अनि पञ्चाङ्गहरू तपाईँलाई हामीले जानकारी गराइसकेका छौं। अब हामी हरेक दिन झैं आज पनि कार्यक्रममा तपाईँसँग फोनमा कुराकानी गर्नेछौ। हेरौं आज कुन जिल्लाबाट बढ़ी फोन आउँछ है। नम्बर एकदम ध्यानले टिप्नुहोला। खानपारीको भक्तहरूले त हिजो र अस्तिको दिनमा धेरैले फोन गर्नुभयो, अब म रेडियोमा फोन प्रयास गर्दिनँ, त्यहीँ आएर भेट्ने भन्नुभएको छ। भोजपुरतिरका पनि चौकी डाँडा नेपाल डाँडाबाट आउने भन्ने कुरा पनि सुनिएको छ। कात्तिकै भने कता पर्दो रहेछ त्यहाँ भोजपुरतिर, भोजपुरको छेउतिर, त्यताबाट पनि फोन निकै आएको छ हिजो। अनि मैले सबैलाई भनेको छु सकभर 15, 16 र 17 चाहिँ सरकारी जागिरमा हुने साथीहरूलाई दिउँ, अनि त्यस पछाडि त्यहाँ पनि अलिअलि तपाईँहरू पनि आउनु, तर धेरै जना आउनु मात्रै भन्न खोजे हो, अनि हामी तपाईँहरूसँग भेटघाट गर्नेछौ। म तपाईँलाई 15 गतिको बिहान रेडियोबाट जानकारी गराउँछु हामी कहाँनिर बस्नेछौँ अनि कताबाट कतै घुमेर आउने। ट्याक्क त हुन्छ नि त्यहाँ होइन, कस्तो बाटो छ मलाई पनि थाहा छैन। खानपारी आउँदा दुईचोटि आइयो, कोठामा बस्यो, चिनारियो, फुरुक्क फर्केर आइयो, के गर्ने है, सबै त याद हुन्न नि त सबैतिर। यो बेला खानबारीमा त्यस्तो धेरै जाडो पनि छैन रे, अलिअलि गर्मी बढ्दै गर्दै गएको छ गुरुदेव भन्नुभएको छ। फोन गर्नेहरूलाई हामीले हरेक व्यक्तिलाई सोधिरहेका छौँ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, राधे श्याम हजुर, ए भगवान, कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो कुराकानी भने हुन सकेन। हामी प्रत्यक्ष रूपमा तपाईँसँग जोडिएका छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू तपाईँलाई हामी दिइरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर, ए प्रभु राधे राधे, ए प्रभु राधे श्याम, कोही हुनुहुन्छ तर हामीसँग सम्पर्क भने हुन सकेन। यतिखेर एउटा महत्वपूर्ण कुराको कमेन्ट आएको रहेछ हिजो, हिजोको कमेन्ट अहिले पढ्नुपर्ने भयो। भरत छेत्री नाम गरेको व्यक्तिले लेख्नुहुन्छ, गुरु मेरो एउटा जिज्ञासा छ, मेरो आफ्नै हजुरआमा बितेको 60-65 दिन भइसकेको छ, मैले मन्दिरतिर दर्शन गर्न, टिका लगाउन र जान मिल्छ कि मिल्दैन, एक वर्षसम्म मिल्दैन भन्छन्, के हो कुरा, गुरुदेव जानकारी गराइदिए आभारी हुने थिए भन्नुभएको छ। अब यो एकदम क्या, यही कुरालाई कतिचोटि बोल्नु है, कसैको हजुरबुवा अथवा कसैको हजुरआमा बित्दा बाबुआमा हुने नातिलाई 13 दिनदेखि 14 दिनमा झुठो लाग्दैन, बुझ्नुभयो के अरे। जस्तै मेरो पनि हजुरआमा बितिसक्नुभयो, मेरो पनि हजुरबाबा बितिसक्नु भएको छ, मैले पनि 13 दिनसम्म झुठो बारे, 14 दिनदेखि मैले पूजा पाठ सबै कुरा गर्नुहुन्छ, तर मेरो पिताजी मैसँग हुनुहुन्छ, मेरै घरमा हुनुहुन्छ भने मैले त्यो घरमा शङ्ख घण्टा बजाउने गर्न हुँदैन, तर शालग्राम घरमा राख्नु भएको छ भने शालग्रामलाई चाहिँ स्नान नित्य गर्नु अथवा त्यस्तो गर्न मन नलागेको खण्डमा अरू कसैलाई यो सेवा गर्नु भन्नु, शालग्रामको पूजा नरोक्नु। त्यही भएर मैले भन्ने गर्छु, घरमा मन्दिर बनाउन हुँदैन है, ठूल्ठूला मूर्ति राख्न हुँदैन है भनेको कारण त हो। अब धेरै जग्गा छ, अब म त्यसको पनि तपाईँलाई उत्तर भनिदिन्छु, धेरै जग्गा छ घरको पूर्व उत्तरमा अलिक परतिर लगेर आँगनमा भनौँ न, अब हाम्रो भाषामा होइन, आँगनतिर मन्दिर बनाएर मजाले तपाईँले शिवलिङ्ग स्थापना गर्नु भएको छ, भगवान राधा कृष्णको मूर्ति नै ल्याएर है त्यहाँ प्राण प्रतिष्ठा गरेर विराजमान गराउनु भएको छ भने, त्यस्तो घरभन्दा अलिकति बाहिर छ भने, आँगनतिर अलिक थोरै परतिर छ भने, बलैँचीभन्दा परतिर छ भने चाहिँ, त्यो घरमा त्यसरी दैनिक पूजा गर्नुभएको छ भने, भगवान्लाई भोग दैनिक दिनुभएको छ भने, भोग भनेको खानेकुरा क्या, भोग लगाउनु भन्छौँ हामी त्यसलाई, भोग भनेको फेरि अर्को शब्दमा नबुझ्नु होला, त्यस्तो छ भने तपाईँलाई त्यो घरमा अर्को मान्छेलाई आएर दैनिक रूपमा पूजा गर्न मिल्छ, कुन बेला पनि मिल्छ तपाईँकै घरमा। अब सुन्नु एकदम यो तपाईँहरूलाई चाहिँ नभनी नहुने कुरा क्या, तपाईँकै घरमा आँगनमा कुनै मन्दिर छ, सुन्नुहोस् है, अब यहाँ दैनिक रूपमा पूजा गर्नुहुन्छ साँझ बिहान, अहिलेसम्म त के हुन्छ भने प्राण प्रतिष्ठा गरेको मन्दिरलाई भोग राख्न हुँदैन, भने त्यो घरमा अर्को व्यक्ति आएर सेकेन्डरी व्यक्ति आएर उल्लो घरको पण्डितजी आएर पल्लो घरको पण्डितजी आएर त्यो मन्दिरमा दैनिक पूजा गर्नुहुन्छ, त्यो घरमा घरमा झुटो पर्छ मन्दिरमा झुटो पर्दैन, तर त्यो घरमा तपाईँले दैनिक गर्नु पर्यो। अरू बेला आफूलाई मन लाग्दा चाबिलाएर हिँड्ने नि पार्ने अनि झुठो परेवाले गर्छु भन्न पाइएन फेरि। त्यही भएर मैले भन्ने गर्छु प्राण प्रतिष्ठा गरेको देवतालाई एक दिन पनि पूजा गरेन भने त्यो प्राण प्रतिष्ठा निष्फल हुन्छ है। शालग्राम भगवानलाई पनि शालग्राम पूजा गर्न थालिसकेपछि पूजा दैनिक रूपमा गर्नु, घरभित्र पूजा गर्न मनले मानेन भने अथवा त्यस्तो अप्ठ्यारो परे बेला गर्न पनि हुँदैन फेरि कहिले काहीँ त्यस्तो भयो भने शालग्राम अर्को व्यक्ति ल्याएर उठा लिएर गएर उता लगाएर स्नानहरू गरेर पूजापाठ गरिदिनु हुन्छ, तर घरमै पनि मन्दिर अगाडिपट्टि भयो भने त्यस्तो ठाउँमा चाहिँ पूजा गर्नुहुन्छ। नाति नातिनाहरूलाई 13 दिन मात्रै झुठो, 14 दिनदेखि सबै कुरा गर्नुहुन्छ, सबै कुरा मन्दिर जान पूजा लाउन तीर्थ व्रत गर्न सबै कुरा हुन्छ ल। यति भने है भरतजीको पनि जिज्ञासाको समस्याको समाधान भयो होला सायद, आज पनि कार्यक्रम सुन्नुभयो होला, हिजोको कमेन्ट रहेछ। अहिले भर्खरै एउटा कमेन्ट छ गीता कार्की, गुरु राधे राधे, म गीता कार्की हुँ गुरु, आजकल ओखलढुङ्गा एफएम बज्दैन, खोटाङ पनि बज्दैन गुरु, किन हो र मैले नि गीता हनुमान चालिसा र अष्टगन्ध लगायत सम्पूर्ण मलाई नै उपलब्ध गराउनु भए आभारी हुनेछु गुरु राधे राधे भन्नुभएको छ। अब ओखलढुङ्गामा त अहिले सम्भव छैन, अहिले कहाँबाट सुन्दै हुनुहुन्छ गीताजीले कार्यक्रम चाहिँ। नवीन देवकोटा, जय श्री राधे गुरुदेव, म नवीनराज देवकोटा कालीकोट जिल्लाबाट तपाईँको कार्यक्रम रेडियो प्रसारण गरेसम्म रेडियो नयाँ कर्णाली र सनातन नेटवर्कबाट नियमित सुन्ने गरेको छु भन्नुभएको छ, धन्यवाद छ। यतिखेर कोही जिज्ञासु पनि आउनुभएको छ, हेरिहालौँ को हुनुहुन्छ कहाँदेखि हुनुहुन्छ। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हे प्रभु, ए प्रभु, ए प्रभु,
1: राधे गुरु,
0: राधे राधे, मेरो आवाज सुन्नुभयो कि भएन?
1: बोल्न सुने।
0: कहाँदेखि बोल्दै हुनुहुन्छ हजुर?
1: म यता स्याङ्जा फेदी खोलाबाट।
0: स्याङ्जाको फेदी खोलामा रेडियो कुनबाट सुन्ने गर्नु भएको छ?
1: पावर एफएम गुरु।
0: स्याङ्जामा पनि पावर एफएम सुन्यो है?
1: हजुर, यहाँ गाउँमा हो के रे मोती खान भन्नेछमा,
0: मोती खानु भएन ठाउँमा
1: हजुर।
0: कति भयो कार्यक्रम सुन्न थाल्नु भएको?
1: ए कार्यक्रम त धेरै भयो गुरु।
0: अहिले कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म मेरो नातिको बारेमा।
0: नातिको साल महिना गते समय भनिदिनु त।
1: 2074 साल माघ महिनाको 9 गते मङ्गलबार बिहान 12:35
0: बिहान। कुन जिल्लामा भयो जन्म?
1: गण्डकी हस्पिटल।
0: कुन जिल्ला पर्छ यो? तनहुँ जिल्ला, कास्की जिल्ला। कास्की जिल्लामा के बार भएको जन्म अरे?
1: मङ्गलबार।
0: छोरा कि छोरी?
1: छोरा।
0: राशिको नाम चाहिँ द्रोण र कुमार अथवा द्रोण राज नाम राख्नु भयो होला, मिन राशि हुन्छ, के नाम राख्नु भएको छ? लग्न मेष, मान्छे असाध्य एक्टिभ, असाध्य बाठो, असाध्य टाठो, अलिकति घरमा बाबु र आमाको खाली कचकच गर्ने बढी नै राम्रो छैन सम्बन्ध, तपाईँ र तपाईँको श्रीमानको सम्बन्ध चाहिँ गडबड देखाएको छु मैले, झगडा पर्छ?
1: नाति
0: हो, यो हजुरको नाति हो नि, तपाईँको छोरा बुहारी अलिक बढी गडाङगुडुङ गर्नुहुन्छ के छ?
1: त्यस्तो त छैन के रे,
0: छोरा बुहारीको सम्बन्ध राम्रो देखाएको छैन, नाति असत्य टाठो छन्, असत्य बाठो हुनुहुन्छ, राम्रो छ, अलिक पछि गएर एउटा 8 माङ्गलिक भन्ने युग परेको छ, 8 माङ्गलिकको अलिकति कुराहरू बिगार्छ होइन, अरू सबै कुरामा ठिक छ ल
1: हजुर। फेरि मेरो नातिको अलिक बोलीको आवाज आएन के गुरु?
0: बोलीको आवाजमा त्यस्तो केही पनि दोष छैन, आत्तिनु पर्दैन। अब कति वर्ष भयो? निकै भयो क्या है?
1: 74 भनेपछि
0: बोल्दै बोल्नुहुन्न?
1: बोल्ने नि कस्तो के, अलि आफ्नो प्रकाष्ठ भन भने मात्रै भन्छ।
0: त्यो त आफूले पनि अलिकति प्र्याक्टिस गराउनु पर्यो, सामान्य 6 वर्षसम्म चाहिँ उल्का भन्ने ग्रह थियो, त्यसले कहिलेकाहीँ ढिलो गराएको होला, राम्रोसँग फेरि शान्ति स्वस्ति गर्नु, पूजापाठ गर्नु राम्रै हुन्छ, त्यस्तो नराम्रो यहाँबाट छैन। जसलाई भन्नु भने उसलाई त अल्छी लागेको छ, उसलाई त प्र्याक्टिस तपाईँले पनि गराउनु पर्यो नि होइन?
1: यस्तो अब उनीहरू विदेशमा बस्छन् के अरे गुरु चापनमा
0: हजुर,
1: अनि बोलीको अलिक प्रकष्ट नै आएन
0: बाबुआमाले के गर्नु त हजुर। अब बाबुआमाले जिन्दगीमा चाहिँ छोरालाई समय दिनु भएन होला, त्यस्तै हुन्छ क्या विदेशतिर समस्या भने त्यही हो।
1: समय त बाबुले नछोडे आमाले छोड्दैनन्, काममा नि जाँदैनन्, स्कुल पठाउँछन्, अब अर्काको देशको भर हो कि के हो, बोली पनि राम्रो आउँदैन।
0: यहाँबाट हेर्दाखेरि नराम्रो छैन, अब अरू कुरा मैले थाहा भएन, तर बाबु र आमाको अलिकति खटपट छ हजुर। अब यो यसो मैले भने त एकचोटि राम्ररी शान्तिहरू गराउनु, पूजापाठहरू गराउनु, केही कुराहरू म कहिले कहिले काहीँ भाकलहरू त्यस्तो रहेर पनि अधुरो भएर पनि हुन सक्छ है।

0: संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सिधा तपाई र मेरो कुराकानी रहनेछ। तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हरेक दिन हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु फेरि पनि हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु भन्दै थिए। यतिखेर विश्रामको पालो भयो भन्ने खबर आइसकेको छ प्राविधिक साथीबाट। एकैछिन छोटो विश्राम लिन्छु, विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको पाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको सम्वाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको बारेमा जानकारी हामी दिने प्रयास गरिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म भोजपुरबाट बोल्दैछु गुरु, सकुनजी शर्मा।
0: सकुनजी आरामै हुनुहुन्छ? ठिकठाक छ,
1: आरामै छौ गुरु।
0: आज के छ खबर? केही गुनासो छ कि चिना हेर्ने?
1: चिना मात्र हेर्नु गुरु, त्यस्तो समस्या छैन खासै।
0: कि फेरि बाहुनले फेरि यसो यसो गर्दा यसो हुन्न भन्छन् कि फेरि है?
1: आज त्यस्तो भने छैन नि।
0: हामीलाई हजुरले कतिको कार्यक्रम सुन्नुभयो? हामीले यसपालि चाहिँ खानबारीमा हामी आउँदैछौ नि त भोलि, होइन? यसपालि खानबारीमा शङ्खुवासर जिल्लामा कपालले हाम्रै हातबाट पूजा गर्न चाहनु भयो भने उहाँहरूकै घरमा गएर शान्ति गर्नेछौ। त्यो कुरा अलिअलि भोजपुरतिर पनि लागु हुन्छ है त्यो कुरा चाहिँ।
1: अनि यो अहिले मलाई मात्र बेला यसो शान्ति गर्न मिल्छ गुरु?
0: भोज अहिले होइन नि त, असारमा गर्न मिल्छ नि त, जुरेको दिन गर्छौँ हामी, त्यसरी कहाँ गर्छौँ र प्रभु? यसमा त अब आज गएर भन्ने बित्तिकै भोलि शान्ति कसो गरिन्छ, चिनाएर आउनु पर्यो, बिग्रिएको हुनु पर्यो, अनि उहाँहरूले चाहनु पर्यो हामीलाई र पो हामीले शान्ति गरिन्छ, सल्लाह गर्नुपर्छ। अब यो असार महिनामा अनि साउन महिनामा भोजपुरतिर पनि हामी उता खानपानी आयो भने भोजपुरतिर पनि पाँच छजनाले सल्लाह गरेर म पनि शान्ति गराउँदै गुरु आए, म पनि शान्ति गराउँदै गुरु आए भन्ने मान्छे हुनुभयो भने हामी हरेकको घरमा गएर मजाले शान्ति गर्ने तयारी गर्दैछौँ, बुझ्नुभयो नि? अहिले कार्यक्रम सुनिरहनु भएको छ होइन? अनि कुन रेडियोमा अरे? भोजपुरबाटै? अस्ति एक दिन कार्यक्रम आएन अरे हो?
1: अस्ति एक दिन आएको थिएन गुरु, अनि हामी दुई तिन दिन हाम्रोमा आएन, अनि अनलाइनबाट सुन्नु त खेलाएको सनातन रेडियोबाट।
0: आज हेरे कसको बारेमा?
1: आज मेरो आफ्नै बारेमा हेर्नु पर्यो भने
0: साल महिना गते छ नि भन्नु त
1: 2059 साल,
0: 59 साल,
1: चैत्र
0: एक गते,
1: शनिबार,
0: शनिबार
1: रातिको 12:08
0: रातिको 12:08 कुन जिल्लामा भयो जन्म?
1: भोजपुरमा।
0: तपाईँको पहिली घर कहाँ अरे? ट्याम्केतिर?
1: पहिली रामप्रसाद राईगाउँ पालिका।
0: राशिको नाम अश्लेषाको तेस्रो पाउमा नाम छ यो, डेल कुमार कर्कट राशि हुन्छ। डिकमान हुँदैन नि, डिकमान आउने बित्तिकै अर्कै आउँछ, डिकमान आउँछ, कर्कट राशि हुन्छ। त्रयोदशीको दिनमा जन्म, लग्नमा केतु, पेट दुखिरहन्छ, पछिन्त कडा खालको पर्नु भएछ क्या हो? छुच्ची मान्छे क्या, छुच्ची होइन त, अलिक बढी रिसाइहाल्ने खालको मान्छे। राजुक पर्याप्त छ, गजकेश्वर युग छ, असाध्य राम्रो छ, अलिकति दाँतमा टाउकोमा अलिकति केही न केही दोषहरू छ। अब अहिले तपाईँलाई धेरै हेर्नु परेन किनभने तपाईँलाई मैले हेरेको हेरै छु। अब यो 59 साल तपाईँ है, कति वर्ष हुनुभयो? 24? 22 वर्षदेखि त सङ्कट लागेको छ, पढाइ छोड्नु भयो हो?
1: पढाइ छोडिसकेको,
0: चिप्लियो पढाइ होइन, अब यो के गर्नु त, पढाइ चिप्लियो, दुईजनाको झगडा नगर्नु होला भने अब पर्छ भन्दा पनि गर्न भएन, कति कुरा आफूले पनि कन्ट्रोल गर्नुपर्छ। गजकेश्वरी युग छ अनि सूर्यग्रहण युग छ, 22 वर्षदेखि 30 वर्षसम्म सङ्कटा भन्ने ग्रहले अलिकति कामहरू बन्दैन, कहिले कहाँ पेट दुख्ने, पिसाब नलीहरूमा समस्या हुने खालको युगहरू देखिन्छ। ल, हजुर, यो सङ्कटाले कहिले कहाँ कामहरू बिगार्छ। राहु के अरे, मेषे वृषे कर्कटे राहु दोष नविद्यते भन्छ, तपाईँको वृष राशिको राहु हो होइन, मेषको वृषको र कर्कटको राहुले दोष दिँदैन भन्छ भन्नलाई चाहिँ, तर पनि राहु त राहु हो नि होइन र, कालो कालो हो, कालोले त कालो के नि के त कालै हो नि होइन र, त्यस्तै हो। अनि मैले भन्न त मैले भन्न नामै फरक पर्यो भने के भन्नु त भन्नु न, अनि तपाईँले नाम मलाई अर्कै भन्नुहुन्छ, त्यहाँ हेर्नु बोला अर्कै हेर्नु बोला, अनि कसरी हुन्छ त भन्नु त? दिल्ली कुमार र डेल कुमारको चाहिँ एउटै आउँछ फेरि यो ग्रह दशा चाहिँ, है
1: हजुर
0: किनभने नक्षत्र एउटै पर्छ फेरि भन्छु ल मैले टाइप मिस्ट्री गरेँ कि 2059 साल चैत्र महिना 1 गतेको राति 12:08 हो
1: हजुर हजुर
0: भोलिपल्ट 2 गते हुने बेला
1: हजुर
0: कसले हेर्छ यसरी भनेको हेत्तेरिका यो त सामान्य पढेको मान्छेले पनि अश्लेषा नक्षत्रमा जन्म हुने मान्छेको कति वर्षदेखि कति वर्षमा कुन ग्रह चल्छ भन्ने कुरा त सामान्य थाहा हुन्छ त भने क्या
1: उहाँले 30 वर्षदेखि सङ्कटा छ अहिले त्यस्तो छैन भन्नुभयो अस्ति मैले 29 गते एउटा झापाबाट गुरुहरूलाई बोलाएँ दुईजना गुरुहरू आएर दुई दिन पूजा लगाएको थियो अनि त्यतिखेर यसो गरा शान्तिहरू जात लगाएको थियो
0: हजुर
1: त्यतिखेर सङ्कटाको अहिले गर्नु पर्दैन भनेर माङ्गलिकको दोषको शान्ति गरियो
0: अब तपाईँको अब तपाईँको माङ्गलिकै छैन वृश्चिक लग्न आउँछ अब त पण्डितजीले हेर्नुभयो होला धनु लग्न अनि कहीँ हुन्छ कुरो मिस्टेक हो उहाँले तपाईँको चिना दिउँसोको चिनाहरूमा पढ्नु ल एकचोटि हेरिहाल्छु ल म 1 गते दिउँसो पढ्नु है माङ्गलिक पर्न सक्छ तपाईँलाई अलिकति बुझाइहालौँ सातो माङ्गलिक भन्नुभएको थियो दिउँसोको हेर्नुभयो दिउँसोको 12-8 चाहिँ सातो माङ्गलिक पर्छ नाम पनि दिल्ली कुमार आउँछ त्यति आउँदा पनि 22 सङ्कटा छँदैछ 30 वर्षमा तपाईँको उल्टो भयो यही भएर नि यही हुन्छ धेरैको गुनासो के हो भने तपाईँ भनिदिनुहुन्छ एउटा कुरा अनि यहाँ हामीले हेराए अर्को कुरा भनिदिन्छन् गर्ने मान्छे पनि त्यस्तै हुन्छन् बरु तपाईँकै हातबाट गर्ने भनेर धेरैले गुनासो गर्नुभयो होइन हामीले यही सालदेखि हामी असारदेखि नै हरेक व्यक्तिको घर घरमा गएर पहिले सल्लाह गर्ने अनि के ग्रह चाहिँ हेर्ने अनि हामीले यता पण्डितहरूलाई यहीँबाट लिएर जाने हामीले माछा मासु लसुन प्याज खाने पण्डितलाई लाउँदैनौ त्यही भएर हामीले यहीँबाट पण्डितजीले लिएर जाने अलिकति खर्च लाग्ला केही फर्क परेन तर काम त राम्रो हुनु पर्यो अब तपाईँले झापाबाट ल्याउनु भयो हेर्नु त अब उल्टो उल्टो कुरो भयो भने भन्नु त लु मैले भन्ने त तपाईँको दिल्ली कुमार नाम आउन सातो माङ्गले हुन दिउँसोको जन्म हो भने त भइगयो नि फेरि तर पनि 22 30 वर्षसम्म सङ्कटा छ तर यो के हो भने त्यो 30 मुनि 30 मास्टरपट्टि सङ्कटा लेखाएको छ त्यो भएर पण्डितजीले 30 भनेर बुझ्नुभयो चिना हेर्न अलिक नआउने हो कि अब म जान्दिनँ त अब यो अहिले हाम्रो कार्यक्रम नि एकजना होइन कम्तीमा पनि 50 ज्योतिष गुरुबारले सुन्नुभएको हुन्छ कार्यक्रम मैले यतिकै कहाँ बोल्न मिल्छ भने क्या अचार म बोल्नुहुन्छ नेपालभरिका 50 लाखले कार्यक्रम सुनेको छैन अहिले एकैचोटि एउटा रेडियोको श्रोता कति हुन्छन् एउटा जिल्लामा भन्नु त 100 रेडियोको श्रोता कति भए थोरै हुन्छन् मान्छे र कम्तीमा पनि 10 लाखले कार्यक्रम त सुन्नुभएको छ सुन्नुभयो होइन अनि त्यसै बोल्नु हुँदैन यो तपाईँको अरू केही नगर्नु सङ्कटाको शान्ति गर्नु है अरू केही आतिनु पर्दैन गरहरू ठिक छन् शान्तिहरू गर्ने पूजापाठ गर्ने अब माङ्गलिक थिएन किन गरे अब यो चाहिँ सङ्कट थियो किन नगरे अब जुन हुने गरे होइन नहुने गर्नु भएको छ अब राम जाने हजुर है तपाईँलाई सबैभन्दा राम्रो होटल व्यवसाय थाप्छ पानीको व्यवसाय थाप्छ बृहस्पति बलवान छ जडीबुटी फाप्छ खाद्यान्न व्यवसाय थाप्छ फलाम थाप्दैन राम्रो फाप्दैन राम्रो छैन तपाईँलाई हुनुपर्ने कुण्डली तपाईँ के भन्छ भने तपाईँले चाहिँ होटल व्यवसाय गर्नुपर्ने तपाईँले खाद्यान्न व्यवसाय गर्नुपर्ने तपाईँले चाहिँ जडीबुटीहरू गर्नुपर्ने तपाईँले स्टेसनरी गर्नुपर्ने तपाईँले पानीको व्यवसाय गर्नुपर्ने डेरी गर्नुपर्ने अब ठ्याक्कै उल्टोटो गरिदिनुहुन्छ अनि उन्नति हुन्छ भन्नु त ल अहिले धेरै बेर भोक फेरि तपाईँलाई चिना हेर्न मन लाग्यो भने अहिले भर्खरै 9 मलाई यही नम्बरमा तपाईँले कुन नम्बरमा फोन गर्नुभएको छ एनटिसी कि एनसीआर यही नम्बरमा व्हाट्सएप छ 9 ठ्याक्कै तपाईँले मलाई भिडियो कल गर्नु म 9 तपाईँलाई तपाईँको चिना देखाइन्छु है
1: हुन्छ गुरु मलाई वैदेशिक यात्रा कस्तो होला गुरु
0: मालामाल छ
1: राम्रै हुन्छ
0: तर सङ्कटा शान्तिहरू गर्ने पूजापाठ पनि राम्रो हुन्छ पत्नी अलिक छुच्ची परमा होइन फेरि भन्नु त तपाईँ होइन भन्नुभयो माया धेरै गरेर हो कि अलिक पाँच पाँच बोलिहाल्नुहुन्छ होइन भन्न खोजेको पाँच पाँच दिइहाल्ने वचन चाहिँ हुन्छ अब तपाईँलाई केही मनमा लाग्यो भने अहिले ठ्याक्कै 12-15 पछाडि फोन गर्नुहोस् म तपाईँलाई भिडियो सरेर देखाइदिन्छु अनि के हो भनेको तपाईँ आफै चिन्नु अब यो मैले भनेर पनि तपाईँलाई विश्वास नहुने थालो क्या उताका पनि ज्योतिष भन्नुहुन्छ मलाई पनि ज्योतिष भन्नुहुन्छ उहाँले हेर्छन् अर्कै हेर्छन् म पनि दङ्ग पर्छु बा मैले पो गल्ती गरेँ होइन अलिअलि मिस्टेक हुन सक्छ, कहिलेकाहीँ मान्छेहरू गल्ती हुन्छ, तर बिहानको बेलुका बेलुकाको बिहान अलिकति खराब भयो, अहिले छुट्यौँ। राधे राधे
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग यस्तै यस्तै समस्याले गर्दा हामी आफै ग्रह शान्ति गर्ने भन्न खोज्या हो क्या। यो अभियान हामी शङ्खुव सभा जिल्लाबाट गर्छौँ, शङ्खुव सभा जिल्ला र भोजपुर जिल्ला आसपासका जिल्ला भए। यो बेला हामी जुन भोलि खानबारी आउँदैछौँ, भोलि खानबारी आउँदाखेरि भोजपुरबाट आदि मान्छे आउनुहुन्छ, नेपाल डाँडा चुकी डाँडा होइन, अनि दिङ्ला, यता अरुण गाउँपालिका, अर्को के छ हाम्रो के अरे के गाउँपालिकाबाट आउनुहुन्छ होइन। अनिखेर चाहिँ तपाईँहरू भोजपुरमा पनि हामी तपाईँ घरमा आउँछौँ, अब तपाईँ शङ्खुव सभामा पनि आउँछौँ हामी। अब अहिलेलाई यो हामी चिना हेर्दैछौँ, चिना हेर्दाखेरि तपाईँहरूले हामीलाई के भन्नु पर्यो भने गुरु तपाईँले नै शान्ति गर्नु पर्यो। पण्डितजीलाई दक्षिणा कति दिनुपर्छ, कति दिन लाग्छ, पुरैकै क्लियर हामीसँग, त्यो ढाँटै छल्ने कुरो छैन, किनभने भरतपुरबाट गएका पण्डितलाई केही न केही राम्रै दक्षिणा दिनुपर्छ होइन। त्यसो भएको हुँदा तपाईँहरूले ग्रह शान्ति गर्न खोज्ने हो भने चाहिँ सम्पर्कमा रहनुहोला, यो चाहिँ अनुरोध गरे। हामी तपाईँ घरमा मजाले गटट लगाएर पाठ गरेर पूजा लगाएर वेद पढेर अब के गर्नुपर्ने हो हनुमान चालिसा पढेर तपाईँ घरलाई शुद्धि गर्ने काम गर्छौँ। एउटा कुरो त्यो गर्दा फाइदा के हुने रहेछ भने तपाईँको घरमा यति शुद्ध ब्राह्मणले पाइला टेक्ने भए, शास्त्रले लेखेको छ नविप्र पादु दककर्द माने, जुन घरमा साँच्चीकै ब्राह्मणको पाउ पर्दैन, जुन घरमा शङ्ख घण्ट पर्दैन, जुन घरमा सदा सदा ग्रह शान्ति हवन श्राद्धहरू हुँदैन, त्यो घर साँच्चीकै मसान घाट समान हुन्छ भनेर शास्त्रले भन्छ। नविप्र पादो दककर्द माने नवेद शास्त्र ध्वनि गर्जितानी स्वहा स्वधा, स्वहा र स्वधा, स्वहा भनेको चाहिँ हवन गर्नु, स्वधा भनेको तर्पण गर्नु, मतलब पितृकर्म गर्नु, स्वहा स्वधा कर्म विवर्जितानी, जुन घरमा छैन त्यहाँ चाहिँ कर्मै भएको छैन, मसान तुल्याने गृहण, मसान घाट समान हुन्छ। किन यो भनियो भने अब यसो भन्दै गर्दा कति गुरुहरू हुनुहुन्छ भोजपुरमा पनि हुनुहुन्छ, सङ्कोचमा कति राम्रो राम्रो गुरुहरू हुनुहुन्छ मलाई थाहा छ, उहाँहरूसँग कति कुराहरू हामीसँग पनि सेयर हुन्छ, तर तपाईँले भेट्न गाह्रो हुन्छ, उहाँले भ्याउन पनि गाह्रो हुन्छ, र हामी आयौँ भने त्यस्ता गुरुहरूलाई पनि समेट्न पनि सक्छौँ जसले राम्रो कामहरू गर्नुहुन्छ। शनिको ग्रह शान्ति गर्ने भनेर आधी घण्टा एक घण्टामा प्याटपुट्ट पारेर त भएन, भोजपुरमा मैले कसलाई कहिले मलाई भनेको थियो, मेरोमा चाहिँ शनिको 23 हजारपल्ट जप गर्नुहुन्थ्यो भनेर चाहिँ हेराएको गुरुले आउँदैछु भन्नुभयो, 2-3 बजीतिर आइपुग्नु भयो अन्त भ्याएर आउनु भयो, दियो यसो बाल लाउनुभयो, त्यो जुन पण्डितले लेखेको कागजलाई आगो बाल्नुभयो, आगो बालेको खरानी बाटोमा टिका लगाइदिनु भयो, तेरो शान्ति भइसक्यो, मैले बाटोमा जपेर आएको थिएँ, लु मलाई लिइहाल्छ पैसा दक्षिणा भने हिँड्नु भयो भनेर चाहिँ मलाई खबर गर, यति पीडा हुन्छ त्यसो सुन्दा। यो हजुर धर्म बचाउने त ब्राह्मणको ठिकै हो क्या हजुर, किनभने जानेको जसले छ उसले होइन गर्ने, देशको इतिहास बचाउन, देशको भूगोल बचाउन, देशको चाहिँ राज्यलाई सुशासनमा लान राजनीतिक कर्मीहरू, हामीलाई त थाहा छैन राजनीति के हो, हामीलाई थाहा छैन, तपाईँहरूले राजनीतिक जसले जान्नु भएको छ उहाँलाई थाहा होला, हामीले जानेछौँ के ग्रह शान्ति कसरी गर्ने, वेद कसरी पढ्ने, हामीले ग्रह शान्ति गर्दा के गर्नुपर्छ। अब मैले सुनेको छु ग्रहलाई बलि नदिकन शान्ति हुँदैन, फेरि ग्रह बलि भनेको ख्याल गर्नुहोला, मसँग जसले ग्रह शान्ति गराउनु भएको छ त्यो फेरि तपाईँलाई सुन्छ कि हामीले काम गरेर आउँछौँ, यो बलि भनेर तपाईँलाई अर्थ नलाउन सक्छौँ, बलि भनेको चाहिँ ग्रह पूजा गरिसकेपछि त्यो छेउमा मास दही बेसार चामलहरू मोलेर राखिन्छन् थोरै थोरै, हो त्यो चिजलाई कुनै ग्रहलाई मास बलि हुन्छ, कुनै ग्रहलाई मसुरको बलि हुन्छ, फरक फरक हुन्छ, त्यो फरक फरक सम्भव भएन भने पनि कम्तीमा मास दधि अक्षपान बलि समर्पय हामी त भन्नु पर्यो, के पनि नगर्ने के पनि नगर्ने गर्ने चाहिँ के त होइन, कम्तीमा ग्रह शान्ति गर्दाखेरि एक दिन अगाडिदेखि तपाईँहरू पनि शुद्ध हुनु पर्यो, 2 दिन अगाडिदेखि तपाईँहरू पनि शुद्ध हुनु पर्यो, त्यही खालका शुद्ध ब्राह्मण पनि घरमा आइदिनु पर्यो, लाउने के ग्रह शान्ति गर्दा त्यही कालो पानी दाएर शान्ति गर्ने होइन, सुखो वस्त्र सेतो वस्त्र नभए धोती फेर्नु पर्यो, हामी सबै काम तपाईँलाई सिकाउँछौँ। अब हामीले यो रेडियोमा मात्रै बोलेर भएन, तपाईँको घर घरमा आएर प्र्याक्टिकल पनि गर्नु पर्यो नि, परेन। त्यसो भएको हुँदा तपाईँहरूले सम्झिनु भयो भने, तपाईँहरूलाई हामीले भने जस्तो गर्न मन लाग्यो भने सबैले गर्न मन नहुन सक्छ, आ बेकार भने जस्तो हुन सक्छ। एक दुईजनाले गर्नुभयो भने त्यहाँबाट देख्नुहुन्छ वल्लो घर पल्लो घरले, अनि बल्ल थाहा हुन्छ कुरा शान्ति गर्दा कसरी कति देर लाग्दो रहेछ, के गर्नुपर्दो रहेछ भन्ने कुरा चाहिँ सबैलाई थाहा हुन्छ। आज नै सज्जनहरू यो सबै कुराको जानकारी हामी खाँदबारीमा तपाईँलाई भेटेर पनि गफ गरौँला, तपाईँको घरमा आउने नआउने सबै कुरा त्यहाँ आएर छलफल गरौँला। अहिले कोही जिज्ञासु हुनुहुन्छ, राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म भोजपुरदेखि राजकुमारी, मेरो छोरोको बारेमा हेर।
0: राजकुमारी के? राजकुमारी श्रेष्ठ कहाँ पर्यो घर हजुरको भोजपुरमा?
2: मेरो भोजपुर सालका फिरि गाउँपालिका वार्ड नम्बर 2।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ दैनिक रूपमा?
2: म खाँदबारी गुरु।
0: खाँदबारी के
2: श्रेष्ठ?
0: कुन एफएम सुन्नुहुन्छ भने के? होइन बर्बाद, रेडियो शङ्खुवा सभा यति धेरै राम्रो ज्ञानका कुरा कार्यक्रम बजाइरहने रेडियोलाई चाहिँ भुलेर हुन्छ त? रेडियो शङ्खुवा सभा 95.5 है, 95.2 कि 5 होला, मैले बिर्सकेँ क्या, थाहा छ तपाईँलाई मेगा कति मेगा आज थाहा छ? बिचरा के थाहा मेगा भने मलाई थाहा छैन भनौँ न, 95.5 मेगा आर सुन्दै हुनुहुन्छ अहिले।
2: अहिले
0: ल अनि हामी खाँदबारी आउने कुरो थाहा पाउनुभयो कि भएन? कति घन्टा लाग्छ त्यहाँबाट खाँदबारी बजार आइपुग्न? एक दिन लाग्छ आउने, आउने कि नआउँ त चिना कोटा सही छैन, आउने पक्का हो? ल म तपाईँलाई भन्छु है, तपाईँको नाम के अरे?
2: मेरो राजकुमारी।
0: ल म त राजकुमारी हो नि गुरु, मैले रेडियोमा फोन गरेको थिएँ आउँछु भनेर भन्नु है मलाई आएपछि, ल कतिको रहेछ? अनि हजुर मात्रै आउने कि अरू पनि आउनुहुन्छ घरबाट? ल छोरोसँग बाइक छ हो? बाइकमा लाग्छ एक घन्टा के अरे, एक दिन कि एक दुई घन्टा?
2: होइन त्यो बाइकमा त एक दिन लाग्दैन गुरु,
0: एक दुई घन्टामा आइन्छ होइन? सकभर हामी त्यहाँ आएपछि एकचोटि फोन गरेर अथवा म्यासेज गरेर आउनु अझ राम्रो है, फेरि कहिले भिड हुन सक्छ। खानबारीतिर कोही छैछ नि आफन्तहरू रात पर्यो भने बास भन्नु? ए भइगयो भने त आउनु हुन्छ, अहिले आए पनि हुन्छ। अब अहिले भन्नु त कसको बारेमा हेर्ने? कति सालमा जन्मिनु भयो?
2: 40 साल असार 23 गते दिदा।
0: कति बजे?
2: 10 बजे, अरे के 12 बजेर 5 मिनटमा।
0: 12 बजेर 5 मिनटमा बिहान कि बेलुका?
2: बिहान
0: भनेको दिउँसोको समय होइन? कुन जिल्लामा जन्मिनु भयो?
2: यही भोजपुर जिल्लामै हो गुरु।
0: भोजपुर जिल्लामै है, सालपा सिलिस हो?
2: हजुर सालपा सिलिस हो, गाउँपालिका।
0: यो भोजपुरतिर सालपा सालपा सिलिस छो छ, यतापट्टि सालपा सिलिस चो के छ? सिलिसुङ है, त्यही त मलाई यहाँ दुईटा नाम भन्नुहुन्छ कि, ल ठिक छ। 40 सालको असारको 23 गते बिहिबार 12:05 तपाईँको छोरा जन्मिनु भएछ, कृतिका नक्षत्रको चौथो पाउबाट नाम जोडेछ, राशिको नाम अको एबाट एकराज अथवा एकदेव नाम आयो, के राशि हेर्ने गर्नुभएको छ? नाम के छ? योगिन्द्र। एगिन्द्र होला, अ आको ए होला, फेरि तपाईँले अलिक भन्दाखेरि पनि उल्टो उल्टो भन्नुहुन्छ त, फेरि एगिन्द्र भन्दाखेरि उता बुढो यको ए हेर्न भएन, अ आको ए हेर्नु पर्यो। एकचोटि तपाईँको छोराको पर्सि आउनु भयो भने चिना लिएर आउनु, के रहेछ हेरौँला है। राशि वृष राशि हुन्छ, बोली मिठो भएको, घरमा आमा पितृको दोष परे रहेछ, सप्ताह लाउनु पर्ने भएछ, को मान्छे अकालमा मृत्यु भएको छ याद छ तपाईँलाई? थाहा छ, सम्झिनुहुन्छ? अनि उहाँको नाममा सप्ताह केही भएको छैन?
2: केही भएको छैन गुरु।
0: किन त नि, मान्छे नपाएर कि मन नभएर?
2: होइन अब मान्छे नपाएर पनि भन्दा पनि गुरु अलिक घरमा अलिक सल्लाह नमिलेर।
0: सल्लाह त मिल्नु पर्ने, धेरै खर्च नगर्नु के, धेरै खर्च गर्नु पर्दैन, 1-1.5-2 लाखसम्म कति खर्च हुन्छ होला, मलाई पनि ठ्याक्क थाहा भएन, अब गर्दै गर्दै 1-2 लाख खर्च हुन्छ नि, तर एकदम शान्त रूपमा कर्ता मात्रै घरमा बसेर एकदम विधिवत रूपमा है टोकीहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अलिकति ग्रहको शान्तिहरू गर्ने पितृको दोष रहेछ घरमा, एकदम अशान्त हुन्छ क्या यस्तो मान्छेको छोरा फाप्दैन। फेरि छोरा भयो नाति छ
2: हो
0: लो हेर्नुहोस् त अब छोरो चाहिँ सप्ताह लानु पर्यो परेन लो अब आउनु थियो अनि आएर छोरा तपाईँ आउने यही छोरासँग हो
2: ल
0: यही छोरालाई लिएर आउनु म उहाँलाई पनि मेरो कम्प्युटरमा सबै देखाएर यो कारण यस्तो यस्तो हुन्छ भनेर सबै कुरो देखाएर सम्झाउँछु अनि मिलेछ भने यही यही सालमा त सम्भव नहोला सप्ताह भन्ने कुरो यही सालको अन्तिमतिर अथवा अर्को सालतिर सप्ताह लाउने तयारी गरेर त्यो बाजा गाजा बजाएर चाहिँ धेरै खर्च गर्ने खालको होइन है अनि एकदम क्या विधि गर्ने वैदिक यज्ञ क्या हजुर मूल पाठ मात्रै सुने हुन्छ क्या सप्ताहको लागि मूल पाठले पितृ उद्धार हुन्छ पक्का ग्यारेन्टी हो। बीचमा कीर्तन छोड्न गर्न भएन ओम नमो भगवते वासुदेवाय जप्न भएन हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे छोड्न भएन त्यो सँगसँगै सप्ताह लाउनु पर्यो क्या आमा घरमा सात दिनसम्म सबैले तपाईँ पनि भित्र बस्नु पर्यो त्यहाँ भित्र बसेपछि खाटमा सुत्नु हुँदैन त्यसको विधिहरू लामो छ म तपाईँलाई पर्सि भेट्नु भयो भने भनौँला सात दिनसम्म सप्ताह लाउनु पर्यो घरमा सबै कुरा राम्रो हुन्छ अनि बल्ल नाति पनि खेलाउन पाइन्छ अझ राम्रो चाहिँ फेरि के हो भने बुहारीको पनि चिना हेर्न पाए अझ राम्रो कहिलेकाहीँ त्यो पनि समस्या हुन्छ कहिलेकाहीँ घरको वास्तुको कारणले पनि बिग्रिन्छ तपाईँको घरमा झन् तपाईँकै गाउँतिर पछि ग्रह शान्तिहरू गर्न गयो भने तपाईँ घर पनि हेरौँला है अनि झनै राम्रो हुन्छ ककलले एका कहाँ आइज भन्नुहुन्छ हामी खानबारी आउँदैछौँ त्यति आउनु होला है अलिकति यसमा ग्रहमा दोष छ होइन अरू केही छ कि छुट्टी मैले अब अहिले सबै कुरो भन्नलाई समय एकदम कमी छ अब तपाईँ पछि आउने भएपछि यो छोराको सिरान त्यही हेरौँ है सबै कुरो मिलाएर हेर्नु अलिकति गडबडी छ घरमा पितृको दोष भएपछि त झन् बाबुसँग त कुरै मिल्दैन अब यो ख्याल गर्नु होला अरू सबै कुरो त्यहाँ आएर हेरौँ ल राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पण गोपसाईमा छौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको जानकारी दिने प्रयासमा लागेका छौँ अन्तिम भागमा छौँ हामी अन्तिममा भनिहाले रेडियो संघ सभा सुन्दै हुनुहुन्छ भोजपुर सुन्दै हुनुहुन्छ अथवा सनातन रेडियो नेटवर्कबाट उत्पादन कार्यक्रम नेपालभरबाट सुनिरहनु भएको छ। हामी कार्यक्रममा तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी गराउँछौ। अहिले मात्र दुईटा कमेन्ट छ। हरकर राईले काठमाडौँबाट सुन्दैछु भन्नुभएको छ, छोटो कमेन्ट पढे। दुर्गा राणा पहिरीजीले पनि भोजपुरबाट चाहिँ सुनिरहेको छु तपाईँको टीमलाई शुभयात्रा भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ। धेरै लेख्ने धेरै पढ्ने समय पाइन। तपाईँलाई पनि यतिखेर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा अन्तिम भागमा छौँ। भोलि बिहान उपस्थित हुने भाषाका साथमा आज्ञा चाहन्छु। राधे राधे जय श्री कृष्ण।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपाका सभापति रवि लामिछाने अर्को हप्ता नयाँ दिल्ली जाँदै, प्रधानमन्त्री शाहको भ्रमण अहिलेसम्म अनिश्चित। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना, तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बीपी राजमार्गको पीपले बर्खे खोला सड़क खण्डको पुनर्निर्माण शुरू। समस्याग्रस्त थप 3 सहकारीका 1700 ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन। अमेरिकी सेनाद्वारा दक्षिण इरानमा नयाँ आक्रमण, आत्मरक्षाका लागि आक्रमण गर्नु परेको दावी। र काबा भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने।

0: थुप्रै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। चितवन, तनहुँ, लमजुङ, धादिङ सहित काठमाडौँ उपत्यकामा दिउँसोपछि र बेलुका पानी पर्ने सम्भावना छ। हावाहुरी चल्न सक्ने सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो 24 घण्टामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर बाहेक प्राय सबै जिल्लामा पानी पर्यो। आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने अनुमान छ। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। यसैबीच रौतहटमा हावाहुरीले घर भत्किँदा एक महिलाको ज्यान गएको छ। वृन्दावन नगरपालिका साथ धमौरा टोलकी 35 वर्षीय फूलकुमारी देवीको हुरीली भत्केको घरले थिचिँदा ज्यान गएको जिल्ला प्रहरीकारले रौतहटले जनाएको छ। घाइते उहाँको उपचारको क्रममा गैराती गरूडामा रहेको बेटर नेपाल अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहित कुमार शर्माले जानकारी दिनुभयो। हुरीले घरको टाइलको छानो र बाँसको बार भएको एक तले कच्ची घर भत्किएको हो। जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्लेबाट बर्खेखोला सड़क खण्डको पुननिर्माण थालिएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले हिजो संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्ले बर्खेखोला सड़क खण्डमा पर्ने 3.2 किलोमिटर सड़क खण्डको पुननिर्माण शुरू भएको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार 2081 साल असोज 12 को बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुली गरी झण्डै 30 किलोमिटर सड़क खण्ड पुननिर्माण तथा मरमत गर्नुपर्नेछ। पिपले बर्खेखोला सड़क खण्डको जापानको सिमिजु कर्पोरेशनले निर्माणको जिम्मा लिएको हो। योगेशका अनुसार जापानले 2.80 अर्ब एन अनुदान दिने गरी 2082 कार्तिक 13 गते द्विपक्षीय सम्झौता भएको थियो। बाँकी प्रक्रिया पूरा गरेर निर्माण शुरू भएको हो। यसअघि जाइका टोलीले पूर्व तयारी स्वरूप क्याम्प बनाउने, अस्थायी बाटो बनाउने लगायतका काम गरेको छ। यो समेत गरी अहिले बीपी राजमार्गको क्षतिग्रस्त सड़क 4 खण्डमा निर्माणाधीन अवस्थामा रहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप 3 वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 3 वटा सहकारीका 1770 जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो। समितिले घेदुङ बहुउद्देश्य सहकारी, नागरिक कल्याण बहुउद्देश्य सहकारी, आइडियल यमुना बहुउद्देश्य सहकारी सहकारीका ऋणीको नाम सार्वजनिक गरेको हो। समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानून बमोजिम असुली गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकोले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू।

0: संस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्च स्तरीय समिति गठन गरेको छ। संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बीच नीतिगत विषयमा विवाद हुने गरेको छ, जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरुजू बढ़ने समस्या छ। समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ समेत प्रतिनिधि रहने गरी उच्च स्तरीय समिति गठन गरेको हो। यो समितिले पालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म रिक्त हुने, सरूवा वा पदस्थापन गरिएका प्रमुख प्रशासकीय अधिकृत समयमै कार्यालयमा हाजिर नहुने, जनप्रतिनिधिसँग समन्वय नगर्ने, सुशासन विपरीतका गतिविधि र स्वार्थ प्रेरित काममा संलग्न रहने, निर्णय कार्यान्वयन गर्न असहयोग गर्ने जस्ता समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्नेछ। साथै खटिएका कर्मचारीलाई प्रक्रिया नपुगेका, कानून विपरीतका कार्यको भुक्तानी गर्न दवाब दिने, कर्मचारी नियुक्ति, इन्धन वितरण, अतिथि सत्कारका काममा ठूलो खर्च हुने, भुक्तानी गर्नुपर्ने जस्ता दवाबमा राख्ने समस्याको समेत अध्ययन गर्नेछ। समितिले समस्या समाधानको लागि विभिन्न उपसमिति तथा कार्यसमूह गठन गरी काम गर्न सक्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको दावी गर्नुभएको छ। पछिल्लो 4 महिनाको झण्डे 58 करोड़ बक्यौता दायित्व मध्ये अहिलेसम्म 12 करोड़ रकम भुक्तानी भइसकेको छ। 1 महिनाको रकम आउँदो असार 13 गतेभित्र भुक्तानी गर्ने तयारी छ। डीडीसीको अहिले दैनिक झण्डै 1 करोड़को कारोबार भइरहेको छ। यो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको हो। बाँकी रहेको रकम 46 करोड़ 2 महिनामा भुक्तानी हुनेछ। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढ़िरहेकोले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताउनुभयो। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुंगालाई बनाइएको अमेरिकी दावी छ। अमेरिकी सेन्ट्रल कमाण्डले आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्ना सेनालाई जोगाउन आक्रमण गर्नु परेको बताएको बीबीसीले जनाएको छ। सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्ध विरामको क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। इरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया जनाएको छैन। अमेरिका र इरान बीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने अन्यल छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर युद्ध अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि पछिल्लो आक्रमण भएको हो। अमेरिका र इरान बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पले दावी गर्दै आउनुभएको छ। अब खेल खबर। घरेलु टोली नेपालले काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा इरानसँग खेल्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड़हल त्रिपुरेश्वरमा हिजो भएको समूह चरणको अन्तिम खेलमा इरानले काजकिस्तानलाई 3-0 सोझो सेटमा हरायो। यो नतिजासँगै सेमी फाइनल समीकरण पनि पूरा भएको हो। लगातार तेस्रो जीतसँगै समूह बीको इरान अपराजित रहँदै विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। समूह बीको इरानले समूह एको उपविजेता नेपाल र समूह एको विजेता भारतले समूह बीको उपविजेता काजकिस्तानसँग सेमी फाइनलमा पर्सि बिहीबार खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राजसभाका सभापति रवि लामिछाने अर्को हप्ता नयाँ दिल्ली जाँदै, प्रधानमन्त्री शाहको भ्रमण अहिलेसम्म अनिश्चित। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना। तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बीपी राजमार्गको पिपले बर्खे खोला खण्डको पुनर्निर्माण शुरू। समस्याग्रस्त थप 3 सहकारीका 1700 ऋणीको नाम सार्वजनिक। ऋण चुक्ता गर्न निर्देशन। अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण। आत्मरक्षाका लागि आक्रमण गर्नु परेको दावी। र काबा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556493333, 9453555।
9: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: प्राविधिक शिक्षा विकल्पमा होइन, समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
9: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
10: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको न्यू रोडबाट प्रहरीले ठूलो परिमाणमा भेप अर्थात इलेक्ट्रोनिक चुरोट बरामद गरेको छ। हिजो बेलुका न्यू रोडमा रहेको एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। आरबी कम्प्लेक्समा संचालित स्माइल योर च्वाइस नामको पसल र त्यहाँ रहेका दुईवटा गोदामबाट 28,500 थान भेप बरामद गरी टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको प्रहरीको भनाई छ। अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर 8 बस्ने एकजना पक्राउ पनि परेका छन्। बरामद भेपको बजार मूल्य झण्डै 6 करोड़ रूपियाँ हुने अनुमान प्रहरीको छ। काठमाडौँ महानगरपालिकाले खुलाएको छात्रवृत्ति परीक्षाको आवेदनमा त्रुटि भएका आवेदकलाई थप कागजात पेश गर्न दुई दिनको समय दिएकोमा आज अन्तिम दिन रहेको छ। संस्थागत निजी विद्यालयमा कक्षा 11 र 12 मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुल्ला गरेकोमा त्रुटि भएकोलाई सच्याउन समय थप भएको शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार 3302 जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ। आज दिउँसो 12 बजेसम्म विवरण सच्याएर पुनः पेश गर्नुपर्नेछ। आवेदक मध्ये 23,499 जनाको आवेदन स्वीकृत भइसकेको छ। दोस्रो संस्करणको एभरेस्ट समिटियर समिट 2026 काठमाडौँमा हुँदैछ। जेठ 27 गते काठमाडौँमा हुने सम्मेलनमा 26 देशको सगरमाथा आरोहीहरू सहभागी हुँदैछन्। एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने सम्मेलनमा सगरमाथा आरोहीलाई सम्मान गर्ने आयोजकले जनाएको छ। यस वर्ष विश्वका 26 देशका 176 सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभयो। गएको वर्षदेखि सगरमाथा आरोहीलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम गर्न थालिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना। तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बीपी राजमार्गको पिप्ले बर्फी खोला खण्डको पुननिर्माण शुरू। काठमाडौँ महानगरले खुलाएको छात्रवृत्ति आवेदनमा त्रुटि भए थप कागजात पेश गर्न आजसम्मको समय अवधि। छात्रवृत्तिका लागि 26,888 जनाको आवेदन। र 26 देशका सगरमाथा आरोहीलाई काठमाडौँमा सम्मान गरिँदै बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु।
1: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सीधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज तपाईँ उज्यालो रेडियो नेटवर्कमा अब सुन्न सक्नुहुन्छ लोक चाँचरी।

0: लोक चाँचरी
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ सुन्दै हुनुहुन्छ लोक चाँचरी

0: सही।
1: हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न

0: हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए, आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: लोक चाँचरी
1: लोक चाँचरी उज्यालो रेडियो नेटवर्कमा तपाईँ सुन्दै हुनुहुन्छ लोक चाँचरी
0: लोक चाँचरी

0: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin,
1: safety,
0: Michelin, Michelin.
2: World's number one tire brand.
3: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: म हुँ। किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
9: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
10: सम्पर्क फोन नम्बर 9857030578, 9857070540, 9635668।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 10 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: तथा दीर्घकालीन समस्या समाधान विकासका मन्त्रालय सचिव या कजिसी प्रधानमन्त्री ज्याको सहसचिव नगरपालिका संघ व गाउँपालिका राष्ट्रिय महासंघ नाप प्रतिनिधि दिखेको छ उच्च स्तरीय समिति दिएको उक्त समिति पालिका प्रमुख प्रशासकीय अधिकृत तातक पोनिगु सर्वा वा पदस्थापन जुपी प्रमुख प्रशासकीय अधिकृत इलेहे ज्याकुची हाजिर मजिगु जनप्रतिनिधि समन्वय मयगु सुशासन अख ज्याख ओ स्वार्थ प्रेरित ज्यागु निर्णय कार्यान्वयन या त ग्वाली मयगु थुजोको समस्या अध्ययन याना दीर्घकालीन समाधान पिकाई लिसे खटे ज्याउ अपि कर्मचारी त प्रक्रिया मगापी कानून अख जिक ज्यायागु टेवा बिके त दबाव बिगु कर्मचारी नियुक्ति इन्धन इना बिगु अतिथि सत्कार्य अपो खर्च भुक्तानी या मागु थुजोको दबाव टेगु समस्या नापु अध्ययन याई समिति समस्या समाधान या त छिची उपसमिति लिसे ज्यायागु पुचर्देका ज्याया फैगु मन्त्रालय पिथङ्गु विज्ञप्ति तगुदो मन्त्रालय उच्च नीति जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत नागरिक लिसे सम्बद्ध सरकारवाला तेत पालिका सम्बन्धित समस्या जुगु ख वा मागु ख हल्लो सरकार या टेक्न इनाप यागु दो सीधा कुरा प्रश्न विचार थोख उज्यालो रेडियो नेटवर्क सुनिगले 96 मेगाहर्ज उज्यालो रेडियो नेटवर्क देया छिचिरी एफएम स्टेशन व अनलाइन पाखे हलिङको छ कोलम प्रसारण जचुङ्गु सदस्य चिताइया नेपाल भाषा बुख छिस यहाँ सनदिग्दो बुखे अझ ल्याउँदनी थौ तछलाथो दशमी थासन थासे खुसी भनी था गंगा दशहरा मेला जचुन हरियाली सुकुम्बासी थन छोथ्या न्यासीजीको लम्पु यसै सार्वजनिक संरचना देखिएको महानगरपालिका योजना व निने लिपा व बनी न वाफे वैगु सम्भावना उज्यालो रेडियो नेटवर्क
1: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0556943334955
0: उज्यालो रेडियो नेटवर्क देया छिची एफएम स्टेशन व अनलाइन पाखे हलिङको छ कोलम प्रसारण जचंगु नेपाल भाषा बुखै हाकन छु आतकै मुख हाक्न छक भारत सरकारले बनाए सत्तारूढ पार्टी नाय भ्रमणे हुने टेङ्गु सरकार मुस्युतालसा प्रवक्ता थगे कथा हुने टेङ्गु ताल समस्याग्रस्त सहकारी व्यवस्थापन समिति थप सोङ्गु सहकारी च्यासकाया तपी छि च्यामेस्या नापितबेल ओ पालिकाया जनप्रतिनिधि व कर्मचारी दक्षि विवाद समाधान या त मन्त्रालय उच्च स्तरीय समिति देखल थौ तछलातो दशमी थासन थासे खुसी हुने था गंगा दशहरा मेला जचुङदो थैचोले यी बागमती खुसिया उद्गम स्थल कथम कया तगु सुन्दरीजले बागमती व शैलमती खुसी हुन चङ्गु सिद्ध गया थै था मेला जचुङदो थौया रुरु या रिडी लागा ऋषि हत्या मोचन तीर्थ स्नान जचुङदो सा रसुवाया सिलु तीर्थे स्नान मेला कोचाका चङ्गुदो मेखे थौ वज्रगुरु पद्मसम्भव जयन्ती नहन चङ्गुदो सा सोलुखुम्बी दुम्जी पर्व हन चङ्गुदो थौहे श्री बटुक भैरव्य जयन्ती न जचुङदो सा पशुपति खिचडी छ्यागु परम्परा कथन ज्याज्याचङ्गु पशुपति क्षेत्र विकास समिति तागुदो यहाँ थापथली दुगु सुकुम्बासी बस्ती चिकेटुङका बागमती सिठे आ खुला ओक सफा खने दुगुदो तदमिहोनसी अव्यवस्थित रूपमा देखतगु टहरा व अस्थायी संरचना चिकेटुङका खुसी सिठे खने देखे आपलो हिउपा वगुदो बागमती करिडोर टब्याकगु व खुसी सिठे संरचन यागु आजुकया झ्याकाचङ्गु अभियान या त यी महानगरपालिका शहरी सौन्दर्य व सार्वजनिक जग्गा संरचन मैसे मगा धागुदो आ उजोगो लागा हरियाली न्यासजीगु लपु यसै सार्वजनिक संरचना देखेगु योजना दुगु महान धापुदो तर विस्थापित छेज पनि पुनस्थापना एक खन्दास अझ अनिश्चित दिने मानव अधिकार कर्मी पनि छन् विकास ज्या लिसे नागरिकता छिन चुनेको अधिकार प्राथमिकता बी मागु मागिएको दो

0: सुथे डे अपल थसे निभा तोसा हिने लिप वा वैगु सम्भावना दुगो मौसम पूर्वानुमान महाशाखा धागु दु मधेश कोशी बागमती व गण्डकी प्रदेश तराई लगायत छु थसे वाफे वैगु न सम्भावना दु चितवन तनहु लमजुङ धादिङ लिसे शनिगुले हिने लिपा वो बहनी न वा वैगु सम्भावना दु सिधा कुरा प्रश्न विचार ठोक उज्यालो रेडियो नेटवर्क थुङ्गे नीति नेपाल भाषा बुकथनेको चाल छिमिताईले हाक्न नेपाल खबर जुन वैगुहेजी दक्ले लिपा थुङ्गे मुबुख हाक्न छुक भारत सरकार बनाया सत्तारूढ राष्ट्र पाय नाय रवि लामिछानी शून्य निम्ति भ्रमण वनिकन सरकार मसू धालसा प्रवक्ता थाउगे कथौ वनि डेङ्गुदाल समस्याग्रस्त सहकारी व्यवस्थापन समिति थप सङ्घु सहकारी च्यासकेला जिल्ला अदालत मितेरी सहकारी देवा हिनामिना प्रकरणे ज्योति गुरुङ नामे निछनिया सूचना पिकल ओ पालिका जनप्रतिनिधि ओ कर्मचारी दति विवाद समाधान या त मन्त्रालय उच्च स्तरीय समिति देखल नेपाल भाषा बुख छिसौ उज्यालो रेडियो नेटवर्क शनिगले मेघहर्ज नाप एफएम स्टेशन व अनलाइन पाखे हरिङको छकल उज्यालो रेडियो नेटवर्क के मोबाइल एप्लिकेशन व उज्यालो अनलाइन .com ने ताजा खबर मिने नाप बने फै नकतिनी नेनाजेला नेपाल भाषा बुख छुइलिपा नेनाजिसन ज्याझो लहना
1: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
1: हाम्रा सेवाहरू
2: ओपिडी सेवा
1: विशेषज्ञ ओपिडी सेवा
2: निशुल्क औषधि वितरण
1: सशुल्क फार्मेसी सेवा
2: फिजियोथेरापी सेवा
1: अकुपंचर सेवा
2: योग परामर्श सेवा
1: क्रियाकल्प सेवा
2: पूर्व कर्म पञ्चकर्म सेवा
1: छार सूत्र सेवा
2: जलौका सेवा
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
1: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6096 98514-2463
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: नेना चोला दिला लहना उज्यालो रेडियो नेटवर्क सुनिगले चेसान मेगाहर्ज सीधा कुरा प्रश्न विचार
3: जोचलपा उज्यालो रेडियो नेटवर्क के निवाज जो लहना पाखी जीत कुमार उज्यालो रेडियो नेटवर्क के निवास जो लहना थो निवास समाधि तेचुंग सिंह कलात्मक ज्योतिको जखना प्रभावित चुपी विदेशी पिन्त सिंह कलात्मक ज्योलिसे मेमे भन जोल देखेको ज्यासिनेको यानचना जीमा नापाम मिसा सिंह कलाकार पूर्ण लक्ष्मी साकेलिसे खानावाला याचना वैकल शिक्षण छुने सदुसा तिमीको फेसबुक पेज रेडी फै पूर्णजी छिटल लस्कुस्तु ज्याजले थौकनी सिंह विभिन्न हलौ जलौ कलात्मक बुट्टा कि गुज्या रेडियो देखि उज्या गे छौँ
4: आथो ज्या चाहिँ त्यो भूकम्प बोलो नि भूकम्प झुसिनेहे चाहिँ ज्या चाहिँ एकदमै कमका नभए चाहिँ व्यापारी मरु डेउ ज्यालाई एकदमै कम आठो भूकम्प भया चाहिँ डेग डिग त डु ज्या ज्या चाहिँ ठन्डा चाहिँ डु नाभ चाहिँ डेजकै यो जाइ नाच्न ल डेउ ज्या चाहिँ पुरा पिनी पिसे काहीँ सामान जोले दिन्छ आठो भूकम्प पछि व्यापार व्यापार मजौ दिने दिन त्यो डेग डिग चाहिँ ठेक कया डेग यो कति ज्या चाहिँ आज न्यानाउन
3: पुरा जी ढङ्गलाई छिन्छ र डे ढुङ्गलाई नि सा मुखला यो कोस्या ज्याइ चौँदो वा पुननिर्माण ज्या चौँदो छ ज्याएको डेमा मुखला
4: आज मर्या भन्नु आएको यो डेकी चिज अब डेको ढ्यु चिजलाई छक पर्नेको यही मुख्ने जाने होला अब ज्या चाहिँ गुली गुली सिरी आउन आलो ज्याला कमै ज्याउने क्या डेगोलाई फोको डेकी सिरो ल अनि ऊ सिरो ल्याएलाई टुरिस्ट देखेन हाफ्ने चाहिँ सामान चाहिँ उसले इन्ट्रेस्ट मटका मकाका सामान त
3: पुनर्निर्माण जो विभिन्न जगतले देख्यो जनाइन्छौँ खनी उखन छिटलमा नाप्लाबले टोखा सरस्वती देग देग जिजाइन्छौँ यो जग जगतले देख्यो जाइन्छौँ खनि विभिन्न थाहा छ अहिले आ चाहिँ पुनर्निर्माण माधम सिरिया होला अनि ज्यामरिया होला
4: ज्यादै भर्छ कम गान
3: ए तर आ नुनु चाहिँ फल्सा फल्सा दिएका चौँदु नुनु दिएको त दिएका चौँदु ज्याला यो जिमा हो नि मुखला
4: छिमेकीको मुख जाइपी नभए चाहिँ जाइपी थियो एकदमै कम आ चाहिँ जाइपी यो डोने दिन बाँडे जिया हुनु नि
3: जाइपी यो त
4: अहिले हाना जान ठाउँ भूकम्प पछि चाहिँ मनाउ त्यहाँ यो जान टोटलगा किन पिने प्याउना ल जाइपी नछिस् त्यही त ठाको
3: भूकम्प ढुङ्गा विभिन्न थाहा पुनर्निर्माण जो नि मुखला यी जुबले सिंह ज्या यो जनाउँछु ल यी यसलाई लगाए त्यो महानगरपालिका त्यसमा अझ मेमे सुनिकल पिन्चोपी महानगरपालिका त्यसमा सिंह चाहिँ फल्सा सल्सा दिएको सतहस्ती दिएको यहाँ होटु ज्या क्याबले ज्या याबले सिपिसन यहाँ चौबले गेचौँ छिक्पिन्त ज्या सन्तोषप्रद जुला छिक्पिन्त ज्याला अथवा उके समय गुस्तान छ क्या ठेक्का क्या होला कि जाला क्या होला कि छिपिन त सन्तोष पर जुकी मचु
4: ज्यादा छिसी चाहिँ ठेका कया आफ्नो ठेका होइन अहिले चाहिँ त्यहाँको पुरो पुरो कालो अलिकति चाहिँ आज सिंह ज्या ठ पिसे या त अहिले अब त्यो अब यो पनि यहाँपट्टि ज्या चाहिँ मेरो पनि डब्बे ल ज्यासै सोया छिसी चाहिँ सिंह जको कया
3: पुनर्निर्माणलाई यो कोही जित्नु नि छिटा भोका भेट हुन्छ पुनर्निर्माणलाई छिटाउ हेर्नुको अनि पुलाउ आ छियो मल्लकालीन बाबालाई कलात्मक झाट बुट्टा त डुनी आ नु देखुले छिपुसन देखुले पुलाउ ठेटुङ्क देख्यो जुला कि भत्भत छुङपाला कि अथवा देखे मफुला कि ठाकुला कि गथे
4: देखिउला ठाकु चिज मखु चिज तर प्राइस चाहिँ झिटो प्राइस अनुसार हुने नि तर नाभ यो ज्यालाई एकदमै भाँला वठे यहाँ फटाचल झिटो एकदमै भाँला भयो झिखा गुली न डेगो त डु वे सेउ लागि पर्यटक त त्यो लाखौँ झिखा डुवाया छौँ धुने झेउ ठुटो चाहिँ एकदम जगेन नयाँ माठो चाहिँ जी चाहिँ ठो पाटी पवाठो चाहिँ एउटा झेउ नेपाली
3: पुनर्निर्माण जु गुली न डेग त फल्चा सतह त डु चाहिँ बुट्टा जुल सिंह बुट्टा जुल
5: पुलाउँथे या मफु ठाइका छु पुलाउँथे या मफु ठाउँकै पिसा कलाकार हुन्छ उनी बालक उनी फाइन चाहिँ ज्या मफु ठाइका छु ऊ खला
4: नापे पिछे चाहिँ नटो र चाहिँ या चाहिँ एकदमै नापे पिछे चाहिँ एकदमै बालक फाइन
5: ज्याल
4: नगर नि ज्याल अनुसार उनी ठाउँकुले चाहिँ अपय डोज के छु सामान
5: डिरेकी
4: तरौ सस्तो जुकै खोजेकै छु तर नापटेखि त यहाँ भालकावन ढाँस प्रायः सिन्त गएको बेल ढाँस ल त्यसै उठे याल हामीसँग कोसिस ल यही नै
5: गुली छिक्न त मा बिमा गुली समय बिमा बिमा उसले प्राप्त
4: होइन
5: ठेक्का क्याबले सो कमिसन समिसन खला खला छेउ अनुभव के छ झाइजुलाई मजुला ज्याछिङको ट्याबका
4: खला ज्याबले भरि भरिला हामी चाहिँ
5: मेपसँग थाहा ठन छन् कैयौँ थासेर जनप्रतिनिधिसँग कमिसन नै थाहा मग्ला घोडा झेक्सीसँग कमिसन नर्काउन थाहा मग्ला तपिङका थाहा मसिना चुनियो मग्ला जियो जस्तै तो खा चाहिँ सरस्वती देवले छिङ बालक दिएको थियो नि मखला उसलाई सिर्दो नि मखला ओ ढुङ्का हान बिचे पिङ मेमेउन दिएको थियो नि मखला नारायण दिएको न शिव दिएको न मखला भैरव अहिले चापा गाउँले
4: गेट
5: फुकन ज्यासेल नवल परासी पश्चिमे अहिले अन्न ठेकाए झिनी मखला ठेकाएको ध्यान आउने छ ठेक्का बिबले बिच बिच कमिसन लेखेबले मखला अहिले याक्न थप्ले सिरेकी घर जबरजस्ती याक्न सिरेकी बोले ज्या बाँडाइ मुखु मखला ज्या बाँडा कि खसा
4: गएको
5: थियो भन बिमाल टाइम नगएको बिमाल ध्यामाली छ मखला मलाई हेला थिएँ
4: अब टासा ओइल खने बजेट अनुसार झिसै जाइन बिमाली अलिक अनुसार झिपी मन मल आइम से बजेट कम बिल्ला झिसै न झाया फै मन छिन मनो त्यहाँ झाया माउज ल पाइजुल्ने अलि झिसै लगो प्राइस अनुसार झिसै जाइन बिजुल्ने प्राइस कमिटो न झिसै बालकाइन एनल झिसै अन सरस्वती डे गलेर थयो नाज त्यो लागि साए जस एकदमै बालकै जाइन भएका अनि अन्तै
5: सक्सियाँ
4: एकदमै चिट बुझाइ हेर्न अनि याटो ऊ अनुसार चाहिँ जिम त आज अझ न त या छौँ लो जिम त जाया लागि तर वै प्राइसमा चिसन झाप्ले नै या फैमा हो सियो प्राइस त्यो ठाउँ पनि जिम हो फरक फरक ज्यात नि जे पिसिन ज्याल न फरकै जी अलि अब अनुसार चिसै छेप ढ्यामाले ढाकुम्ब बिल्लालाई चिसिन याउल खो जिम हो
5: अन्त म वडा अध्यक्ष वडा सदस्य पि नाप्न खलाना जी खला नबोले चाहिँ छिया बजेटै उसले डु अब बजेट ज्यासिरेकेमा टाइम सिरेकेमा तर छिप्नी थिएँ ती मचान सिंह जाइन्छ पिसालाई जायत किला त्यसै मजिलो नि छ झेबाजीको सुया मजिलो नि छ ज्या बालकी माला नि मगला
4: ज्यादाको बालक हान छिटो झेप्दै मरेको छिटो नि अनुहार झ्याया मल नै मल टोन मल ठटो मरेको फाइटो मरेको झ्याइन मिले मजुन नि वर्षौँ वर्ष त चिसै जाइन जाइ त पुरा याम हो चिसै
5: जनप्रतिनिधि जनप्रतिनिधि
4: गुली न डेगो त्यो नाप चिसे नापेपट्टि थिएन तँ या मसँग अकैपट्टि दाजुले चिसे गयो फै
5: अहिले गुली खे कलाकार चाहिँ थो लु यो जाइपिसँग लु यो खलाइ सिउ जाइपिसँग सिउ खला थिएँ लो क्यान ठाकुरका थापिङ यो कलाकार खुन पनि छौँ कलाकार छन् तयार हुन अनि सिउ ज्यान सिका ठाकुर अठि जुला
4: सिकारी लडेको चिसासन थुन्ने ठाकुर मजु
5: अहिले अहिले सियो चाहिँ भा ठेभा चाहिँ फठ्या कोठ्या जीवले चाहिँ मर्का लाला जुला
4: हजुर होला
5: कर सर पुलमाली
4: भेटान कै दुल कै अनुसार कैले अघि न छिटो पर्छ जय पिन तपाईँ जस्तो स्नाबेल लास चाहिँ एकदमै अफ भएका
5: ठोक छिपिन छ संगठित रूपले छिपिनलाई संघ संस्था दैनी छ मल्ला दुनी अहिले संगठित रूपमा सरकारले सम्बन्धित निकायले उना चाहिँ ध्यामाल बजेट बैठ्यौँ बजेट अर्थमन्त्री ठाकुरको खन्ठेङ्केमा ल होला सरकार चाहिँ हस्तकला प्रवर्धन यामाहरूका नारा ब्याचौँ होला भाषा निनी जिनी थियो अझै खन्ठेङ्के ज्या महिना ल हस्तकला महासङ्घ न यहाँ चौधरी हस्तकला महासङ्घ न यहाँ चौधरी अहिले ठिका गु चाहिँ विदेशी त वही विदेश संस्थै चौधरी मखला स्वयङ्की अहिले छिठा न छिन ल विदेशी त नभए सम्पर्क दु नि छिठा या विदेशी त्यसमा ज्या स्याउ चौधु नि छ नि छुदाई विदेशी त्यसमा छिप चाहिँ छिपुनी ज्या खाना सिँ चाहिँ बुट्टाकी सोल खाना चाहिँ विदेश देश छुदाइ
4: एकदमै खुसी लगे जो गयौँ त साह्रो नेपाली वा जैना चौ खनी अब कसले कसले तयार खन अलिक त ज्यासेना ठरा नि ठमा डेको सामान हो नि त यहाँले चाहिँ एकदमै खुसी लगे जो
5: हजुर
4: छ छ महिना पन्ध्र सोह्र जना ग्रुप दै अलि यहाँले हो क्या गुल्जनजीको ग्रुप दै बढ्छ गुल्जन छेउ ग्रुप
5: यी
4: अपस्या जिठाबै पिन्छ अपस्या अमेरिका
5: अलि ज्यास सेकी पि छुले विद्यार्थी खला कि अन्न इपि नथन्थे चाहिँ छिपिन छे भन्थे सिउ ज्या बुट्टा किउ ज्याइन चोपिङ खला बन चोपिङ खला सुख है पेसा व्यवसायी खला सुख
4: गुली गुली चाहिँ ढोक्नु वा ग्रुप चाहिँ मिसिन ज्याकियो मिसिन त स्ट्याचुहरू डेकी पिन्छला त तर इमले मिसिन यही जुल झिसे लाटे यही जुल अहिले गुली यो पनि गुली चाहिँ म्युजिक टिचर त जे मिथन म्युजिक यो ठिङ्गी यसमा इम त जैना चाहिँ खुवा चाहिँ डन इन्ट्रेस्ट दोई अहिले एक एक घन्टा चाहिँ जे डन लोटस होटल लेवना ट्रेनिङ दियो गुली एक घन्टा ट्रेनिङ कहीँ बोले एक घन्टा छिछुने
5: अहिले
4: गुली चाहिँ इन्ट्रेस्ट दया अन म यो या मासु आफै चौँछ झिठा छे
5: भइकेछ नेपाली कलाकृति एकदमै
4: यो यही चिज ल इम्फेला अपोसिया मिसिन चाहिँ अब लाट यही जुले
5: छक्क चाहिँ दुखै न जाइन्छौँ इम्फेला फोक मिसिन
4: नभए बुङ्गे चुना जाइन बोले यस्तो छमेमहरूका जिसम जुगे झुल्का जुबले जी जाइना त्यो सामान त सिरेकिया लाइनमा खुन एकदमै खुसी ज्या गुली अपन बिहानी यहाँनि हान सामान झिसिम रसाए ढाकै चिप्लाइङ्गी नभए चाहिँ मिस्टर सुयमहरू जिजाइन बोले लिपिचिनी जि जाइनु खुवाउना अहिले लिपिचिनी मेरो पिसेन झिपोटो झाले बुटट्यो सिम्पल सिम्पल चाहिँ यहाँ हाल्नु आज चाहिँ ट्रेनिङ बिहा चाहिँ यो कोटो
5: बुङ्गे नापामा मिसामा कलाकार नि
4: एकदमै खुसी लगेछु छाडा त मुखो झिमिस देखेन ज्याना झ्याउन भएको छ चाहिँ लिपो टाकोमा छिसेन फेरि आशो ढोका
5: महानगरपालिका यल यल महानगरपालिका अन्तर्गत लाग्थे नि बुङ्ग नम्बर यल महानगरपालिका स्थानीय वडा कार्यालय पाखे थो सिउ जाई खासना बुङ्गे अपो सिउ जाई फिउ जाई पिन्त खासना मिसा पिन्त चाहिँ तालिम बियु अलि प्रोत्साहन बियु भत्ता बियु अलि छुङ्कठ जाई पिन्त हपा बियु जा मयाला
4: यो चाहिँ मरु तर ट्रेनिङ चाहिँ ब्याचौ दुका आज
5: ट्रेनिङ
4: ट्रेनिङ बिहाँ मिस पिन्ट
5: नै
4: ढो नभए चाहिँ म आज ढोका ट्रेनिङ चाहिँ
5: बिहा मालको ज्या सेका चौँ ज्याले सेके ढुङ्गा थमो नै नभा नभाला हामी जाउँ पिसाजको ज्याई रही मला अनि मिसा पिसा गुवालीजको यही रही
4: यसमा मरुका जिन ठोक ज्यासेको न सुङ्गो तरिका हेर्नु झिन भाइ भाइ पनि चाहिँ सिकमी ज्याजुल अहिले भाना या पनि बायाँ ऊ यहाँ भाना चाहिँ हामी दियो दिन पक यहाँले जस थै पुर्खौली त चाहिँ जगेन यामा हो उडिसी छौ जेजुल छौ चाहिँ हामी छि मिसपिसिए चाहिँ नापे मिसपिसिएले जैबी मर्ने छिछे चाहिँ आजल दस मिसपिसिएन जैन चाहिँ अगाडि न्यानवन फैरियो हिसाब
3: अहिले
4: छौ चाहिँ छि पुर्खौली जैड चाहिँ निन्ट तक ते फेमर यो हिसाब न छि थ्व जैड चाहिँ थ्वे ज्याजना जे अनि अगाडि पनि
5: गर्द त छि जैन
4: जेन सो सत्तर वर्ष दुबले नै हेन नाचन होगा
5: आ गर्द त
4: आ
5: निर दला निर दत्का निर दुनि चाहिँ छिटा चाहिँ छिङ्गुली प्रगति या त कि विदेशी केसो या छिउ छिङ्क या छिके तालिमका हुई जुलका ज्या आशा चाहिँ मिसा पिन गुली बाँक ज्याया फुटेर के नि खोखमा चाहिँ छिउ पाखे चाहिँ मेमे छन सेकी
4: जिल्ला
5: अनि आछि निरम एकला जया ठुङ्कल नि मुखला थै दछि आछि ब्याजुल मसखासा त छि परिवार चले जुल ओफकला ज्याचौ ठाउँ ठासे नियमित जल ज्याचौ लु छि थो जो देखि हु सियो ज्या चाहिँ छिट गाक्क छिट सन्तुष्ट जुक ज्याला आर्थिक रूपमा छिट सन्तुष्ट जुला
4: अडो जलेना छे ख जिपी नै लगाउन या महिना छे ख आसपेना ठेक काई
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाजे
7: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
8: हेर्दैनन् त यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न म पनि बनाउँछु गएर
7: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी
9: हजुर हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गर गहना रानीहार छटके तिलहरी चूडा तिलहरी चन्द्रमा झुम्की बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ
7: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ
9: प्रोप्राइटर विजय सुनार विजय ज्वेलर्स ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 9815480001 र 9866949140
10: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो केक अर्डर गर्नका लागि कहाँ जाने
11: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि
7: हामी कहाँ दुध दही मही घिउ पनिर छुर्पी लस्सी विभिन्न प्रकारका आइसक्रिम जन्मदिन वैवाहिक समारोह वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ प्रोपराइटर सुशील रावत सम्पर्क नम्बर 9825451207 मनोकामना बेकरी एन्ड केक सप भुरीगाउँ बजार बर्दिया
12: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्छ

0: बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
1: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
3: यो हो रेडियो टाइगर 99.2 MHz।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एकजोट कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टकोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848067 र 9869184 78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
4: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, बाज्छ।

0: सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजुसँग।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजुसँग।
2: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छै।
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पायो त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
4: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
5: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो।
6: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
5: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरिगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
7: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।

0: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201111।
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: रोग सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
1: शनिबार
2: साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz।
6: विभिन्न जिल्लामा भएको स्थिति प्रति सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बागलुङमा विद्यालय र घरका छाना उडेको, गुल्मीको मालिका गाउँपालिकामा हावाहुरीबाट क्षति भएको, तापलेजुङ र पाँचथरमा विपजन्य घटना घटेको र अछामको रामा रोशनमा 200 भेडा मरेको विषय उठाउँदै पीड़ितलाई राहत तथा क्षतिपूर्ति दिन माग गरे। बीपी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा बाढ़ी र पहिरोबाट सड़क अवरूद्ध भएको तथा प्युठान, रोल्पा, अर्घाची र झापामा विद्युत आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरे। सांसदहरूले विपद जोखिम व्यवस्थापनमा सरकार थप गम्भीर हुनुपर्ने र पूर्व सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिएका छन्। जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्न विद्यमान परिपाटीले जोखिम बढ़ाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्म उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रास र प्रदूषणले विपद निम्त्याउने बताउनुभयो। तराईमा देखिएको तातो हावाको लहरले उदाहरण दिँदै उहाँले तापक्रम र यसले मानव जीवन, पशुपन्छी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकारका रूपमा उत्रने निकाय भएकाले पालिका तहमै काम गर्न जरूरी रहेको बताउनुभयो। सुर्खेतको सिम्ता, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि भएको भन्दै कार्यक्रमले तीनै तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। विभिन्न वडामा बर्ड फ्लू रोग पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। वडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पशु पन्छी, त्यो क्षेत्रका पन्छी र सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको नगरपालिकाले जनाएको छ। संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लोकटा लगायतका पन्छी अण्डा र दानालाई सुरक्षित रूपमा खाल्टोमा गाड़ी यो क्षेत्रलाई नि संक्रमण गर्ने कार्य भइरहेको छ। रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र गाड़ीको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै पर्नेमा अनिवार्य रूपमा नि संक्रमण गर्नुपर्ने नियम लागू गरिएको छ। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डाका क्रेड पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा नि संक्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्न निर्देशन दिइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख प्रमुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-33-493-555।
6: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले विकास आयोजना कार्यान्वयनमा देखिएका कानूनी जटिलता र ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी अघि बढ़ाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसका लागि नयाँ विधेयक अवधारणा पत्र सार्वजनिक गरेको छ। प्रस्तावित न्यायाधिकरणले सार्वजनिक खरिद तथा ठेक्का विवाद, सार्वजनिक निजी साझेदारी विवाद, निर्माण सामग्री उत्खनन, मरमत सञ्चालन दायित्व र रोयल्टी बाँडफाँड सम्बन्धी विवादहरू विशेषज्ञ न्यायाधीश र प्राविधिक विज्ञको संलग्नतामा मुद्दा दर्ता भएको 3 महिनाभित्र फैसला गर्ने लक्ष्य राखिएको छ। न्यायाधिकरणको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ। सर्वोच्च अदालतमा पनि छुट्टै फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरी 2 महिनाभित्र फैसला गर्ने समय सीमा तोक्ने तयारी रहेको छ। अब विदेशको खबर। बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले यात्रुहरूले बोक्ने पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। पावर बैंकहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै सीएएले यात्रुहरूलाई सुरक्षा नियम पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजी जेटको विमान एक यात्रुले चेक इन ब्यागेजमा पावर बैंक राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै इटालीको रोममा आकस्मिक अवतरण गराएका थिए। सीएए का जोनाथन निकोलसनका अनुसार पावर बैंक कहिल्यै होल्ड ब्यागेजमा राख्न नहुने र सधैँ क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। एक यात्रुले 2 भन्दा बढ़ी पावर बैंक बोक्न नपाइने र विमानभित्र पावर बैंक चार्ज गर्न पनि निषेध गरिएको छ। तथ्याङ्क अनुसार सन् 2019 2024 बीच लिथियम आयन ब्याट्री अत्यधिक तातेर हुने थर्मल रनवे घटना 15% बढ़ेको छ। सन् 2024 मात्र हरेक हप्ता औसत 2 विमानमा यस्ता घटना भएका थिए। अन्य इलेक्ट्रोनिक उपकरणको तुलनामा पावर बैंकमा ठूला ब्याट्री हुने हुँदा आगो लागेमा निभाउन झन कठिन हुन्छ। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपालले फिर्ता बोलाएको छ। 2 अघि राखेपालले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। राखेपालले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदा कुशलतापूर्वक कार्य काम गरेको र आफूलाई सहयोग गर्ने सबैजना प्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपाले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत 29 राखेपाबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। युरोपियन युनियनमा आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल। नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा कुराकानी। वर्षा, हावाहुरी र पहिरोबाट भएको क्षतिप्रति सरकारलाई सांसदहरूको ध्यानकर्षण। जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढ़ाउनु पर्नेमा विज्ञहरूको जोड़। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह। यात्रुले बोक्ने पावर बैंकका कारण विमान जोखिम बढ़दै गएको दावी। बेलायतमा यात्रुहरूका लागि नयाँ नियम जारी। र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो।
0: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
1: शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585002।
11: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
0: खुसीको खबर,
12: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
13: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
14: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
13: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
12: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
13: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
12: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55909 र 98 442 97 517।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन सधैँ बाघ छैन।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
2: यही जेठ 16 गते शनिबारको दिन
1: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98582500002।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार विज्ञापन हो।
9: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
10: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
9: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
10: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
9: अन्कल सेवाहरू,
10: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ, प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।

ना चाहूं।

0: होइन अञ्जना, पैसा छन् सन्ती गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिक का सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लास्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
2: रेडियो रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, गार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

जल्दी गा बाजु हटा चल बटा चल जल्दी।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिका बर्दिया
3: प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: ये है आपका रेडियो रेडियो टाइगर बर्दिया की आवाज वॉइस ऑफ बर्दिया वॉइस ऑफ बर्दिया
5: चली गई यार चली गई चक्कर के भी लगा तू यार

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैं बाजुन।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अङ्कल सेवाहरू:
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222 र 98605222229।
3: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081533105 र 97053500450।
4: डाक्टर आउने सम्बन्धी सूचना: राजवंशी मेडिकल घुरी गाउँमा
5: यही जेठ 16 गते शनिबारको दिन
4: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू: पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क नम्बर 98585200002।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज। गर्जन छ सधैँ बाप चाहिँ।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने। प्रधानमन्त्री एक हप्ता भित्रै संसदमा उपस्थित हुने रासोपाको भनाई।
0: रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर दुईजनाको ज्यान गयो। झापा गुल्मी लगायतका जिल्लामा क्षति। लुम्बिनी पूर्वको तराईमा आज पनि हावाहुरीको जोखिम। पश्चिम तराईमा चर्को गर्मी कायमै।
1: बजारमा क्यान्सरको औषधि नपाउँदा बिरामीको नियमित उपचारमा समस्या। औषधि व्यवस्था विभाग र आयातकर्तालाई सम्पर्क गर्न आग्रह।
2: म देशभरिका नागरिकलाई के अनुरोध गर्न चाहन्छु भने म पवन आचार्यको नम्बर र किरण सुन्दर बज्राचार्यको फोन नम्बर औषधि व्यवस्था विभागको वेबसाइटमा राखेका छ। हामीले सामाजिक सञ्जालमा पनि जताततै प्रेषित गरेका छौ।
0: सामाजिक सञ्जाल बाल बालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बेलायती डाक्टरको भनाई। सरकारले प्रतिबन्धबारे छलफल गर्दै।
1: र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो। आईपीएलको फाइनल पुग्न आज राति बेंगलुरु र गुजरात खेल्दै।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
4: सम्पर्क फोन नम्बर 9857035578 9857075740 9865367788।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ।

0: बेटर अप्लायन्सेस बेटर को बानी लाग्छ।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-9 53-51-990 सम्पर्क गर्नुहोला।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले नेपाली नागरिकको जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाडौँ र नयाँ दिल्लीमा रहेका युरोपेली संघ EU तथा सदस्य राष्ट्रका राजदूत र अन्य देशका राजदूतहरूसँग प्रधानमन्त्री कार्यालयमा भएको संयुक्त भेटवार्तामा उहाँले आफूहरूलाई सुम्पिएको जिम्मेवारीको पूर्ण बोध रहेको जानकारी गराउनु भएको हो। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा प्रधानमन्त्री शाहले हालैको चुनावले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने बताउनुभयो। नागरिकका लागि नयाँ अवसर सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, लगानी प्रक्रियालाई सहज बनाउँदै नवप्रवर्तन र दिगो विकासप्रति प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको निरन्तरता दिने बताउँदै सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्नुभयो। साथै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु र पर्यटन लगायत प्रमुख क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन नेपाल लागि परेको उहाँको भनाई छ। भेटमा राजदूतहरूले नेपालसँग सहकार्य र लगानीका लागि आफूहरू तयार रहेको जानकारी दिएका प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवत एक हप्तामै संसदमा उपस्थित हुने बताउनु भएको छ। आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै उहाँले सम्भवत एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपा सहितका राजनैतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरिरहेका छन्। आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोल प्रसाद अर्यालले दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो। छलफलमा रासोपाले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिति नतोकी एक हप्ताभित्र भनेको हो। विपक्षी दलले रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको प्रतिबद्धता अनुसार रूलिङ गर्न माग गरेका छन्। एमाले बैठकमा भएको सहमति सभामुखले कार्यान्वयन नगरेको बताउनुभयो। विपक्षले भनाइराखेपछि अहिले बैठक चलिरहेको छ।
3: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले वर्षा, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बागलुङमा विद्यालय र घरका छाना उडेको, गुल्मीको मालिका गाउँपालिकामा हावाहुरीबाट क्षति भएको, ताप्लेजुङ र पाँचथरमा विपज्जन्य घटना घटेको र अछामको रामा रोशनमा 200 भेडा मरेको विषय उठाउँदै पीड़ितलाई राहत तथा क्षतिपूर्ति दिन माग गरेका हुन्। बीपी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा बाढ़ी र पहिरोबाट सड़क अवरूद्ध भएको तथा प्युठान, रोल्पा, अर्खासी र झापामा विद्युत आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। सांसदहरूले विपद जोखिम व्यवस्थापनमा सरकार थप गम्भीर हुनुपर्ने र पूर्व सचेतना कार्य प्रभावकारी बनाउनु पर्ने सुझाव पनि दिएका छन्।
4: रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्याम्पिएर दुईजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा थवाङ गाउँपालिका दुई हेलो वाङकी, 60 वर्षीय रुजु झाँक्री र 50 वर्षीय मनोबोजी झाँक्री रहेका रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमै र मनोबोजीको उपचारका क्रममा कास्की पोखरातर्फ लैजाने क्रममा ज्यान गएको हो। उनीहरू दुवैजना हिजो बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए। बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरी सहितको पानी पर्दा बाटोमाथिबाट 29 रूख ढलेपछि उनीहरूलाई च्यापेको थियो।
3: यसैबीच झापामा हावाहुरी र वर्षाका कारण किरा खेतीमा ठूलो क्षति पुगेको छ। बारादशी गाउँपालिका वडा नम्बर 7 32 बिघा लगायत क्षेत्रमा व्यावसायिक रूपमा लगाएको किरा खेतीमा हावाहुरीले नोक्सान पुर्याएको हो। किसानहरूका अनुसार झण्डै 60 बिघा क्षेत्रफलमा लगाएका केराका बोटहरू हावाहुरीले ढालेर नष्ट गर्दा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै गुल्मीको मालिका गाउँपालिकामा गैराती चलेको हावाहुरीले संयौं घरगोठ तथा संरचनामा क्षति पुर्याएको छ। मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अरियालका अनुसार 150 भन्दा बढ़ी घरमा क्षति पुगेको विवरण संकलन भइसकेको र 200 भन्दा बढ़ी हुन सक्ने अनुमान छ। यस्तै आज पनि विभिन्न क्षेत्रमा हावाहुरी चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर, रूपन्देही लगायत जिल्लामा हावाहुरीको सम्भावना छ। महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ।
4: यसैबीच आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई क्षेत्रमा चर्को गर्मी भएको छ। पश्चिम तराईका धेरै जसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। आज पनि पश्चिम तराईमा पानी परेको छैन। आज दिउँसोपछि गण्डकी प्रदेशका केही ठाउँमा पानी परेको छ। यस्तै झापाको चन्द्रगढ़ीमा 1 घण्टामै 42 मिलिमिटर पानी परेको छ। पछिल्लो 24 घण्टामा गण्डकी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँ र पश्चिम पहाड़का पनि केही ठाउँमा पानी परेको छ। तर केही दिनदेखि चर्को गर्मी सहँदै आएको पश्चिम तराईमा भने पछिल्लो 24 घण्टामा पनि पानी परेको छैन।
3: यसैबीच जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्ने विद्यमान परिपाटीले जोखिम बढ़ाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रास र प्रदूषणले विपद निम्त्याउने बताउनुभयो। तराईमा देखिएको तातो हावाको लहरको उदाहरण दिँदै उहाँले तापक्रम र यसले मानव जीवन, पशु पक्षी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकार्यमा उत्रिने निकाय भएकोले पालिका तहमै काम गर्न आवश्यक रहेको बताउनुभयो। सुर्खेतको सिन्ता, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि गरेको भन्दै कार्यक्रमले तिनी तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालेको छ।
4: सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एप शुभारम्भ गर्नुभएको हो। अब मोफा मित्र एप मार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली निकायसँग, नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्। विदेशमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विभिन्न सरकारी निकाय, गन्तव्य देश र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा तथ्याङ्क संकलन शुरू गरेको जानकारी दिनुभयो। विदेशमा रहेका नेपालीले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकुन् भन्ने उद्देश्यले मोफा मित्र एप विकास गरिएको उहाँले बताउनुभयो। मन्त्री खनालले लीगल नेपाल कन्सुलर जीओभीएनपी अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो। उहाँका अनुसार अहिले यो प्रणाली सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय, विदेशमा रहेका नेपाली नियोग तथा झण्डै 500 पालिकामा विस्तार भइसकेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै 453 पालिकामा सेवा विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। क्यान्सरको उपचारका लागि आवश्यक औषधि अभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, प्रधानमन्त्री एक हप्ताभित्र संसदमा उपस्थित हुने राष्ट्रपाको भनाई, रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर दुईजनाको ज्यान गयो, झापा गुल्मी लगायतका जिल्लामा पनि हावाहुरीको कारण क्षति, तराईमा चर्को गर्मी कायमै, विदेशमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा थप सहज सरल र प्रविधि मैत्री बनाउन मोफा मित्र एप सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यो।
4: प्रसंग, क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ। किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव बढेपछि बिरामीको बिचली भएको चिकित्सकले बताएका छन्। यी दुई औषधि सबैजसो प्रकारका क्यान्सरमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि हुन्। नेपालमा यी औषधि उत्पादन हुँदैनन्, पूर्ण रूपमा विदेशबाट आयात हुन्छ। अरू आयात हुने औषधि बजारमा रहे पनि यिनीहरूको अभाव शुरू भएको लामो समय भयो। क्यान्सरको औषधि लामो समयदेखि अभाव हुनुको कारण के हो भनेर सम्झना महर्जनले नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई सोध्नु भएको छ।
10: 11 वर्ष पहिले 2072 सालमा 96 प्रकारका औषधिको मूल्य नियन्त्रण गरेका थियो। त्यो मूल्य नियन्त्रण गर्ने बेलामा कार्बोप्लाटिन र सिसप्लाटिन लगायत 96 प्रकारका औषधिहरू थिए। तर के हुन्छ भने हामीले यी औषधिहरू भारत र बंगलादेशबाट आयात गर्ने गर्छौं। भारत र बंगलादेशबाट आयात गर्दै गर्दा त्यहाँको उत्पादकहरूले हामीलाई दिने मूल्य भन्दा हामीले यहाँ बेच्नुपर्ने मूल्य नै कम भइसक्यो। हामीले यहाँ कम मूल्यमा बेच्नुपर्छ, त्यहाँबाट हामीले बढी मैले खरिद गर्नुपर्ने अवस्था छ। किन भयो भन्दा भारत बंगलादेशमा हरेक वर्ष औषधिको मूल्य समायोजन हुन्छ। मूल्य समायोजन भने के हो भन्ने चासो हुनसक्छ नागरिकलाई। मूल्य अन्तर्राष्ट्रिय बजारमा औषधिको कच्चा पदार्थ लगायत विभिन्न फ्याक्टरहरू छ, डलरको एक्सचेन्ज रेटदेखि लिएर विभिन्न फ्याक्टरहरू छ, त्यसको आधारमा मूल्य घट्दा घट्नुपर्ने र बढ्दा बढ्नुपर्ने स्वचालित मूल्य प्रणाली छ भारत र बंगलादेशमा। तर हामी कहाँ 11 वर्ष पहिला मूल्य सिज गरियो, अहिलेसम्म चाहिँ त्यसको मूल्य समायोजन नगरेका हुनाले अहिले अन्तर्राष्ट्रिय बजारमा यो कार्बोप्लाटिन प्लाटिनको औषधिको मूल्य असाध्य बढ्यो। नेपालमा पुरानै मूल्य भएको हुनाले खास अभाव भएको अवस्था हो।
11: भनेको तपाईँहरूले ल्याइदिनु भएन औषधि, महँगो भयो।
10: नियतवश नल्याएको होइन, के अरे कमर्सियल टर्मोलोजीमा भन्नुपर्दा घाटाको व्यापार गर्नुपर्ने भयो, त्यसकारणले ल्याउन नसके अवस्था।
11: 10 वर्ष अगाडिको मूल्य नियन्त्रण त्यसमा चाहिँ समायोजन भएन भनेर समस्या हटाउन चाहिँ कहाँ के गर्न सकिन्छ?
10: हामी के भनेका छौँ भने स्वचालित मूल्य समायोजन प्रणाली हामीले अपनाउनुपर्छ। हामीले भारतबाट 90% औषधिहरू आयात गर्छौँ। भारत सरकारले हरेक वर्षको मार्च महिनामा औषधिको मूल्य समायोजन गर्छ। जस्तो अहिले कार्बोप्लाटिन र सिसप्लाटिनको कच्चा पदार्थको मूल्य अत्यधिक बढ्या हुनाले यसको औषधिको मूल्य बढ्या छ। आज बढ़िरहेको अवस्था के हो भने पश्चिम एसियाली राष्ट्रमा भएको युद्धका कारणले पनि यो औषधिको मूल्य बढ्या हो। अब यसको समाधान के हो भने भारतमा औषधिको मूल्य बढ्दा नेपालमा पनि बढ्नुपर्ने अथवा बंगलादेशमा बढ्दा नेपालमा पनि बढ्नुपर्ने र भारतमा घट्दा नेपालमा पनि घट्नुपर्ने अथवा बंगलादेशमा घट्दा नेपालमा पनि घट्नुपर्ने प्रणालीलाई भन्छ स्वचालित मूल्य समायोजन प्रणाली। हामी जहाँबाट ल्याउँछौ कन्ट्री अफ ओरिजिन भन्छौ, हामी जुन देशबाट ल्याउँछौ त्यो देशले आफ्ना नागरिकलाई दिएको जो मूल्य छ त्यही मूल्यमा हामीले पनि पाउनुपर्छ, हाम्रो नागरिकले पनि पाउनुपर्छ र हामीले पनि बिक्री वितरण गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो।
11: अब यसको लागि सरकारसँग तपाईँहरू छलफलमा बस्दा बंगलादेशबाट आयात गर्ने भनिसकेपछि केही औषधि बंगलादेशबाट आइ पनि सकेको छ, यसबाट चाहिँ यो समायोजनमा कतिको सहज भएको छ र नागरिकले सहज रूपमा औषधिहरू प्राप्त गरिरहेका छन्?
10: हामीले क्राइसिस म्यानेजमेन्टको लागि श्रीमान स्वास्थ्य सचिवज्यूले अनुरोध गरे हुनाले हामीले चाहिँ सर्ट टर्म क्राइसिस म्यानेजमेन्ट गरेछौँ। हामीले घाटामा ल्याएर भए पनि नागरिक प्रतिको आफ्नो उत्तरदायित्व पूरा गर्नुपर्छ भनेर हामीले 3 हप्ताको व्यवस्थापन हामी गर्छौँ भनेर हामीले स्वास्थ्य मन्त्रालयमा गएर कमिटमेन्ट गरेका थियौँ। 3 हप्तालाई हामी व्यवस्थापन गर्न सक्छौँ भन्ने हामीलाई विश्वास थियो। तर 2 दिनको बीचमा हामीले व्यवस्थापन हेर्दाखेरि के देखियो भने एकदमै न्यून मात्रामा नेपालमा औषधिको मौजात रहेको देखियो बजारमा र इम्पोर्टर कहाँ पनि। त्यसकारण हामीले राज्यसँग त कमिटमेन्ट गरिसकेका छौँ भनेर हामीले बंगलादेशबाट हिजो मात्रै 800 भाइल कार्बोप्लाटिन हामीले मगाएका छौँ।
11: औषधि अभाव भएको छ भने उहाँहरूले कहाँ कसरी सम्पर्क गर्ने?
10: हिजो मात्रै पनि हामीले 180 जना बिरामी काठमाडौँका क्यान्सर रोगका बिरामीहरूलाई औषधि उपलब्ध गराएका छौँ। उहाँहरूले हामीलाई फोन गर्नुहुन्छ, हामीले उहाँहरूसँगको त्यो डाक्टरको प्रिस्क्रिप्सन माग्छौ। म देशभरिका नागरिकलाई के अनुरोध गर्न चाहन्छु भने काठमाडौँको हकमा म पवन आचार्यको नम्बर र किरण सुन्दर बज्राचार्यको फोन नम्बर औषधि व्यवस्था विभागको वेबसाइटमा राखेका छ, हामीले सामाजिक सञ्जालमा पनि जताततै प्रेषित गरेका छौँ।
3: हुनुहुन्थ्यो नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य। नेपाल दर्पणमा खबरकै सिलसिला, विभिन्न ओडामा बर्ड फ्लू रोग पुष्टि भएपछि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ। ओडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रका पंक्षी तथा सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र बनाएको नगरपालिकाले जनाएको छ। संक्रमण देखिएका क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षी अण्डा र दानालाई सुरक्षित रूपमा खाल्डोमा गाडेर त्यस क्षेत्रलाई निसंक्रमण गर्ने काम भइरहेको नगरपालिका
4: सरकारले विकास आयोजना कार्यान्वयनमा देखिएका कानूनी जटिलता र ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी अघि बढ़ाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसका लागि नयाँ विधेयकको अवधारणा पत्र सार्वजनिक गरेको हो। प्रस्तावित न्यायाधिकरणले सार्वजनिक खरिद तथा ठेक्का विवाद, सार्वजनिक निजी साझेदारी विवाद, निर्माण सामग्री उत्खनन मर्मत सञ्चालन दायित्व र रोयल्टी बाँडफाँड सम्बन्धी विवादहरू हेर्नेछ। विशेषज्ञ न्यायाधीश र प्राविधिक विज्ञको संलग्नतामा मुद्दा दर्ता भएको 3 महिनाभित्र फैसला गर्ने लक्ष्य राखिएको छ। न्यायाधिकरणको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ। सर्वोच्च अदालतमा पनि छुट्टै फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरी 2 महिनाभित्र फैसला गर्ने समय सीमा तोक्ने तयारी रहेको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
2: हाम्रा सेवाहरू:
1: ओपिडी सेवा,
2: विशेषज्ञ ओपिडी सेवा,
1: निशुल्क औषधि वितरण,
2: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
2: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
2: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पञ्चकर्म सेवा,
2: छार सूत्र सेवा,
1: जलौका सेवा,
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
2: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरी गाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98-514-2463।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हिजो दोहोरो अंकले बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार उपसूचक नेप्से 9.24 अंकले घटेर 2777.10 बिन्दुमा झरेको हो। आज म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.98 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.18 करोड किता शेयर 4.85 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: कृषि वन तथा वातावरण मन्त्रालयले किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव नदिन उनीहरूको खेती गर्ने जमीनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदा छ भने सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको छ।
4: रूपन्देहीको कञ्चन गाउँपालिकाले विद्यार्थीको पोषण सुधार एवं दिवा खाजा सुदृढीकरण उद्देश्यले दिवा खाजामा सुन्तला रंगको सकरखण्ड समावेश गर्ने नीति ल्याएको छ। पौष्टिक तत्वले भरिपूर्ण तथा भिटामिन ए बढ़ी पाउने यो खाद्य पदार्थले विद्यार्थीहरूको स्वास्थ्य वृद्धि विकास र पढ़ाई क्षमतामा सकारात्मक प्रभाव पार्ने उद्देश्यले सुन्तला रंगको सकरखण्ड दिवा खाजामा मिसाएर खुवाउन शुरू गरेको गाउँपालिकाका अध्यक्ष नमराज ढकालले बताउनुभयो। गाउँपालिकामा रहेका 19 सामुदायिक विद्यालयको दिवा खाजा मार्फत बालबालिकालाई कुपोषणबाट बचाउनका लागि सुन्तला रंगको सकरखण्ड खुवाउने कार्यक्रमलाई अगाडि बढ़ाएको उहाँको भनाइ छ। यस्तै संस्थागत विद्यालयका प्रधानाध्यापक तथा संचालकसँग पनि छलफल भइरहेको हुँदा दिवा खाजा मार्फत गाउँपालिकामा बालबालिकामा देखिने कुपोषणको समस्या कम गर्न सहयोग पुग्ने अध्यक्ष ढकालको अपेक्षा छ।
3: नेपाल विद्युत प्राधिकरणले चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ काठमाडौँको मध्य भागमा 132 केवी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। बालाजु सब स्टेशनदेखि महाराजगंज, राजदरबार, रत्न पार्क हुँदै सिंहदरबारसम्म जोड़िने यो डबल सर्किट प्रसारण लाइनको लम्बाई 11.92 किलोमिटर रहनेछ। आयोजना आउँदो 3 वर्षभित्र सम्पन्न हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसअघि नै रत्न पार्क महाराजगंज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ भने काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा पनि यस्तै लाइन निर्माणको काम चलिरहेको छ।
4: गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन काठमाडौँ महानगरपालिकाले मञ्च, सजावट तथा कार्यक्रम व्यवस्थापनको तयारी शुरू गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको अध्यक्षतामा बसेको उपसमितिको बैठकले कामको जिम्मेवारी बाँडफाँड गरेको हो। यसैबीच बागमती प्रदेश सरकारले यस वर्ष 3 दिन गणतन्त्र दिवस मनाउने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाको अध्यक्षतामा आज बसेको बैठकले यही जेठ 13 गतेदेखि 15 गतेसम्म विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस 2083 मनाउने निर्णय गरेको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायती डाक्टरहरूले सामाजिक सञ्जाल बालबालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बताएका छन्। उनीहरूले अत्यधिक स्क्रीन समयले युवाहरूलाई निम्त्याउने हानिलाई सम्बोधन गर्न सांसदहरूलाई आग्रह समेत गरेका समाचार संस्था रोइटर्सले जनाएको छ। पछिल्ला वर्षहरूमा प्रविधि र उपकरणहरूको निर्बाध सम्पर्कले बालबालिका र युवाहरूको स्वास्थ्यमा प्रभाव पारिरहेको बेलायत र आयरल्याण्डका 23 साई मेडिकल कलेज र संकायहरूको प्रतिनिधित्व गर्ने निकाय एकाडेमी अफ मेडिकल रोयल कलेजले भनेको छ। सर्वेक्षणमा सहभागी 132 डाक्टर मध्ये आधाभन्दा धेरैले हरेक हप्ता प्रविधि र उपकरणहरूसँग सम्बन्धित हुन सक्ने स्वास्थ्य हानिको कम्तीमा एउटा घटना देखेका र अन्य 1/3 भन्दा धेरै डाक्टरले हप्तामा धेरै पटक हानिको प्रमाण देखेको खबरमा उल्लेख छ। बेलायतले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने बारेमा परामर्श गरिरहेको छ। संयुक्त बेलायती परिवारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धले बालबालिकाको निद्रा, पारिवारिक जीवन र स्कूलको काममा कस्तो प्रभाव पार्छ भनेर विचार गरिरहेका छन्। यस्तै बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु कति प्रभाव लाभकारी हुन्छ भन्ने बारेमा विज्ञहरू विभाजित भएका छन्। गएको वर्ष अस्ट्रेलियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो। युरोपेली देशहरूले पनि यस्तै उपायहरू खोजिरहेका छन्।
4: बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले यात्रुहरूले बोक्ने पावर बैंकका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। पावर बैंकहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै सीएएले यात्रुहरूलाई सुरक्षा नियम पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजी जेटको विमानमा एक यात्रुले चेक इन ब्यागेजमा पावर बैंक राखेपछि यी पाइलटले सुरक्षा सतर्कता अपनाउँदै इटालीको रोममा आकस्मिक अवतरण गराएका थिए। सीएएका अनुसार पावर बैंक कहिल्यै होल्ड ब्यागेजमा राख्न नहुने र सधैँ क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। एक यात्रुले दुईवटा भन्दा बढ़ी पावर बैंक बोक्न नपाइने र विमानभित्र पावर बैंक चार्ज गर्न पनि निषेध गरिएको छ। तथ्याङ्क अनुसार सन् 2019 2024 बीच लिथियम आयन ब्याट्री अत्यधिक तातेर हुने थर्मल रनवे घटना 15% बढ़ेको छ। सन् 2024 मात्रै हरेक हप्ता औसत 2 विमानमा यस्ता घटना भएका थिए। अन्य इलेक्ट्रोनिक उपकरणको तुलनामा पावर बैंकमा ठूला ब्याट्री हुने हुँदा आगो लागेमा निभाउन झन कठिन हुन्छ।
3: नेपाल दर्पणमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपले फिर्ता बोलाएको छ। 2 वर्ष अघि राखेपले मनोनित गरेकोमा अहिले फिर्ता बोलाएको पत्र प्राप्त भएको लामाले पुष्टि गर्नुभयो। क्यानमा लामाले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। राखेपले मनोनयन गर्ने र फिर्ता बोलाउने कानूनी व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदासम्म कुशलतापूर्वक काम गरेको र आफूलाई सहयोग गर्ने सबैप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत 29 गते राखेपबाट क्यान सदस्यमा मनोनित हुनुभएको थियो।
4: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आजदेखि प्ले अफका खेलहरू शुरू हुँदैछन्। पहिलो क्वालिफायरमा आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति 7:45 धर्मशालामा शुरू हुनेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 8 पटक भेट भएकोमा बेंगलुरू र गुजरात 4-4 खेलमा विजयी भएका छन्। यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ। हार्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर फायरमा एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ। एलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ। सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको एलिमिनेटर भोलि हुनेछ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा उपस्थित हुने राष्ट्रपतिको भनाई।
3: रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापिएर 2 जनाको ज्यान गयो। झापा गुल्मी लगायतका जिल्लामा पनि हावाहुरीको क्षति। लुम्बिनी पूर्वको तराईमा आज पनि हावाहुरीको जोखिम। पश्चिम तराईमा चर्को गर्मी कायमै।
4: बजारमा क्यान्सरको औषधि नपाउँदा बिरामीको नियमित उपचारमा समस्या। औषधि व्यवस्था विभाग र आयातकर्तालाई सम्पर्क गर्न आग्रह।
3: सामाजिक सञ्जाल बाल बालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बेलायती डाक्टरहरूको भनाई। सरकारले प्रतिबन्धबारे छलफल गर्दै।
4: र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो। आईपीएलको फाइनल पुग्न आज राति बेंगलुरू र गुजरात खेल्दै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास तपाईँ र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको कर्णालीका वादी समुदायको गुनासो आन्दोलन गर्ने तयारी।
1: कालीकोटको नरहरिनाथ गाउँपालिका स्थित सुँगुर खालमा निर्मित एकीकृत बस्ती अहिले सुनसान भयो, सरकारको लगानी खेर गयो।
0: 25 करोड़ बराबरको 12 टन सल्लाको आँकला नेपालगंज थन्किँदा जड़ीबुटी व्यवसाय समस्यामा।
1: र कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ सेल विवेकनगरमा शुरू, आईपीएलको पहिलो क्वालिफायरमा आज बेंगलुरू र आरसीबी तथा गुजरात खेल्दै।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको भन्दै कर्णालीका वादी समुदायले आन्दोलन गर्ने तयारीमा रहेको बताएका छन्। वादी संघर्ष समितिका संयोजक हिक्मत वादीले प्रदेश सरकारले 6 वर्ष अघि 5 बुझे सहमति गरे पनि कार्यान्वयनमा चासो नदेखाएको गुनासो गर्नुभयो। विभिन्न माग राखेर 17 दिनसम्म मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बसेका उनीहरूसँग सरकारले 5 बुझे सहमति गरेको थियो। समुदायलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले चासो नदिएको उनीहरूको आरोप रहेको छ। कर्णाली सरकार र वादी समुदाय बीच जमीन उपलब्ध गराइदिन संघीय सरकारलाई अनुरोध गर्ने, समुदायको उत्थान र विकासका लागि 2 महिनाभित्र यथार्थपरक प्रतिवेदन पेश गर्न प्रदेश सरकारले 3 सदस्यीय कार्यदल गठन गर्ने, नाना खाना र छाना कार्यक्रम अन्तर्गत उनीहरूको लागि आय आर्जनका कार्यक्रम संचालन गर्ने सहमति भएको थियो। सहमति अनुसार वादी समुदायको उत्थानका लागि प्रदेशले ठोस कार्यक्रम नबनाएको भन्दै उहाँले फेरि आन्दोलन गर्नु परेको बताउनुभयो। संघीय सरकारलाई पनि कर्णालीका वादी समुदायको स्थितिका बारेमा थाहा होस् भनेर आफू काठमाडौँ जाने र आन्दोलन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ। बालेन्द्र शाह नेतृत्वको सरकार बनेसँगै थप आशावादी भए पनि माग पूरा गर्ने छाट नदेखिएपछि काठमाडौँ केन्द्रित हुनु परेको उहाँको भनाइ छ। यसपटक पनि आफ्नो समुदायबाट मन्त्रीको समेत प्रतिनिधित्व भएकाले समस्या पनि समाधान हुने अपेक्षा राखेको उहाँको भनाइ छ। प्रदेश सरकारले भने नाना खाना र छाना कार्यक्रम अन्तर्गत वादी समुदायका लागि आय आर्जनका कार्यक्रम संचालन गरिने जनाएको छ।
0: कालीकोटको नरहरिनाथ गाउँपालिका स्थित सुँगुर खालमा निर्मित एकीकृत बस्ती अहिले सुनसान भएको छ। बस्ती रित्तो भएपछि यति बेला कर्णाली प्रदेश सरकार र स्थानीय तहको करोड़ौंको लगानी खेर गएको छ। वडा नम्बर 4 को लेक क्षेत्रमा बनेको यो बस्तीमा 149 वटा घर, एक माध्यमिक विद्यालय, स्वास्थ्य संस्था सहितको आकर्षक एकीकृत बस्ती छ। प्राकृतिक विपद बाढ़ी पहिरोको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ ठूलो सरकारी बजेट खर्चेर घर निर्माण गरिएको भए पनि बस्ती विकासको योजनामा स्थानीयको जीवनयापनको दीर्घकालीन समस्यालाई ध्यान नदिँदा बस्ती रित्तिएको हो। खेतबारीमा खेती लगाउनु पर्ने, पशुपालन र परम्परागत थाथलो पुरानै गाउँमा भएकाले स्थानीय त्यहाँ बस्न नसकेको वडाध्यक्ष नन्दराम बोगटीले बताउनुभयो। सबैको खेती गर्ने ठाउँ तल रहेको भन्दै उहाँले डाँडामा बस्ती भएकाले त्यहाँ मानिसहरू बस्न नमानेको

0: यो अनुगमनका क्रममा म्याद गुज्रेको खाद्य तथा पेय पदार्थ, अवैध घरेलु मदिरा, मेडिकल सामग्री तथा एग्रोभेटजन्य औषधि बरामद गरी नष्ट गरेको हो। अनुगमन टोलीले व्यवसाय दर्ता तथा नवीकरण नगरी संचालन भइरहेका व्यवसायलाई 7 दिनभित्र उजुरी कानूनी प्रक्रियामा आउन निर्देशन समय दिएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सामग्री खुल्ला रूपमा बिक्री वितरण भइरहेको भेटेपछि अनुगमन टोलीले कडाईका साथ कार्यवाही प्रक्रिया अघि बढ़ाएको जनाएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरी संचालन भएका पसल समेत फेला परेकाले त्यस्ता व्यवसायलाई 7 दिनभित्र दर्ता तथा नवीकरण गर्न निर्देशन दिएको छ। अनुगमनमा नगर प्रमुख कर्णबहादुर बुढाथोकी, उप प्रमुख पुरूषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी लगायतका सहभागी हुनुहुन्थ्यो। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान, उद्योग वाणिज्य संघ सल्यान, सुरक्षाकर्मी, बजार व्यवस्थापन समिति, पालिकाका कर्मचारी तथा पत्रकारको उपस्थित रहेको बताइएको छ।
1: अज्ञात समूहले सामुदायिक वनमा आगो लगाइदिँदा हुम्लाको सिमकोट गाउँपालिका साथ डाँडा फयामा रहेको ओखरेन सामुदायिक वन जलेर नष्ट भएको छ। यस सामुदायिक वन क्षेत्रमा गइराती 8 बजेदेखि आग लागि भएको सामुदायिक वन उपभोक्ता वन समितिका अध्यक्ष मन्दिर सिंहले बताउनु भएको छ। उहाँले आगो लगाउने समूहको पहिचान नभएको र यसको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय हुम्लामा अनुरोध गरिएको बताउनु भएको छ। गाउँ नजिकै रहेको सामुदायिक वन आग लागि हुँदा ओखरेन गाउँ नै जोखिममा रहेको अध्यक्ष सिंहको भनाइरहेको छ। आगोले 450 हेक्टर वन मध्ये करिब 270 हेक्टर वन क्षेत्र पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको छ। आग लागि अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। दुर्गम भूगोल, हावाहुरी र सुक्खा मौसमका कारण आगो नियन्त्रण गर्न कठिन भइरहेको र आगलागीबाट वन क्षेत्रका रूख बिरूवा, जडीबुटी तथा वन्यजन्तुको वासस्थानमा क्षति पुगेको छ। जंगल नजिक पानी अभावका कारण आगो निभाउन समस्या भएको स्थानीयले बताएका छन्। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना, कुवर कफी तथा फलफुल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 जना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुवर, ढाका टोपी दाई, मोबाइल नम्बर 98-86-033-33 र 97-031-33-333।
5: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो 7-1 गतेदेखि हुनेछ।
6: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-84-30-3-9, 98-85-51-560 र 98-84-56-4-99।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ्खस्

0: सेतो पानी बग्ने, गुप्तांग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रेङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रारी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको
6: सबैको मन सुने
5: रेडियो भेरी FM।
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको कर्णालीका वादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी, कालीकोटको नरहरिनाथको सुमुरखालमा निर्मित एकीकृत बस्ती सुनसान, सरकारको लगानी खेर लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। कर्णाली प्रदेशका दुई पालिकामा अझै पनि 4G LTE सेवाको पहुँच पुग्न सकेको छैन। नेपाल टेलिकमको सेवा विस्तारमा भइरहेको ढिलाइले 4G सेवा लिन अतु टेलिकमका उपभोक्ता फेरि जिम्मेवारी समेत हुनुपर्ने बाध्यता छ। नेपाल टेलिकमले भने डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका र सेपोक्सुण्ड गाउँपालिकामा 4G सेवा विस्तार गर्न बाँकी रहेको जनाएको छ। टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक निरन जोशीले दुर्गम भौगोलिक अवस्था र पूर्वाधार अभावले डोल्पाका दुई पालिकामा 4G सेवा विस्तार गर्न ढिलाइ भइरहेको बताउनुभयो। कर्णाली प्रदेशका 79 पालिकामा 2G र 3G सेवा सञ्चालन भइरहेको भन्दै उहाँले हाल 4G सेवा पुग्न नसकेका डोल्पाका दुई पालिकामा छिट्टै सेवा विस्तार गरिने योजना रहेको बताउनुभयो। यता डोल्पो बुद्ध डाक्टर रूपबुद्ध क्याम्पस दुनैका क्याम्पस प्रमुख विष्णुलाल बुढाले अनलाइन सेवा डिजिटल कारोबार र शैक्षिक गतिविधिका लागि गाउँका नागरिकलाई समुदाय सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको बताउनु भएको छ। उहाँले 4G सेवा विस्तार गर्न भइरहेको ढिलाइले ग्रामीण सर्वसाधारणसँगै विद्यार्थीलाई समेत समस्या भइरहेको उल्लेख गर्नुभयो। से पोखरी र गाउँपालिका उपाध्यक्ष पेम्बा वाङछिङ गुरूङले इन्टरनेट अभावका कारण स्थानीय सरकारका काम कारवाही समेत प्रभावित भएको बताउनु भएको छ। उहाँले इन्टरनेटको प्रभावकारी सेवा उपलब्ध नहुँदा स्थानीयको दैनिकी जीवन समेत प्रभावित बनेको बताउनुभयो। माथिल्लो डुल्पाका कमजोर नेटवर्कका कारण सामान्य इन्टरनेट सेवा प्रयोग गर्न समेत समस्या हुने गरेको छ। छिटो 4G सेवा विस्तारका लागि जिल्ला प्रदेश र संघीय तहमा समेत पटक पटक पहल गरिए पनि कुनै सुनाई हुन नसके उहाँको भनाइरहेको छ।
2: 25 करोड बराबरको 12 टन सल्लाहको आँखला गोदाममै थन्किएको नेपालगंज जडबुटी व्यवसाय संघ नेपालगंजका अध्यक्ष टंक शर्माले बताउनु भएको छ। 25 टन बराबरको 12 टन सल्लाहको आँखला भारत निकासी नहुँदा जडीबुटी व्यवसाय समस्यामा परेका हुन्। भन्सार निकासी छूट भएर सल्लाहको आँखला भारत निकासी हुने भन्दै उहाँले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताउनुभयो। करिब 30 वर्ष पुरानो सल्लाहको रूखबाट त्यस्तो आँखला निस्कने गरेको र त्यसलाई भारतमा श्रीखण्ड जस्तै महत्व दिने गरिएको उहाँको भनाइ छ। उहाँले सल्लाहको आँखला डोटी डडेलधुरा बैतडी लगायतका जिल्लाबाट नेपालगंज आउने गरेको बताउनुभयो। यसबाहेक जटामासी अमला खिलौला दालचिनी पनि निकासी हुन सकेको छैन। यी जडीबुटी भारतबाट सूचीकृत नभएका कारण निकासी हुन नसकेको उहाँको भनाइ छ। नेपालमा जडीबुटीबाट प्रशस्त सम्भावना रहे पनि त्यसतर्फ ध्यान र चासो पुग्न नसकेको भन्दै उहाँले घर घरमा जडीबुटीको उत्पादन भइरहेको भए पनि व्यवसायीकरण हुन नसकेको बताउनु भएको छ।
7: दार्चुलाको हिमालय क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी आशा गुम्बा संकलनका लागि हालसम्म 138 जनाले अनुमति पत्र पोर्जी लिएका छन्। 80 अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि अनुमति पत्र वितरण शुरू गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी अरूण चौधरीले हालसम्म वितरण गरिएका सबै अनुमति पत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरिएको निलो कार्ड रहेको बताउनुभयो। संकलनकर्ताले सहजताका लागि अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय सहित जिल्लाका 11 विभिन्न स्थानबाट अनुमति पत्र वितरण भइरहेको छ। संरक्षण क्षेत्रले संकलनकर्ताको भौगोलिक व्यवस्थालाई 3 प्रकारका परिचय पत्र र शुल्क निर्धारण गरेको छ। संरक्षण क्षेत्रभित्रका स्थानीय नागरिकका लागि निलो कार्ड बापत प्रति व्यक्ति 500 रूपियाँ, दार्चुला जिल्लाभित्रका अन्य नागरिकका लागि पहिलो कार्ड बापत 2000 तथा जिल्ला बाहिरका नागरिकका लागि रातो कार्ड बापत 3000 रूपियाँ तोकिएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसनको लागि सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91960 र 97-678-84-566।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 फाजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भेसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट सुरुमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582390 98584072 र 98448161175 सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार
5: रेडियो भेरी एफएम।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कर्णाली लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पानी गराती हल्का वर्षा भए पनि धेरै ठाउँमा गर्मी बढ़ेको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै कम्तीमा 57 मिलिमिटर वर्षा मापन भएको छ। नेपालगंज धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि लगातार पुगेको छ। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशा

0: टीम छनौट गरिनेछ। प्रतियोगिताको एक समारोहका बीच कर्णालीका मुख्यमन्त्री यामलाल कणेलले उद्घाटन गर्नुभएको हो।
1: इन्टर प्रिमियर लिग आइपीएल क्रिकेट 2026 को पहिलो क्वालिफ फाइनलमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र गुजरात टाइटन्स आमने सामने हुँदैछ। धर्मशालामा खेल नेपाली समयअनुसार बेलुकी 7:45 शुरू हुनेछ। विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले क्वालिफायरमा 2 खेल्नुपर्नेछ। लिग चरणका 14 खेलमा बराबरी 18 अङ्क भए पनि अन्य चरणका आधारमा आरसीबी पहिलो र गुजरात दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा भिडन्त पक्का गरेका हुन्।
0: खेल खबर सँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: प्रदेश सरकारले आफूहरूसँग गरेका सहमति कार्यान्वयन नगरेको कर्णालीका वादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी।
0: कालीकोटको नरहरिनाथको सुगुरखालमा निर्मित एकीकृत बस्ती सुनसान, सरकारको लगानी खेर।
1: 25 करोड़ बराबरको सल्लाहको आँकला नेपालगंजमा थन्कियो, जडीबुटी व्यवसाय समस्यामा।
0: र कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड वीरेन्द्रनगरमा शुरू, आईपीएलको पहिलो क्वालिफायरमा आज बेंगलुरू र आरसीबी गुजरात भेट्दै। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित दिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
3: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 7 बजेको छ।
4: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
5: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा। अब त भनेको मान्नुहोस् न।
4: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
5: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
4: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
5: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
4: हजुर, हाम्रो यहाँ कोट, स्टप कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
5: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-54-78।
4: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
6: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
7: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
6: विजय सुनचाँदी पसलमा नै किन नि?
7: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
6: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9848-63-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।

0: धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी वैशाख 30 गते जङ्गीअड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 8 गति जंगी अड्डामा आयोजित एक कार्यक्रममा अवकाश प्राप्त रथीवृन्दसँग अन्तर्क्रिया गर्नुभएको छ। सो अवसरमा उहाँले नेपाली सेनाको समय सापेक्ष आधुनिकीकरण र क्षमता विकासमा अग्रज नेतृत्वबाट प्राप्त प्रेरणा तथा योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सुरक्षा, नेपाली सेनाको आधुनिकीकरण तथा संस्थागत अनुभव आदान प्रदान लगायतका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 5 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री विनोद चन्द र महासेनानी श्री सुधीर प्रताप सिंहलाई सहायक रथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले मित्र राष्ट्र पाकिस्तान र बेलायतबाट अधिकृत आधार तालिम पूरा गरी स्वदेश फर्किएका 3 अधिकृत क्याडेटहरूलाई उपसेनानीको आयुक्त पद प्रदान गर्नुभएको छ। उहाँले अधिकृत क्याडेट पोबिन कुंवर, अधिकृत क्याडेट मुस्कान सिंह ठकुरी र अधिकृत क्याडेट प्रवीण भण्डारीलाई आयुक्त पद प्रदान गर्नुभएको हो। विश्व वन्यजन्तु कोष नेपालले स्थापनाको 33 वार्षिक उत्सवको अवसरमा जेठ 5 गते नेपाली सेनालाई सम्मान गरेको छ। विगत 50 वर्षदेखि प्रकृति तथा पर्यावरणको संरक्षण र सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर श्री गोविन्द प्रसाद शर्माले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशनालयका निर्देशक सहायक रथी श्री पूरण घलेलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो। यसअघि चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न वर्षहरूलाई शून्य चोरी शिकारी वर्षको रूपमा मनाउन सफल भए बापत नेपाली सेनाका युनिटहरू अब्राहम कन्जर्भेशन अवार्डबाट सम्मानित भएका थिए भने बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य वृद्धि भएसँगै सैनिक युनिट टाइगर अवार्डबाट समेत सम्मानित भएको थियो। पूर्वी प्रतानापति उपरथी श्री गौरव कुमार केसीले पूर्वी प्रताना तालिम शिक्षालयमा सञ्चालित सैन्य आधार तालिमको जेठ 4 गते निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले तालिम तथा निर्माणाधीन विभिन्न भौतिक संरचना र पेरिमिटरको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। यस्तै कार्यरथी उपरथी श्री पदम बहादुर बुढा पीएचडीले जेठ 1 गते सैनिक प्रहरी गणको निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले गणको वस्तुस्थितिबारे जानकारी लिनुभई गणको भौतिक पूर्वाधार लगायतको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। महोत्तरी जिल्लाको बर्दिवास स्थित मध्यपूर्वी प्रितना हेडक्वार्टरमा जेठ 8 गते कमाण्डर्स कन्फरेन्स सञ्चालन गरिएको छ। सो अवसरमा प्रितनापति उपरथी श्री भुवन खत्रीले सम्भावित विपद जोखिम न्यूनीकरणका लागि तयारी तथा प्रभावकारी कार्यान्वयनमा विशेष जोड़ दिनुका साथै हालको सुरक्षा परिस्थिति लगायत समसामयिक विषयहरूमा युनिटपतिहरूलाई निर्देशन दिनुभएको थियो। सुर्खेत स्थित पश्चिम एयरबेसले तालिमको क्रममा बेहोश भएका 6 सशस्त्र प्रहरी जवानहरूलाई जेठ 8 गते उद्धार गरेको छ। बेसले कैलाली जिल्लाको टीकापुर स्थित सशस्त्र प्रहरी बल नेपालको तालिम शिक्षालयमा तालिमको दौरान बेहोश भएका सशस्त्र प्रहरी जवानहरूलाई हवाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यस्तै पश्चिम एयर बेसले जेठ 7 गते जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार गरेको छ। बेसले बाजुरा जिल्ला सर्केघाट गाउँपालिका 1 19 वर्षीय ललिता नेपालीलाई उद्धार गरी सुर्खेत पुर्याएको हो। यसै गरी मध्य एयर बेसले प्रसूति समस्यामा परेकी एक महिलाको जेठ 5 गते सोलुखुम्बुबाट उद्धार गरेको छ। बेसले माप्या दुधकोशी गाउँपालिका 1 जुबिङकी 25 वर्षीय विपना विकलाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यसअघि वैशाख 31 गते बेसले ओखलढुङ्गा जिल्लाको सोब्रो स्थित सामुदायिक मिशन अस्पतालमा उपचाररत 39 वर्षीय कमला कामी र उनको नवजात शिशुलाई उद्धार गरी काठमाडौँ पुर्याएको थियो। महावीरगढ रेन्जरबाट खटिएको टोलीले कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका 9 जेठ 5 गते एकजनाको शव संकलन गरेको छ। टोलीले वैशाख 31 गते मर्दी हाई क्याम्प घुम्न जाने क्रममा बेपत्ता भएका काठमाडौँ ढल्कोका 30 पुरुषको शव मोदीखोला साइटको खोजबाट संकलन गरी नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाएको हो। टोलीले नेपाल प्रहरी र स्थानीय होटल व्यवसायीहरूको सहकार्यमा 3 खोजी पश्चात शव फेला पारेको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। जंगियडामा जेठ 4 गतेबाट 4 प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता 2083 शुरू भएको छ। बलाधिकृत रथी श्री प्रदीप जन केसीले अम्पायरलाई बल हस्तान्तरण गर्नुभई खेलको शुभारम्भ गर्नुभएको हो। प्रतियोगितामा 13 क्लबका 212 जना पुरुष र 11 जना महिला गरी 223 जना खेलाड़ीहरू सहभागी छन्। बुटौल स्थित मध्यपश्चिम पृतना हेडक्वार्टरमा जेठ 4 गतेबाट पृतनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको पृतनापति उपरति श्री हिम्मत बहादुर विष्टले शुभारम्भ गर्नुभएको हो। जेठ 14 गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, तेक्वान्डो, जुडो र पौडी खेल समावेश गरिएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना। सैनिक अस्पताल इटहरी र नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मले पाँच थर जिल्ला कुम्मायत गाउँपालिका 4 यासोक बजारमा जेठ 13 र 14 गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। पूर्वी पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रमा बसोबास गर्ने हिताधिकारी स्थानीय तथा अन्तर्गत वाहिनी अड्डा तथा युनिटमा कार्यरत सकल दर्जाका परिवार शिविरमा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि 98 41 77 14 78 मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: दरखास्त नेपाली सेनाको स्वीकृत तरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
5: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: सैन्य पदका लागि भर्ना केन्द्रहरू
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
4: राजदलगढ लगनखेल ललितपुर,
5: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
4: पूर्वी पृतना हेडक्वार्टर इटहरी सुनसरी,
5: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
4: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
5: नम्बर 21 बाहिनी अड्डा तुपगासी झापा,
4: दुर्गा बक्सगण ओखलढुङ्गा,
5: वीरदलगढ ओदिन पाँचथर,
4: मध्य पूर्वी पृतना हेडक्वार्टर बर्दिवास महोत्तरी,
5: गरूडदलगढ सरीकोट दोलखा,
4: श्रीजङ बीरगंज पर्सा,
5: बरकट राजपिराज सप्तरी,
4: मध्य पृतना हेडक्वार्टर हेटौडा मकवानपुर,
5: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
4: नयाँ सबुजगण भरतपुर चितवन,
5: पश्चिम पृतना हेडक्वार्टर विजयपुर कास्की,
4: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
5: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
4: मध्य पश्चिम पृतना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
5: शमशेर दलगण गुरुसिङ्गे कपिलवस्तु,
4: ज्वाला दलगण भरतपुर दाङ,
5: रामबाड कुलमा धागीथुङ कुल्मी,
4: उत्तर पश्चिम पृतना हेडक्वार्टर निमारे सुर्खेत,
5: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
4: देवी दत्तगण परिमला चौर जुम्ला,
5: हनुमान स्कूलमा हुटु मुगु,
4: सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलाली,
5: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
4: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
5: र श्री दलकुलमा खलङ्गा दार्चुला।
4: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
5: बरकगढ राजपिराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लुहाकार र केशकर्तक,
4: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी र केशकर्तक,
5: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
4: शमशेर दलगण गुरुसिङ्गे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाई कर्मी र केस कर्तक
5: देवी दत्तगढ परिमला चोर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लुहाकार
4: काली बहादुरगढ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाई कर्मी चर्मकर्मी र लोहकार
5: र श्री दलकुलमा खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: दरखास्त पेश गर्ने मिति
5: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
4: सैन्य पदका लागि उमेरको हद
5: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
4: विभिन्न ट्रेडका फलोवर्सका लागि उमेरको हद
5: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
4: विस्तृत जानकारीका लागि
5: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतिको गोर्खा पत्र दैनिक हेर्नु हुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी रेडियो सामग्री।
2: डिजिटल प्रणालीमाथिको आक्रमण, संवेदनशील सूचनाको चोरी, सामाजिक सञ्जाल मार्फत फैलाइने दुष्प्रचार, आर्थिक प्रणालीमाथिको साइबर हस्तक्षेप तथा मनोवैज्ञानिक प्रभाव सिर्जना गर्ने सूचना युद्ध आदि आजको विश्वले भोगेको साझा चुनौतीहरू हुन्। यस्ता समस्या समाधान गर्न हरेक राष्ट्रले प्रयास गर्दै आइरहेका छन्।
6: यसै सन्दर्भमा नेपाली सेनाले पनि नेपालको साइबर स्पेसलाई सुरक्षित राख्ने उद्देश्यका साथ हरेक वर्ष सबै सरकारवाला निकायको समन्वय र सहभागितामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन गर्दै आएको छ।
2: श्रोता, आजको कार्यक्रममा वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालको बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयासहरूबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ
6: म प्राविधिक उपसेनानी मन्दिरा बानिया
2: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
7: सतर्क हुनु पर्यो, सत्य तथ्य जाँच गर्ने पोर्टलहरूको स्थापना गर्ने, त्यो सत्यता परीक्षणको लागि डिजिटल साक्षरता अभियानबाट सतर्कता हुने, त्यस्तै पनि कुनै पनि न्युज फ्याट देख्ने बित्तिकै ओहो यो त यस्तो रहेछ नि भनेर, अनि मैले त हो कि भनेर सेयर गरेको भनेर कति प्रतिष्ठित व्यक्तिहरूले पनि भनिरहँदा हुन्छ। त्यस्तो केसहरूमा चाहिँ अलिकति केही सूचना सेयर गर्नु अगाडि चाहिँ सोच्ने बानी यो हो कि होइन भन्ने कुरा संयमका कुरा पनि हुन्छ।
8: पब्लिकलाई त्यो फ्याक्ट चेकिङमा सहभागी गराउँदै पब्लिकलाई समेत ग्रुमिङ गराउँदै लैजानु पर्ने कुरा भयो। अर्को कुरो यो इमेल तथा एप्लिकेशनहरू प्रयोग गरी यो डिजिटल सोभरेजिनिटी चाहिँ बढाउँदै लैजानु पर्ने देखिन्छ।
6: गोष्ठीका क्रममा प्रस्तुत भएका यी चासो र सरकारहरूले सूचना प्रविधि र साइबर स्पेसले व्यक्ति तथा राष्ट्रका लागि दिएको अवसर र चुनौतीलाई संकेत गर्दछन्। आजको युग जुन गतिमा प्रविधिमा आधारित हुँदै गएको छ त्यही गतिमा चुनौती पनि बढ़िरहेको छ भन्ने उदाहरण पनि हो।
2: राज्य सञ्चालनका अधिकांश प्रणालीहरू सूचना प्रविधिसँग आबद्ध भएका छन्। प्रशासन, अर्थतन्त्र, संचार, स्वास्थ्य, शिक्षा, सुरक्षा, बैंकिङ, यातायात तथा ऊर्जा क्षेत्र डिजिटल नेटवर्कद्वारा सञ्चालित हुन थालेपछि साइबर स्पेस स्वयं रणनीतिक महत्वको क्षेत्रको रूपमा विकसित भएको छ। यही कारणले विश्वका अधिकांश राष्ट्रहरूले साइबर सुरक्षालाई राष्ट्रिय सुरक्षाको अभिन्न अंगको रूपमा लिँदै आएका छन्।
9: आईटी र साइबर सिक्युरिटी बिल हामीले बनाएका थियौँ, त्यो आउन सकेन, तर त्यसमा त्यो एउटा हाम्रो सम्पत्ति चाहिँ हो, त्यसैमा अहिले काम गरेर हामी फेरि नयाँ विधेयकको लागि होमवर्क गर्दैछौँ। नेसनल एआई पोलिसी आयो, प्रोभिन्सियल लेभलमा थुप्रै कार्यक्रमहरू हामीले गरेका छौँ, अवेरनेसका कार्यक्रमहरू, साइबर एडभाइजरी सेक्युरिटी सम्बन्धी एडभाइजरीहरू जारी गरिरहेका छौँ हामीले।
6: वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती र एआईबाट सिर्जित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले नेपाली सेनाले यस वर्ष साइबर प्रतिरोधी राष्ट्र निर्माण, एआई र नयाँ प्रविधि जन्य खतराहरूका लागि रणनीतिक तयारी भन्ने मूल नाराका साथ गोष्ठी सञ्चालन गरेको हो। राष्ट्रिय स्तरमा साइबर सुरक्षाका रणनीतिहरू तय गर्न तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धि गर्न उक्त गोष्ठी फलदायी हुने विश्वास गरिएको छ। गोष्ठीको समापन गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल,
10: सूचना प्रविधिको विकासले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, पर्यटन लगायतका क्षेत्रहरूलाई सहज र गतिशील बनाए तापनि यसको दुरूपयोगबाट राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र आपसी विश्वासमा चुनौती समेत थपिएको छ। साइबर अपराध, डाटा चुहावट, अनलाइन ठगी, भ्रामक सूचना प्रचार प्रसार तथा संवेदनशील क्षमतामाथि हुने सम्भावित साइबर आक्रमणहरूले राष्ट्रिय सुरक्षामा नयाँ र जटिल प्रकृतिका चुनौतीहरू थप गरेका छन्।
11: साइबर आक्रमणको स्वरूप बहुआयामिक हुन्छ। यसमा सरकारी वेबसाइट ह्याक गर्ने, गोप्य सूचना चोरी गर्ने, बैंकिङ प्रणाली अवरूद्ध गर्ने, महत्वपूर्ण पूर्वाधारमा अवांछित पहुँच स्थापित गर्ने, डिजिटल जासुसी गर्ने तथा सामाजिक सञ्जाल मार्फत दुष्प्रचार फैलाउने कार्यहरू समावेश हुन्छन्। यस्ता गतिविधिहरूले केवल प्रविधिगत क्षति मात्रै पुर्याउँदैनन्, सामाजिक विश्वास कमजोर बनाउने, सामाजिक अस्थिरता सिर्जना गर्ने तथा राष्ट्रिय सुरक्षामै प्रतिकूल प्रभाव पार्ने सम्भावना पनि उत्तिकै रहने भएकाले सबै सतर्क र जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन।
12: साइबर सुरक्षाको क्षेत्रमा चाहिँ देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने महिला, केन्द्रित, ज्येष्ठ नागरिक होइन लगायतलाई चाहिँ साइबर सुरक्षाको विषयमा अवेर गराउने, जागरूक बनाउने विभिन्न कार्यक्रमहरू गर्ने, त्यसै गरी साइबर सुरक्षाका उपकरणहरू निर्माण गर्ने कम्पनीहरू, त्यसलाई आपूर्ति गर्ने आपूर्तिकर्ताहरू, सफ्टवेयर बनाउने डेभलपरहरू होइन सफ्टवेयरलाई चाहिँ सप्लाई गर्ने भेन्डरहरू, परामर्श सेवा दिने परामर्शदाताहरूलाई पनि जिम्मेवार बनाउने।
6: सूचना प्रविधिको विस्तारले मानव जीवनलाई सहज बनाएको त छ नै, साथसाथै प्रविधिको दुरूपयोगले समाजमा गम्भीर खतरा समेत सिर्जना गर्न सक्दछ। आज सामाजिक सञ्जाल सूचना सम्प्रेषणको अग्रणी माध्यम बन्दै आएको छ। सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल हुन केही सेकेण्ड मात्र लाग्छ, तर त्यसको प्रभाव समाजमा वर्षौंसम्म रहन सक्छ। विश्वका धेरै देशमा गलत समाचारका कारण दंगा, आर्थिक संकट, सामाजिक विवाद र ध्रुवीकरणसम्म भएका कैयौं उदाहरणहरू छन्। सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सूचना, ऋणात्मक अभिव्यक्ति र मनोवैज्ञानिक प्रभावले समाजमा तनाव, अविश्वास र अस्थिरता निम्त्याउन सक्दछ। यसै पृष्ठभूमिमा नेपाल सरकारले पनि साइबर सुरक्षाको महत्वलाई स्वीकार गर्दै विभिन्न नीतिगत तथा संस्थागत संरचना विकास गर्ने प्रयास अघि बढ़ाएको छ। राष्ट्रिय साइबर सुरक्षा नीति 2080 लागू गरिनु, राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुनु तथा विभिन्न सरकारी निकायमा डिजिटल सुरक्षा मापदण्ड कार्यान्वयन गरिनु त्यसकै उदाहरणहरू हुन्। नेपालले अपनाएको साइबर सुरक्षा नीतिबारे जानकारी गराउनुहुँदै पुनः राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन,
12: यो राष्ट्रिय साइबर सुरक्षा नीति 2080 नेपाल सरकारको मन्त्री परिषदबाट जारी भएको नीति हो यो होइन। यो नै साइबर सुरक्षासँग सम्बन्धित साइबर सुरक्षालाई मात्र केन्द्रित भएर आएको डकुमेन्ट चाहिँ नेपालको यो पहिलो हो। तर त्यो नीतिले मुख्य भिजन दूरदृष्टि के लिएको थियो भन्दाखेरि नेपालको साइबर स्पेसलाई चाहिँ सुरक्षित र उत्थानशील बनाउने, र त्यसमा मुख्यतया 9 रणनीतिहरू चाहिँ राखेको थियो। ती रणनीतिहरू साइबर सुरक्षा सम्बन्धी कानूनहरू निर्माण गर्ने भन्ने एउटा थियो, त्यसै गरी साइबर सुरक्षासँग सम्बन्धित काम गर्ने संस्थागत संरचनाहरूको स्थापना र सुदृढीकरण गर्ने भन्ने थियो, र तेस्रोमा सूचना प्रविधि पूर्वाधारहरू छ, त्यसमध्ये क्रिटिकल इन्फर्मेसन इन्फ्रास्ट्रक्चरको पहिचान गर्ने र ती पहिचान भएका संवेदनशील सूचना प्रविधि पूर्वाधारको संरक्षण गर्ने भन्ने पनि त्यसमा रणनीतिहरू चाहिँ त्यो नीतिमा थियो।
11: नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल सेवाको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको छ। सरकारी सेवा अनलाइन प्रणालीमा रूपान्तरण भइरहेका छन्। डिजिटल बैंकिङ, मोबाइल वालेट तथा विद्युतीय भुक्तानी प्रणाली आम नागरिकको दैनिक जीवनसँग जोडिएका छन्। तर डिजिटल विस्तारसँगै साइबर जोखिमहरू पनि बढ़िरहेका छन्। राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार सन् 2021 साइबरसँग सम्बद्ध 6,900 उजुरी दर्ता भएको थियो। सन् 2025 आइपुग्दा त्यो संख्या बढ़ेर 37,000 पुगेको छ। यसमा सबैभन्दा बढ़ी ह्याकिङ र अनलाइन ठगी रहेका छन्। व्यक्तिगत डेटा चोरी, फिसिङ, अनलाइन ठगी तथा सामाजिक सञ्जाल दुरूपयोग सम्बन्धी घटनाहरू पनि वृद्धि भइरहेकोले सचेत हुनुपर्ने आवश्यकता औल्याउँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री अविनारायण काफले।
13: साइबर सुरक्षा सम्बन्धी घटनाहरू बढेको पाइन्छ, खास गरी अनलाइन ब्याङ्किङ फ्रडहरू, नक्कली एसएमएस लिङ्क वा वेबसाइट पठाएर ओटिपी पासवर्ड तथा ब्याङ्किङ डिटेल्स माग्ने, चोरी गर्ने र त्यसबाट रकम निकाल्ने घटनाहरू पनि भएको पाइन्छ। सोसियल मिडियाहरू ह्याक गर्दै पैसा माग्ने, फेक मेसेज पठाउने र व्यक्तिगत जानकारी दुरुपयोग गर्ने कुराहरू छ। नक्कली वेबसाइट वा सस्पिसियस लिङ्क मार्फत चाहिँ युजरको पासवर्ड, ओटिपी तथा व्यक्तिगत डाटा चोरी गर्ने घटनाहरू पनि साइबर ब्युरो लगायतका हाम्रा युनिटहरूमा रिपोर्टिङ हुन्छ। अर्को राज्यको डिजिटल पूर्वाधारमा पनि खतरा हुन सक्छ, सर्भरहरू, क्रिटिकल इन्फ्रास्ट्रक्चरमाथि हुने साइबर एट्याक, यो पनि एउटा समस्या आउन सक्ने अवस्थाहरू छ। सामाजिक द्वन्द, कहिलेकाहीँ तपाईँलाई धार्मिक जातीय द्वन्द, तनाव, सुरक्षाको दृष्टिकोणले पनि एउटा त्यसलाई चाहिँ इग्नाइट गर्ने काम, भ्रम फैलाएर, उत्तेजित बनाएर, त्यसलाई नागरिकहरूलाई एक आपसमा जुदाएर सुरक्षा चुनौतीहरू थपिन सक्ने अवस्थाहरू पनि देखिन्छ।
6: हाल थपिएका सुरक्षा चुनौती बारे नेपाली सेना पनि सचेत छ। राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाले अवलम्बन गरिरहेका साइबर सुरक्षा रणनीति बारे जानकारी दिनुहुँदै साइबर सुरक्षा निर्देशक सहायक रथी श्री रामबहादुर साहू,
14: नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय तहको साथसाथै आन्तरिक रूपमा समेत साइबर सुरक्षा गोष्ठी सञ्चालन गरी क्षमता अभिवृद्धि र इन्सिडेन्ट रिस्पोन्स रेडिनेसमा निरन्तर केन्द्रित रहँदै आएको छ। नेपाली सेनाले आवश्यकता अनुसार विभिन्न सरकारी, गैर सरकारी, शैक्षिक संस्था तथा अन्य सम्बन्धित निकायहरूसँग नियमित समन्वय गर्दै आएको छ। साइबर सुरक्षा सम्बन्धी सेमिनार, वर्कसप र गोष्ठीहरूमा सक्रिय सहभागिता जनाउँदै कुनै साइबर इन्सिडेन्ट वा थ्रेट देखिएमा आवश्यकता अनुसार सूचना आदान प्रदान र राय सुझाव समेत प्रदान गर्दै आएको छ। त्यसै गरी विभिन्न सरकारवाला निकायहरू समावेश गराई वार्षिक रूपमा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी आयोजना गर्दै आइरहेकोमा 6 राष्ट्रिय साइबर सुरक्षा गोष्ठी यही वैशाख 30 गते सफलतापूर्वक सञ्चालन गरेको छ, जसबाट नेपाली सेना र देशका अन्य सरकारवाला निकायहरू बीच सहकार्य र समन्वय अझ मजबुत भएको पाइएको छ।
11: वर्तमान परिवेशमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई साइबर सुरक्षाको क्षेत्रमा अवसरसँगै चुनौतीको रूपमा पनि देखा परेको छ। एआईले मानव जीवनलाई सहज बनाएको छ, तर यसको दुरूपयोगले सुरक्षा जोखिमलाई अझ जटिल बनाइरहेको छ। त्यसैले राष्ट्रिय सुरक्षा र नवप्रवर्तन बीच सन्तुलन कायम गर्न एआई साइबर सुरक्षा सम्बन्धी कानून परिमार्जन गर्न सम्बन्धित क्षेत्रका जानकारहरूले जोड दिँदै आएका छन्। यस्तै मत राख्ने मध्ये एक हुनुहुन्छ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव श्री आरती श्रेष्ठ।
15: हाम्रो अहिले एक्जिस्टिङ लज, सेक्टरल लज र डिरेक्टिभहरू जुन छ, जस्तै कि सूचना तथा संचार प्रविधि नीति 2072, डिजिटल नेपाल फ्रेमवर्क 2019, इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट र रूल्स, अनि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका 2080, यी एक्टहरूलाई चाहिँ, अनि प्लस व्यक्तिगत गोपनीयता ऐन पनि छ हामीसँग, ती ऐनहरूलाई चाहिँ हामीले अहिलेको एआईसँग रिलेटेड समस्या अनि अरू विषयहरू छ त्यो सबै कुराहरूलाई समेट्ने गरेर चाहिँ हामीले परिमार्जन गर्न आवश्यक छ।
6: साइबर सुरक्षा कुनै एक संस्था वा सुरक्षा निकायको मात्र जिम्मेवारी नभई सबैको साझा उत्तरदायित्व पनि हो। नेपालमा राष्ट्रिय सुरक्षा परिषद, संचार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरो, नेपाल दूरसञ्चार प्राधिकरण तथा निजी क्षेत्रबीच समन्वयको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ, किनकि साइबर आक्रमणको प्रभाव बहुआयामिक हुन्छ। यसले सुरक्षा, अर्थतन्त्र, संचार, प्रशासन, समाज सबै क्षेत्रमा प्रभाव पार्न सक्छ। एउटा सानो सूचनाले कसरी समाजलाई विचलित बनाउँदै राष्ट्रिय सुरक्षामा जोखिम सिर्जना गरिरहेको हुन्छ त? सूचना प्रविधि तथा साइबर विश्लेषक श्री उत्तम कार्की,
16: पछिल्लो समय नेपालमा चलिरहेको जति पनि हाम्रो सामाजिक सञ्जालहरू छन् त्यसले तपाईँको समाजमा पर्ने असरहरू अभाव होइन र डरको वातावरण, जहाँ मलाई के हुन्छ, म त कोही आएर एट्याक गर्ने हो कि भन्ने एउटा तत्त्व देखिन्छ, र समाज चाहिँ डिभाइड भएको देख्छु, अनि हिंसा र अशान्ति हरेक घटनामध्ये एकदमै जे पायो त्यही कमेन्ट आउने, जे पायो त्यही सेयर गरेको पाइन्छ, यो चाहिँ अब हिंसा र अशान्ति पनि फैलिन सक्ने देख्छु म। अनि अर्को चाहिँ अब परेका हत्या, व्यक्तिगत लालछनादेखि लिएर चाहिँ व्यक्तिको सबै तिन पुस्तो ल्याइदिने, पब्लिक सेटिङमा फोटोहरू आउने देखिन्छ, यो जति पनि ई गभर्नेन्स डिजिटल गभर्नेन्स कुरा मात्रै हेर्नुहुन्छ भने सरकारी गोप्य सूचना चाहिँ चुहावर हुने देखिन्छ। सरकारी वेबसाइटमा भएका, मन्त्रालयमा भएका सुरक्षा निकाय डाटाबेसहरू जे ह्याक भयो भने त यसले त सबै इन्फर्मेसन जान देखिन्छ। अर्को चाहिँ एकदमै ब्याङ्किङ अथवा आर्थिक प्रणालीमा असर, अहिले हाम्रो चाहिँ सर डाउन भइदियो, ब्याङ्किङ र आर्थिक प्रणाली एकदमै ठुलो असर पर्ने देख्छु। अनि अर्को चाहिँ गलत सूचना, फाइबरको युद्ध, मिस वारफेयर र मिसलिडिङ कुराहरू चाहिँ एकदम बढ्दो देखिन्छ। यसले राष्ट्रिय सुरक्षा मात्र होइन कि यसले चाहिँ यो जुन चाहिँ सुरक्षा पर्ने रहेछ त्यसलाई नै ठुलो चुनौती दिन्छ।
11: सूचना युद्धको उद्देश्य प्राय प्रत्यक्ष आक्रमण गर्नु हुँदै होइन, बरु समाजमा अविश्वास फैलाउने, समुदायहरू बीच तनाव सृजना गर्ने, राज्य संयन्त्र माथिको जनविश्वास कमजोर बनाउने तथा मनोवैज्ञानिक प्रभावहरू उत्पन्न गर्ने हुन्छ। सामाजिक सञ्जाल मार्फत फैलाइने गलत सूचना अहिले विश्वव्यापी चुनौती बनेको छ। नेपाल जस्तो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुकमा यस्ता गतिविधिहरू अझ संवेदनशील विषयका रूपमा देखा पर्न सक्छन्। यसैले डिजिटल साक्षरता, तथ्य परीक्षण तथा जिम्मेवार सूचना व्यवहार अहिले राष्ट्रिय सुरक्षाको आधारभूत आवश्यकता बनेको छ। नागरिकलाई साइबर सुरक्षा बारे सचेत बनाउन राज्यले कस्तो प्रयासहरू गरिरहेको छ त? संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्री आदेश खड्का:
17: हामीले यो साइबर सुरक्षाको बृहत्तर सुरक्षाको लागि चाहिँ कर्मचारी अनि आम जनताहरूमा साइबर सुरक्षाको एडभाइजरीहरू जारी गर्ने तथा साइबर सुरक्षा सम्बन्धी तालिमहरू प्रदेश तथा स्थानीय तहहरूसँग समन्वय गरेर तालिम प्रदान गरेका छौँ। यसमा पनि हामी कसरी कर्मचारीहरू अथवा यो पब्लिकहरूले चाहिँ साइबर सुरक्षासँग जानकार हुन सक्नुहुन्छ भन्ने भागलाई चाहिँ हामी अलिक बढी महत्व दिन्छौँ। साइबर सुरक्षा धेरै प्रकारहरूको प्रणालीहरूबाट बनेको हुन्छन् होइन, र त्यसको एउटा ठूलो अङ्ग भनेको चाहिँ प्रयोगकर्ता नै हुन्छ। त्यसैले प्रयोगकर्ताहरूदेखि हाम्रो प्रणालीहरू सबैलाई जोडेर चाहिँ एउटा साइबर सुरक्षाको प्रक्रिया भयो। अहिले हामी साइबर सुरक्षाको ऐन कानून गर्ने काम पनि गर्दैछौँ र राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय पनि गर्दैछौँ। यो चाहिँ एकपटकको भन्दा पनि यो निरन्तर चलिरहने प्रक्रिया हो।
6: राज्यले नीति बनाउन सक्छ, सुरक्षा निकायले सुरक्षा दिन सक्छ, तर साइबर सुरक्षाको पहिलो जिम्मेवारी नागरिक स्वयंको पनि हो। यदि नागरिक सचेत भएनन् भने कुनै पनि प्रणाली पूर्ण सुरक्षित हुन सक्दैन। एउटा सामान्य नागरिकले अपनाउनु पर्ने साइबर सावधानी बारे जानकारी गराउनु हुँदै नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्री दिलीप कुमार गिरी:
18: साइबर अपराधबाट बच्नको लागि चाहिँ शंकास्पद लिङ्कहरूमा क्लिक गर्नु हुँदैन, त्यसगरी इमेल, फेसबुक, ब्याङ्किङ एपहरूमा चाहिँ अलिक सहजै अनुमान गर्ने किसिमका पासवर्डहरू राख्नु हुँदैन, विशेष गरी टू फ्याक्टर अथेन्टिकेसन राख्नुपर्छ। ओटिपी कोड, ब्याङ्क डिटेल, पिन नम्बरहरू कुनै पनि हातमा कुनै पनि बहाना कसैसँग सेयर गर्नु हुँदैन। अपरिचित व्यक्ति बाट आएका वाट्सएप कलहरूलाई कुनै पनि हालमा इन्टरटेन गर्नु हुँदैन। त्यसै गरी सामाजिक सञ्जाल चलाउँदा गोपनीयता कायम राख्नु पर्यो, आफ्नो प्रोफाइल फोटोहरूलाई प्राइभेटाइज गर्नु पर्यो। अनलाइन सपिङ गर्दाखेरि क्यास अन डेलिभरी भन्ने अप्सनहरू भएका अनलाइन सपिङ गर्दा राम्रो हुन्छ। घरको कुरा सचेतनामूलक सन्देशहरू हेर्ने, सुन्ने, आत्मसात गर्ने र त्यस्ता सचेतनामूलक सामग्रीहरू सबैमा सेयर गर्नु पर्यो र कुनै पनि हालमा आफूले कुनै पनि परिश्रम बिना प्राप्त हुने फाइदाको लोभमा चाहिँ फस्नु हुँदैन।
11: आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन, बिग डाटा, क्लाउड कम्प्युटिङ र स्वचालित प्रणालीहरूको विस्तारसँगै साइबर युद्धको खतरा अझ जटिल बन्दै गएको छ। भविष्यमा विद्युत प्रणाली, एयर ट्राफिक, बैंकिङ नेटवर्क, अस्पताल, संचार संयन्त्र र सरकारी डेटा प्रणालीमाथि साइबर आक्रमण हुन सक्ने जोखिम विश्वभर बढ़िरहेको छ। यस्तो जोखिमबाट बस्न नेपालले समयमा नै अवलम्बन गर्नुपर्ने नीतिबारे साइबर विज्ञ श्री निरज भट्ट:
19: यसलाई नियन्त्रण गर्नलाई पोलिसीमै हो हामीले मेन ध्यान दिनुपर्ने भनेको। यसमा बलियो अलिकति साइबर सुरक्षा नीति र संरचना बनाउन सक्यौं एउटा पार्ट। दोस्रो कुरा भनेको युजरहरू हुन्छ नि, क्लाइन्टहरू हुन्छ, जनताहरू हुन्छ, उहाँहरूलाई चाहिँ अवेरनेस दिने अर्को मेन कुरा हो भन्छु। जसरी ओटिपी सेयर गर्ने कुराहरू हुन्छ, फेक कलहरूमा विश्वास गरिरह हुन्छन् जसले गर्दा ठगीहरू बढिरह हुन्छ भनौ न। अनि साइबर सुरक्षाकै निम्ति भनौ न, साइबर सेक्युरिटीकै निम्ति दक्ष जनशक्तिहरू पनि उत्पादन गर्नु पर्यो कि गभर्मेन्टले। हाम्रो एकाडेमिक कोर्सहरूमा मिनिमम पनि तपाईँको प्लस टू ब्याचलरतिर साइबर सेक्युरिटीलाई कम्पलसरी गर्न सकिन्छ कि, त्यति सकिएन भने पनि बेसिक सोसियल मिडिया युज गर्ने बेला ध्यान दिनुपर्ने कुराहरू के हुन सक्छन् भनौँ न। यस्ता यस्ता कुराहरू ध्यान दिन सक्यौँ भने साइबर सेक्युरिटीको थ्रेट पनि हुँदैन, थ्रेटबाट बस्न पनि सकिन्छ।
6: विश्व तीव्र गतिमा डिजिटल प्रविधिमा निर्भर हुँदै गइरहेको वर्तमान समयमा साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको अपरिहार्य आधार बनेको छ। आजको चुनौती देशको सिमानाको रक्षा सँगसँगै सूचना, डेटा, डिजिटल संरचना र सामाजिक विश्वासको संरक्षण गर्नु पनि हो। गलत सूचना, साइबर अपराध, डिजिटल जासूसी तथा साइबर आक्रमणले राष्ट्रको स्थिरता र सुरक्षामाथि गम्भीर प्रभाव पार्न सक्ने भएकोले राज्य, सुरक्षा निकाय, निजी क्षेत्र र नागरिक सबै समान रूपमा सचेत र जिम्मेवार बन्न आवश्यक छ। यही आवश्यकता पूर्तिका लागि नेपाली सेनाले गरेका कैयौं प्रयास मध्ये राष्ट्रिय साइबर सुरक्षा गोष्ठी पनि एक बनेको छ।
0: श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक हुद्दा दिपेन्द्र जागी पनि बिदा हुन्छु। नमस्ते।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा हामीले प्रहरी समाचारका साथमा नाटक लालच प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार। विभागीय समाचार। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा मोरङ जिल्ला विराटनगर महानगरपालिका 4 स्थित होटल मनास्ट्रो इनमा जेठ 10 गते आयोजित समारोह बीच लागू औषध विरूद्धको महाअभियान 2083 कार्यक्रम शुभारम्भ भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित उक्त कार्यक्रमको शुरूमा लागू औषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्देश्यका साथ लागू औषध विरूद्धको सचेतनामूलक प्ले कार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी सशस्त्र प्रहरी बल विभिन्न सरकारी कार्यालय विभिन्न संघ संस्था संचारकर्मी स्काउट विद्यार्थी युवावर्ग सहितको प्रभात फेरी र्याली जलजला चोक गोल्छा मोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा मुख्यमन्त्री कार्कीले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार सुरक्षा निकाय स्थानीय तह

0: तथा मूल्याङ्कन महाशाखाका सहसचिव एवं लागु औषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीला बल घिमिरे, एबीसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागु औषध विरूद्धको ऐक्यबद्धता सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्जवल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले लागु औषध मुक्त जिल्ला बनाउन सबैको सहकार्यका साथ शुरू गरेको यस महाअभियान लागु औषध विरूद्ध सक्रिय हुँदै देशव्यापी रूपमा अघि बढ्न सफल हुने बताउनुभयो। समाजलाई अन्धकारतर्फ धकेल्दै आएको लागु औषधको जालोलाई तोड्न यस अभियान महत्वपूर्ण हुने उल्लेख गर्दै लागु औषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, संचार माध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार कार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने उहाँले बताउनुभयो। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले महाअभियानको औचित्य, उद्देश्य तथा मोरङ जिल्लामा लागु औषध दुर्व्यसनको वर्तमान अवस्था र चुनौती बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। सो अवसरमा कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागु औषध दुर्व्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गर्नुभएको थियो।
1: जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानमले जेठ 11 गते नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई आशीर्वचन समेत दिनुभयो। जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानमलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो। उक्त कार्यक्रममा जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानमले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा निर्मित शिव शम्भु भगवान शिव प्रति समर्पित भजनको विमोचन गर्नुभयो। सो अवसरमा जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानमले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आशीर्वचन समेत दिनुभयो। सो क्रममा उहाँले सत्य सेवा सुरक्षणमको मूल मन्त्रलाई आत्मसात गरी नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीलाई आगामी दिनमा नागरिकको धनको सुरक्षा दिने कार्यमा अझ पूर्ण सफलताको कामना समेत गर्नुभयो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानमको नेपाल प्रहरी प्रधान कार्यालयमा शुभ आगमनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई आत्मिक शान्ति, दिव्य प्रेरणा र अनुपम गौरवको अनुभूति गराएको चर्चा गर्दै सम्पूर्ण प्रहरी परिवारको तर्फबाट हार्दिक स्वागत, अभिनन्दन तथा अनन्त कृतज्ञता व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानमबाट प्राप्त आशीर्वचनले राष्ट्रिय सेवामा समर्पित प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शक्ति प्रदान गर्नुका साथै प्रहरी कर्मचारीहरूको सेवाभाव, आत्मबल र मनोबलमा समेत नव ऊर्जा संचालित गराएको बताउँदै उहाँको दिव्य आशीर्वचन र सनातन दर्शनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई गहिरो प्रेरणा समेत प्राप्त भएको बताउनुभयो। यस कार्यक्रम मार्फत प्राप्त आध्यात्मिक चेतना, आत्मिक अनुशासन र धार्मिक मर्मले प्रहरी पोशाकमा सुसज्जित कर्मचारीहरूलाई सही मार्गमा स्थिर राख्न समेत मद्दत गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी कानूनी धर्मको पालनाका साथसाथै राष्ट्र सेवा, न्याय र जनसुरक्षाको साधन समेत भएको उल्लेख गर्दै पेशागत त्रुटि र मानसिक दबावका बीच आध्यात्मिक चिन्तनले हामीलाई धैर्य, संयम, सकारात्मकता र नैतिक शक्तिको दिव्य ऊर्जा प्राप्त हुने बताउनुभयो। नेपाल प्रहरीको आदर्श वाक्य सत्य सेवा सुरक्षणमको दिव्य एवं मूल मार्गलाई आत्मसात गर्दै नेपाल प्रहरी सदैव सत्य, न्याय, अनुशासन र धर्मको मार्गमा अडिग रही राष्ट्र सेवामा प्रतिबद्ध रहने उहाँले बताउनुभयो। साथै प्रहरी महानिरीक्षक कार्कीले जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानमबाट विमोचित भजनले उहाँको आशीर्वादसँगै अझ दिव्यता र आध्यात्मिक गरिमा प्राप्त गरेको एवं भजनले श्रद्धा, आत्मबोध र आध्यात्मिक चेतनातर्फ प्रेरित गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक विश्व अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
2: अपराध समाचार।
0: नियन्त्रित लागु औषध डाइजेपाम 647 एम्पुल, फेनारागन 647 एम्पुल, नोरफिन 647 एम्पुल र नगद 20,050 रुपियाँ सहित काठमाडौँ कीर्तिपुर नगरपालिका एक बस्ने 38 वर्षीय मायोज भन्ने दिनेश महर्जनलाई उनकै

0: सहरबाट जेठ 6 गते प्रहरीले पक्राउ गरेको छ।
1: नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 40 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूबाट चाइनिज पिस्तोल 1 थान, पिस्तोल 1 थान, रिभल्भर 1 थान, कटुवा पिस्तोल 2 थान, भरुवा बन्दुक 21 थान, बन्दुक 1 थान र एयरगन 2 थान गरी जम्मा 29 थान हात हतियार बरामद भएको छ। साथै उनीहरूबाट चाइनिज पिस्तोलको गोली 1 राउण्ड, एसएलआरको गोली 263 राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली 70 राउण्ड समेत बरामद भएको छ। यसैगरी सोही अवधि देशभरबाट 1056 जना लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। सो अवधिमा अवैध लागू औषध गाँजा 1820 किलो, 318 ग्राम, 340 मिलिग्राम, चरेस 19 किलो, 138 ग्राम, 964 मिलिग्राम, हेरोइन 4 किलो, 23 ग्राम, 528 मिलिग्राम, अफिम 7 किलो, 974 ग्राम, 380 मिलिग्राम, कोकिन 33 ग्राम, 620 मिलिग्राम, पोलेन 11 किलो, 419 ग्राम, नियन्त्रित लागू औषध डाइजे 2895 एम्पुल, फेनारागन 2845 एम्पुल, पुग्रेनोर्फिन 2929 एम्पुल, ट्रामाडोल 2,03,338 ट्याब्लेट, नाइट्राभेट 2,541 ट्याब्लेट, स्पास्म 21,399 ट्याब्लेट प्रहरीले बरामद गरेको छ। त्यसै गरी सोही अवधिमा देशभरबाट विभिन्न मुद्दाका 2,319 जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको 825 वर्ष 2 महिना 25 दिन कैद सजाय कार्यान्वयनमा आएको छ। साथै उनीहरूबाट 21 करोड 53 लाख 69,110 रुपियाँ जरिवाना असुल उपर गरिएको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक लालच।

0: दाई ए दाई दाई
1: हजुर
0: निधाएर पो बस्नु भएको छ त दाई त
1: ननिधाएर के गर्नु त भाइ व्यापार छैन
0: अनि मैले अस्ति मगाएको जुत्ता आ त दाई खोइ हेर्नुहोस् त
1: छैन नि भाइ नयाँ सामान हाल्नलाई व्यापार भएकै छैन
0: यो व्यापारमा नभन्नु क्या दाई यसरी कहिले पैसा कमाइन्छौ
1: अनि के गर्नु त भाइ
0: मान्नुहुन्छ भने नि दाई म सिकाउँछु पैसा कमाउने उपाय तपाईँले 10,000 लगानी गर्नुभयो भने 20,000 कमाइ गर्न सक्नुहुन्छ
1: ए भन न के उपाय हो त्यस्तो 10,000 लगानी गरेर 20,000 कमाइन्छ भने त मानिहाल्छु नि
0: सुन्नु न भाइ मसँग सक्कली जस्तै देखिने नक्कली पैसा छ है त्यो पैसा मसँग किन्नुहोस् अनि दोब्बर कमाउनुहोस्
1: के भन्छौ तिमी पनि अनि नक्कली पैसा पनि कहीँ चल्छ त भने
0: मजाले चल्छ भाइ ब्याङ्कमा पनि सार्दिन्छ अनि मैले त्यस्तै गरेर कति कमाइसके तपाईँ आफ्नै दाई जस्तो लागेर पो भनेको त अरूलाई त यस्तो कुरा म पनि कहाँ भन्छु त दाई
1: होइन साँच्ची हो र भने भाइ अनि मैले कसरी विश्वास गर्नु त यो पैसा ब्याङ्कमा पनि साटिन्छ भनेर
0: ल भने त तपाईँलाई विश्वास लाग्दैन भने नि पहिला म तपाईँलाई 1,000 चारवटा नक्कली नोट दिन्छु त्यसको बदलामा तपाईँले मलाई चाहिँ 2,000 दिए पुग्छ अनि त्यो नोट बजारमा अथवा ब्याङ्कमा जहाँ गएर साट्नुहोस् है नसाटिएपछि म जिम्मा लिन्छु
1: ल देऊ त भाइ चारवटा नोट मलाई खै म पनि एकपटक विचार गरौ साटिन्छ कि साटिन्न
0: तपाईँ ढुक्क आउनुहोस् के दाई मजाले साटिन्छ लिनुहोस् चाडा 1, 2, 3, 4 अनि 2,000 चाहिँ दिइहाल्नुहोस् त
1: ल भाइ पहिला म यो पैसा ब्याङ्कमा साटेर हेर्छु अनि बाँकी कुरा गरौँ है त
0: हुन्छ दाई हुन्छ मजाले जानुहोस् ढुक्क भएर

0: दाई काम भयो नि होइन?
1: भयो भाइ भयो, बैङ्कले त केही नभनी खुर्कै साटिदियो त, म त छक्क परे भाइ।
0: मैले मजाले साटिदिन्छ भाइ भनेर भने धन दाई।
1: हो रहेछ, होइन हो, यस्तो नोट कसरी बनायो भाइ? बैङ्कले छ भने चाल नपाउँदो रहेछ त।
0: यस्तो गोप्य कुरा कहाँ भन्छु त म दाईलाई, बरु तपाईँलाई कति चाहिन्छ त्यो भन्नुहोस्, म ल्याइदिन्छु। फेरि यो कुरा कसैलाई नभन्नु नि फेरि।
1: धरो धर्म कसैलाई भन्दिनँ भाइ, मेरो विश्वास गर न। बरु 20 नोट अरू देऊ न, म 10,000 दिउँला हुन्न?
0: लएर बुढा हौसिएका किन नहुनु, भइहाल्छ नि।
1: अनि 10-15,000 सटर भाडा तिरेर लाखौं लगानी गरेर दिनभर 5,000 व्यापार गर्न सकिन्न? यहाँ 10,000 लगानी गरेर एकैछिन 20,000 कमाइन रहेछ, अनि हौसी नपरेन?
0: हो त, ल लिनुहोस् 20,000 इफ, अनि मलाई 10,000 अहिले नै दिनुहोस् त, मैले पनि अरूलाई दिने हो क्या यो पैसा, कहाँ मैले राख्ने हो त भाइ।
1: बाँकी राख्ने त कुरै भएन नि भाइ, बरु यस्तो पैसा कति छ भाइसँग?
0: खै भाइ, मैले पनि साथीलाई सोध्नु पर्छ।
1: अब यसो गरौँ नि त भाइ, यो दिनकै के साटेर बस्नु होइन, मसँग 5,00,000 जति पैसा छ, म त्यो दिन्छु, मलाई 10,00,000 देऊ नि त, भन्न भाइ।
0: पहिला म साथीलाई सोध्छु होइन भाइ, अनि रहेछ भने त्यसै गरौँला। तपाईँलाई पनि ब्याङ्क गइरहनु परेन, एकैचोटि साथै पुग्यो दाई।
1: ल ल ल ल, ठिक भन्यो तिमीले, त्यसै गरौँ।
0: हुन्छ भाइ, म साथीसँग सल्लाह गरेर तपाईँलाई फोन गर्छु है।
1: ए हुन्छ भाइ, हुन्छ।

0: दाई यो झोलामा ठ्याक्कै 10 लाख छ होइन, एक हातले लिने अर्को हातले दिने अन्त दाई।
1: हो भाइ हो, गर्न त पर्दैन होला नि, के गरौ गरौ क्या भाइ एकचोटि?
0: पर्दैन दाई पर्दैन, अब घरमै गएर गर्नुहोस् न, मेरो विश्वास छैन तपाईँलाई, झन् त्यत्रो विश्वास दिलाएको अहिले यत्रो धेरै पैसा गर्छु भन्नुहुन्छ हौ तपाईँ, यहाँ अरूले देख्यो भने फेरि अप्ठ्यारो पर्दैन अनि?
1: ए हुन्छ भाइ हुन्छ हुन्छ।
2: त्यसपछि घरमा आएर हेर्छु त बन्डलको बीचमा कागज तलमाथि चाहिँ एक एकवटा नोट मात्रै राखेको रहेछ हजुर। त्यसपछि मेरो त होस हवास नै उड्यो, अनि आएको हुँ म्याम, छिटो पैसा कमाउने चक्करमा लाग्दा मेरो 5 लाख गुमे म्याम।
3: ल हेर बर्बाद भएछ नि, त्यस्ता ठगहरूलाई त यो मौका तपाईँले दिनुभयो नि, तपाईँले लोभ नगरेको भए यस्तो घटना हुने नै थिएन। आज भोलि तपाईँलाई गरे जस्तै डलर साट्ने, सुन सस्तोमा बेच्ने जस्ता प्रलोभनमा पारेर पनि ठगी गर्ने घटना एकदमै बढ़िरहेका छन्। त्यसैले त यस्ता अनावश्यक प्रलोभनमा पर्नु हुन्न र यदि त्यस्तो गतिविधि देखिएमा वा शंका लाग्यो भने तुरन्त प्रहरीमा जानकारी गराउनु पर्छ।
2: त्यही त म्याम, गल्ती त मेरै हो क्या, छिटो पैसा कमाउने दाउमा म फसे, फेरि बैंकमा साथमा जाँदा पनि खुरु साट्थ्यो, साँच्चै होला त नि भन्ने लाग्यो म्याम।
3: हेर्नुहोस् सुरुमा त तपाईँलाई विश्वास दिलाउन त्यो ठगले सक्कली नोट नै दिएको हुनुपर्छ, अनि विश्वासमा पारेर ठूलो रकम हात पारेपछि कागज दिएर ठगी गरे, यस्ता घटना पनि धेरै भएका छन्। तपाईँ नै भन्नुहोस् न, यति सजिलो पैसा कमाउने धन्दा ठग आफैले गरे भइहाल्थ्यो नि, तपाईँलाई पनि रातारात धनी बनाउन उनीहरूलाई के जरुरत पर्थ्यो र होइन र?
2: त्यही त म्याम,
3: त्यसैले उबेला नै सचेत भएको भए यस्तो ठगीमै परिन्थेन।
2: हो रहेछ नि म्याम, तर त्यो ठगलाई जसरी पनि पक्राउ गर्नु होला म्याम, म त डुबे नि हजुर।
3: ठिक छ, त्यो मान्छेको सबै हुलिया सहितको एउटा निवेदन दिएर जानुहोस्, हामी छिटो भन्दा छिटो चाहिँ अपराधीसम्म पुगेर उसलाई कानूनी दायरामा अवश्य ल्याउँछौ।
2: हुन्छ म्याम, केही पत्ता लाग्ने बित्तिकै मलाई खबर गर्नु होला म्याम है।
3: हुन्छ हुन्छ, त्यो निवेदनमा तपाईँको नम्बर पनि छोड्नु होला है त।
2: हस् हस्
3: म्याम, हुन्छ हस्।
2: तपाईँ बिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक लालच। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी र दीपक राज विश्वकर्मा।
3: अवस्था यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क नम्बर 98585002।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
0: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी। सम्पर्क मोबाइल नम्बर 98482-66857 र 98195-45522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98480-22-229 र 98605-22-229।
4: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बिपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।

0: लक्ष्मी ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
1: ए लिनुहोस् त।
0: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
1: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
0: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
1: ओहो बिनाजू, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
2: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841845875।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 MHz, गर्जन सधैँ बाप चाहिँ।
5: निया, ये काम यार होटल है, नौकरी इतनी आसानी से नहीं मिलती। तुम आते जाओ, हम सोचते

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विपक्षी दलहरूको चर्को विरोध पश्चात प्रधानमन्त्री छिटो संसदमा आएर जवाफ दिने सभामुखको आश्वासन।
1: सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ।
0: इबोला फैलिएको कंगोमा खटिरहेको नेपाली सेनाले अहिले कस्तो सजगता अप्नाउँदैछ?
2: कुनै पनि व्यक्तिहरू नेपाल आउनुपर्ने अवस्थामा 21 दिनको आइसोलेसन बस्नुपर्ने गरी नै मिलाइएको अवस्था छ।
0: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण, जवाफी कारवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानी क्षेप्यास्त्र केन्द्र र बारूदी सुरुङ बिछ्याउन प्रयोग हुने ढुंगाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्यूशनरी गार्ड कर्प्सले युद्ध विराम उल्लंघन विरूद्ध प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाईले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लड़ाकु विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुज्तबा खामेनेईले अमेरिकी सैन्य अखड़ाका लागि खाड़ी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाड़ी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई। ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले करिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढ़ेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसत भन्दा धेरै देखिएको छ। गर्मीको असर पूरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलंगानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढ़ी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कंगो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गवर्नरले भाइरस नियन्त्रणका लागि जारी संघर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कंगोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिश पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको एक वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण संचालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको शेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री एक हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनै पर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियमसम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
1: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोर्याइरहेको छु। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
0: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुलाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
3: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवत एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
0: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
4: सम्माननीय सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: प्रतिनिधि सभामा आज शुरूमा 2 घण्टा भन्दा बढ़ी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। शुरूमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बहुमतले दम्ब देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
5: सरकार बहुमतको दम्बमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्ब देखाउनुभयो? सम्माननीय प्रधानमन्त्री र प्रधानमन्त्रीका कारणले संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
0: नेकपा एमालेका सचेतक ऐन बहादुर महरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
6: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ। के गर्न खोज्यो, कस्तो बहस सिर्जना गर्न खोजिरहेको? राष्ट्रपति संस्थालाई रेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर चुनिँदैछ। गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
0: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरेपछि बसेको अर्को बैठकमा पनि शुरूमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाण्डु र दिल्ली स्थित युरोपेली संघ ईयू तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डु स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढ़ी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेड़भन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिएको जनाइएको छ। अफ्रिकी मुलुक कंगोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण वितरण नदिन सेनाले कस्ता उपाय अप्नाइरहेको छ भनेर सोधेका छन्।
2: कङ्गोमा तैनात भएको नेपाली शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो 3 स्थानमा शान्ति सैनिकहरू तैनात छन्। इतुरी प्रोभिन्सको पेनी, पुनिया र माबिबी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ पुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने, र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 दिनको आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
7: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गर्यौं, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिकहरूको त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाएको दर चाहिँ सामान्यत कस्तो रहने गर्छ?
2: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्यको मिसन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाई कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनु पर्ने भयो भने यो एक त हाम्रो मिसन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौँ, त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौँ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ, त्यो राखेर मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामी उसलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गरिने व्यवस्था मिलाएका छौँ।
7: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अप्नाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा यहाँले
2: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ, किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन। त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर र उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जान दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिसन इलाकामा तयार भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छ।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेपास्त्र र समुद्रमा बारूद बिछ्याउन लागेका ढुङ्गाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कार्यवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
8: इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी संचार माध्यमले जनाएको छ। तर यो घटना कहिलेको हो भन्ने बारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लंघन विरूद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ। तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्ध विरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताए अनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी संचार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्री बीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्य पूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at BBC World.
1: तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
3: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।